0: Best Countdown Show, Record of the Week, only on Image FM 97.9.
1: नमस्कार, म गायक तथा संगीतकार सुभाष सन्दास, सुभाष शान्ति फ्यामिली ब्यान्डको लिड भोकलिस्ट. सङ अफ द विकमा मेरै शब्द र संगीत अनि सलिना बिकेको साथमा राख्दैछु यो गीत सोधन.

0: नमस्कार, इमेज एफएम 97.9 को कार्यक्रम रेकर्ड अफ द विकमा आइसकेको छु म कृष्ण, र कार्यक्रम रेकर्ड अफ द विकमा फर्काएर राख्यौँ यो हप्ताको सङ अफ द विक सुभाष सुन्दास र सलिता बिकेको आवाजमा, जसमा सुभाष सुन्दासको आफ्नै शब्द र सङ्गीत रहेको छ। र आउनुहोस् कार्यक्रममा लाग्छौँ अब भने यो हप्ताको काउन्टडाउनतर्फ। काउन्टडाउनतर्फ लाग्दा यो हप्ता दसौँ स्थानमा रहेको गीतको कुरा गरौँ, जुन गीतलाई गाएका छन् हेमन्त शर्मा र अस्मिता अधिकारीले, जसमा हेमन्त शर्माको आफ्नै शब्द र सङ्गीत रहेको छ। र यो गीतले यो हप्ता नयाँ प्रवेश पाएको हो।
1: नम्बर 10

0: आहा, क्या मिठो उदय सोताङ र मनिला सोताङको आवाजमा राख्यौँ यो हप्ता 9 स्थानमा रहेको गीत। अब राख्छु यो हप्ता 8 स्थानमा रहेको गीत, जुन गीतलाई गाएका छन् रवि ओर र अंशु पन्तले। तिमी भए हुन्छ बोलको गीतमा ज्ञानेन्द्र गिगीको शब्द र संगीत रहेको छ।
1: नम्बर 8

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: आर्टिस्ट अफ द मन्थ.

गीत संगीत साहित्यको यात्रामा म आबद्ध भइसकेपछि मैले थुप्रै वरिष्ठ गीतकार, साहित्यकार, सङ्गीतकारहरूसँग तपाईँको सहकार्य गर्ने जुन एउटा महत्त्वपूर्ण अवसर प्राप्त गरे, त्यसले मलाई एउटा गीत सङ्गीत साहित्यको धरातललाई राम्रोसँग चिन्ने मलाई अवसर सुअवसर प्राप्त भयो। त्यसैले यो गीत सङ्गीतको यात्रामा यो जुन महान हस्तीहरूसँग जुन मेरो भेटघाट भयो, त्यसले म मेरो जीवनलाई धेरै महत्त्वपूर्ण भूमिका राखेको छ भन्ने मैले महसुस गरेको हुनाले गीत सङ्गीतको यात्रामा मूर्धन्य व्यक्तित्वहरूसँगको जुन झम्का भेट, यसलाई मैले महत्त्वपूर्ण लिएको छु।

नमस्कार, म कवि तथा गीतकार अमर बान्तु। मेरो साङ्गीतिक जीवनमा यस्ता थुप्रै प्रसङ्गहरू रहेका छन्। यस्तै प्रसङ्गहरूका साथ यो महिनाभरि आर्टिस्ट अफ द मन्थको रूपमा रहनेछु मात्र इमेज एफएम 97.9 मा।

0: best countdown show, record of the week, only on Image FM 97.9.
1: इमेज एफएम 97.9 को कार्यक्रम रेकर्ड अफ द विकमा छौँ हामी यति बेला, र कार्यक्रममा अहिलेसम्म हामीले दसौँ स्थान, नौ स्थान र आठौँ स्थानका गीतहरूलाई काउन्टडाउनको क्रममा राखिसक्यौँ। अब कुरा गरौँ यो हप्ता सातौँ स्थानमा रहेको गीत, जुन गीतलाई गाएकी छिन् इन्दिरा जोशीले, जसमा विपिन कार्कीको शब्द रहेको छ भने महेश खड्काको सङ्गीत रहेको छ।
2: नम्बर सेभेन।

0: टुट्यो तारा आकाशमा इन्दिरा जोशीको आवाजमा राख्यौँ यो हप्ता सातौँ स्थानमा रहेको गीत। अब भने राख्छु यो हप्ता छैटौँ स्थानमा रहेको गीत, जुन गीतलाई गाएका छन् सञ्जीव आलेले, जसमा दीपक जडितको शब्द रहेको छ भने रमेश सुवेदीको सङ्गीत रहेको छ।
1: नम्बर 6

0: सञ्जीव आलेको आवाजमा राख्यौँ तारा झरेर, जसमा दीपक जडितको शब्द अनि रमेश सुवेदीको सङ्गीत रहेको छ। र आउनुहोस् न, यो गीतलाई छैटौँ स्थानमा राख्यौँ हामीले। अब भने राख्छु यो हप्ता पाँचौँ स्थानमा रहेको गीत, जुन गीतलाई गाएका छन् दीपक लिम्बुले, तिमी एकपल्ट टाढा हुँदा बुलको गीतमा पूरण रावतको शब्द रहेको छ भने महेश खड्काको सङ्गीत रहेको छ।
1: Number 5.

0: www.sumisu.net.nb.
1: RB Complex.
2: RB Complex.
1: Gurastariya branded videshi saman ko lagi. RB Complex.
2: Supat mulyama.
1: Sportswear, casual wear, party wear, gift items, home appliances, ra aru thuprai saman ka lagi. RB Complex.
2: पर्याप्त पार्किङ र उचित सुरक्षा व्यवस्था सहितको 300 भन्दा बढी पसल भएको अत्याधुनिक सुविधा सम्पन्न शपिङ कम्प्लेक्स
1: आरबी कम्प्लेक्स पाको न्यू रोड, अ कम्प्लिट सुपरमार्केट्स।

0: अन्तर्राष्ट्रिय स्तरको हिल्टेकको सिपिभीसी र पिपिआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिल्टेकको सिपिभीसी र पिपिआर पाइप हिल्टेक फिट एन्ड फर्गेट
1: बेस्ट काउन्टडाउन शो रेकर्ड अफ द वीक ओन्ली ऑन इमेज एफएम 97.9
2: कार्यक्रम रेकर्ड अफ द विकमा छौँ हामी यति बेला र इमेज एफएम 97.9 ट्युन गरिरहनु भएको छ. कार्यक्रममा अहिलेसम्म हामीले 10 स्थानदेखि 5 स्थानसम्म रहेका गीतहरूलाई काउन्टडाउनको क्रममा राखिसक्यौँ. अब कुरा गरौँ यो त 4 स्थानमा रहेको गीतको, जुन गीतलाई गाएका छन् प्रताप दास र अस्मिता अधिकारीले. हेर्दै तिम्रो आँखामा बोलको गीतमा विमल अधिकारीको शब्द र सङ्गीत रहेको छ.
3: नम्बर 4

यो हप्ता चौथो स्थानमा रहेको गीत राख्यौं प्रताप दास र सुमित अधिकारीको आवाजमा. अब पनि राख्छु यो हप्ता तेस्रो स्थानमा रहेको गीत, जुन गीतलाई गाएका छिन् बबिना भट्टराईले. किन चलाउँछौ भोलको गीतमा रामेश्वर केसीको शब्द रहेको छ भने बबिना भट्टराईको आफ्नै सङ्गीत रहेको छ. नम्बर 3.

0: किन चलाउँछौ रविन बबिना भट्टराईको आवाजमा राख्यौँ यो हप्ता तेस्रो स्थानमा रहेको गीत. अब पनि कुरा गरौँ यो हप्ता दोस्रो स्थानमा रहेको गीतको, जुन गीतलाई गाएका छन् डाक्टर रञ्जित कुमार झाले. नगाँस्थे प्रीत बुलको गीतमा डाक्टर रञ्जित कुमार झाको आफ्नै शब्द र सङ्गीत रहेको छ.
1: नम्बर 2.

0: यो त दोस्रो स्थानमा रहेको गीत राख्यौँ डाक्टर रञ्जित कुमार झाको आवाजमा, जसमा डाक्टर रञ्जित कुमार झाको आफ्नै शब्द र सङ्गीत रहेको छ। र कार्यक्रम रेकर्ड अफ द विकको आजको समय पनि सकिसकेको छ। कार्यक्रम सुनेर साथ दिनुभयो यसका लागि धेरै धेरै धन्यवाद दिँदै मेरो एन्टायर टिमलाई पनि धन्यवाद दिन चाहन्छु। र जाँदा जाँदै यो हप्ता पहिलो स्थानमा रहेको गीत रमेश कडेलको आवाजमा रहेको छ, मान्छे खोज्दा बोलको गीतमा कालीप्रसाद रिजालको शब्द अनि किरण कडेलको सङ्गीत रहेको छ। यो गीत छोड्छु र म कृष्ण बिदाउँछु। सुन्दै गर्नुहोला इमेज एफएम 97.9।
1: Number 1.

0: स्टुडियो टाइम अहिले 12 बजेको छ।
1: यलेस क्यापिटल
2: समृद्धिको लक्ष्यमा सँगै
3: महालक्ष्मी विकास बैंक सबल बैंक सफल सहकार्य
4: बलियो दरिलो र भर पर्दो युनाइटेड अजोड इन्सुरेन्स युनाइटेड बाइ ट्रस्ट
3: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई प्रभु इन्स्योरेन्स
5: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
6: नेशनल लाइफ इन्स्योरेन्स कम्पनी
7: लक्ष्मी सनराइज बैंक लक्ष्मा सँगसँगै
8: मञ्जुश्री फाइनान्स
3: बिहाइन्ड योर ह्यापिनेस इमेज समाचारको साथमा

नमस्कार, इमी समाचारमा स्वागत छ। म नवीना निरौला। सुरुमा मुख्य समाचार। प्रधानमन्त्री वालिन्द्र शाह र न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन बीच टेलिफोन वार्ता। भोटे कोशी बाढीपछि सहयोग र जलवायु क्षतिपूर्तिमा अन्तर्राष्ट्रिय समर्थन खोजिँदै। नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज बस्दै। महासचिव पोखरेलको काउन्टरमा उपाध्यक्ष बादलले ल्याउँदैछन् अलग्गै प्रतिवेदन। सोलुखुम्बुको हुङ्गा खोलामा पहिरो खसेर बनेको ड्यामबाट पानी बग्न थाल्यो। दुधकोशी नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह। अठारौं ब्रिक्स शिखर सम्मेलन भोलिदेखि भारतमा शुरू हुँदै। रूसी राष्ट्रपति पुटिन नयाँ दिल्लीमा, चिनिया राष्ट्रपति शी जिनपिङ पनि पुग्दै। र नेपाल भलिबल लीगको प्लेअफमा आज काठमाडौँ रेड्स र कर्णाली सिद्धार्थ भेट्दै। विजेताले भोलि हुने फाइनलमा अन्नपूर्ण स्पाइकर्ससँग खेल्नेछ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: समाचार विस्तारमा प्रधानमन्त्री बालिन्द्र शाह र न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन बीच आज टेलिफोन वार्ता भएको छ। वार्तामा प्रधानमन्त्री शाहले पोटेकोसी बाढ़ीपछि खोज उद्धार राहत तथा पुनस्थापनाको काम तीव्र पारिएको जानकारी गराउँदै बेपत्ता नागरिकको खोजीलाई उच्च प्राथमिकता दिएको बताउनु भएको छ। उहाँले न्यूजील्याण्डले उपलब्ध गराएको 20 लाख न्यूजील्याण्ड डलर बराबरको मानवीय सहयोगप्रति धन्यवाद पनि व्यक्त गर्नुभयो। प्रधानमन्त्री शाहले जलवायुजन्य विपदका दृष्टिले नेपाल उच्च जोखिममा रहेको उल्लेख गर्दै क्षति तथा नोक्सानीका लागि अन्तर्राष्ट्रिय वित्तीय सहयोग जुटाउन न्यूजील्याण्डको सहयोग माग्नुभयो। जवाफमा न्यूजील्याण्डका प्रधानमन्त्री लक्सनले बाढ़ीबाट भएको जनधनको क्षतिप्रति न्यूजील्याण्ड सरकार र जनताको तर्फबाट समवेदना तथा ऐक्यबद्धता जनाउनु भएको छ। आज भाद्रकृष्ण औँसी अर्थात कुशी औँसी पर्व मनाइँदैछ। यो अवसरमा हिन्दू धर्मावलम्बीले घरमा पवित्र कुश भित्र्याएर पूजा गर्दैछन्। देवकार्य र पितृकार्यमा प्रयोग हुने कुश आज ब्राह्मणहरूले विधिपूर्वक पूजा गरी छेदन गरेर घर घरमा पुर्याउने प्रचलन छ। घरमा कुश राख्दा परिवारमा सुख शान्ति र कल्याण हुने धार्मिक विश्वास रहिआएको छ। कुशी औँसीकै दिन छोराछोरीले आफ्ना बाबुलाई मिठा परिकार खुवाएर सम्मान गर्ने चलन छ। त्यसैले आजको दिनलाई बाबुको मुख हेर्ने दिन र पितृ दिवस पनि भनिन्छ। बाबु दिवंगत भइसकेकाहरूले भने काठमाडौँको गोकर्णेश्वर उत्तर गयामा पितृ तीर्थमा पुगेर दिवंगत पिताको नाममा तर्पण श्राद्ध र सिधा दान गर्ने गर्छन्। रसुवाको बेत्रावतीमा पनि यस्तै धार्मिक गतिविधि हुने गर्दछ। तर यो वर्ष भने होटेकोसीको बाढीले तहस नहस पारेकाले बेत्रावतीमा कुनै चहल पहल छैन। कुशी औँसीका अवसरमा आज गोकर्णमा विशेष मेला समेत लागेको छ। राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको 161 जन्म जयन्ती आज मुलुकभर विभिन्न साहित्यिक कार्यक्रम गरी मनाइँदैछ। विक्रम सम्मत 1923 साल भाद्र कृष्ण औँसी कुशी औँसीका दिन जन्मिएर 30 वर्षको उमेरमै 1953 साल भाद्र कृष्ण कुशी औँसीकै दिन परलोक हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यको श्रेय वृद्धिका लागि महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो। युवा कवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखाना समेत भित्र्याउनु भएको थियो। यही छापाखाना मार्फत नेपालमा पत्रकारिताको सुरुवात भएको मानिन्छ। मोती जयन्तीको अवसरमा आज नेपाली शिक्षा परिषद, नेपाल प्रज्ञा प्रतिष्ठान लगायत विभिन्न साहित्यिक संस्थाले कार्यक्रम आयोजना गर्ने भएका छन्। परिषदले दिउँसो 2 बजे कवि सम्मेलनका साथै युवा वर्ष मोती पुरस्कार वितरण गर्न लागेको जनाइएको छ। नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज बस्दैछ। बैठकमा अध्यक्ष केपी शर्मा ओली सहभागी नहुनुहुने भएको छ। ओलीको सचिवालय प्रमुख निरूपालका अनुसार बैठकमा अध्यक्ष जाने कुनै कार्यक्रम छैन। महासचिव शंकर पोखरेलले तयार पारेको 65 पृष्ठको प्रतिवेदन र कार्यदल संयोजक रामबहादुर थापा बादलले सम्पादन गरी तयार पारेको 39 लामो पृष्ठको प्रतिवेदनबारे छलफल हुने बताइएको छ। पोखरेल पक्षले पुरानै प्रतिवेदनमा छलफल गर्नुपर्ने बताएको छ भने बादल पक्षले सम्पादित प्रतिवेदनलाई आधार बनाएर छलफल गर्नुपर्ने धारणा राखेको छ। यही विषयमा आजको बैठकमा विवाद हुन सक्ने देखिएको छ। महासचिव पोखरेलको प्रतिवेदनमा चुनावी हारको जिम्मा लिँदै अध्यक्षले पद छोड्नुपर्ने र पार्टीको तल्लो तहदेखि माथिल्लो तहसम्मै पुनर्गठन गर्नुपर्ने निष्कर्ष निकालिएको छ। बादलको प्रतिवेदनले पनि अध्यक्ष ओलीलाई संरक्षण गरेको छ। संघीय संसद प्रतिनिधि सभाको बैठक आज अपरान्ह 1 बजे बस्दैछ। आजको बैठकमा अर्थमन्त्री डाक्टर सोनी मुआगले कर्मचारी सञ्चय कोष 10 संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। आज विभिन्न 6 समितिको बैठक पनि बस्दैछ। आज अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति तथा संघीयता सबलीकरण तथा राष्ट्रिय एकता समितिको बैठक बस्ने तालिका रहेको छ।

0: एमएस समाचारमा अब एकैछिन विश्राम, त्यसअघि बाँकी मुख्य समाचार। सशस्त्र प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना गर्ने तयारी, विभिन्न पदमा 666 जनाको आवेदन खुल्यो, प्रारम्भ डिमान्ड असोज 28 गतेसम्म। र रसुवा बाढीले पुर्याएको क्षतिपछिको पुननिर्माणका लागि 7.5 खर्ब रुपियाँ लाग्ने सरकारी अनुमान, ऊर्जा क्षेत्रमा मात्रै 3.90 खर्ब चाहिने।
1: मेरो यो घरमा नेपाल टपको पीपीआर पाइप मात्र प्रयोग होस्।
2: किन राजेश जी?
1: यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि कस्तो सामान लिकेज हुँदैन। यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। नेपालको नम्बर 1 पीपीआर पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु। नेपाल टप सब ठिक छ।
3: आरबी कॉम्प्लेक्स गुणस्तरीय ब्रांडेड विदेशी सामान को लागी आरबी कॉम्प्लेक्स
4: सुपथ मूल्य में
3: स्पोर्ट्स वेयर, कैजुअल वेयर, पार्टी वेयर, गिफ्ट आइटम्स, होम अप्लायंसेस र अरु थुप्रै सामान का लागी आरबी कॉम्प्लेक्स
4: पर्याप्त पार्किंग र उचित सुरक्षा व्यवस्था सहित को 300 भन्दा बढी पसल भएको अत्याधुनिक सुविधा सम्पन्न शपिंग कॉम्प्लेक्स
3: आरबी कॉम्प्लेक्स पाको न्यू रोड अ कम्प्लीट सुपरमार्केट।
5: आरामदायी रसाई, स्वादिष्ट खाना, मनै लोभ्याउने दृश्य, एक अलौकिक अनुभव। मिटिङ होस् या सेमिनार, कुनै पनि कार्यक्रमका लागि उचित गन्तव्य तपाईँको सेवा सत्कारका लागि सधैँ तयार छ। लग्जरी होटल मिस्टिक माउन्टेन नगरकोट।
0: ब्रेकपछि पुनः स्वागत छ। सोलुखुम्बुको हुङ्गा खोलामा पहिरो खसेर बनेको ड्यामबाट पानी बग्न थालेको छ। पहिरो खसेपछि खोलामा करिब 100 मिटर लामो र 15 मिटर अग्लो ड्याम बनेको थियो। उक्त ड्याम भरिएर पानी बग्न थालेको प्रहरीले जनाएको छ। प्रहरीले नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरेको छ। आज बिहान करिब 7 बजे महाखोलुङ गाउँपालिका 2 र 4 नम्बर होडाको हुङ्गा खोलामा करिब 35 मिटर अग्लो पहिरो खसेको थियो। प्रहरी टोलीले नदी तटीय क्षेत्रमा बसोबास गर्ने गाउँ बस्ती तथा उक्त खोलामा रहेका गौरीशंकर हाइड्रो पावरको पावर हाउस, दुधकोशी 2 हाइड्रो पावर र साहस ऊर्जा लिमिटेडका 2 हाइड्रो पावरलाई घटनाबारे जानकारी गराइसकेको छ। हाइड्रो पावरमा रहेका कामदार तथा सवारी साधनलाई सुरक्षित स्थानतर्फ जान प्रहरीले आग्रह समेत गरेको छ। पानी थुनिएको स्थानबाट सोताङ गाउँपालिका, थुलुङ दुधकोशी गाउँपालिका र नेचा सल्यान गाउँपालिका हुँदै दुधकोशी नदीमा मिसिएर खोटाङ हुँदै ओखलढुङ्गातर्फ बग्ने गर्दछ। चितवनको भरतपुर महानगरपालिका 9 बसन्तचोकमा एउटा ईभी कारमा आग लागि हुँदा 1 जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता चन्द्रभूषण यादवका अनुसार आज बिहान करिब 6 बजे बसन्तचोक स्थित पूर्व पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ईभी कारमा आग लागि भएको हो। दमकलले आगो निभाएपछि गाडीभित्र 1 पुरूष जस्तो देखिने व्यक्ति जलेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। मृतकको शनाखत हुन सकेको छैन। आगलागीबाट गाडी पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको छ। रसुवाको भोटेकोसीमा आएको बाढीपछि सम्पर्कविहीन भएका कञ्चनपुरका 26 मजदुरको अवस्था अझै अज्ञात छ। विपद कटेको लामो समय बितिसक्दा पनि आफ्ना मान्छेको अत्तोपत्तो नपाउँदा परिवारजन गहिरो पीड़ा र अन्योलमा परेका छन्। विपत्ताको खोजी र पहिचानका लागि आफन्तहरूले डीएनए नमूना समेत बुझाइसकेका छन्, तर उनीहरूको प्रतीक्षा अझै सकिएको छैन।
6: कञ्चनपुरको बेलौरी नगरपालिका 5 31 वर्षीय खुसीराम चौधरी र उहाँका 32 वर्षीय भतिजा प्रकाश चौधरी एउटै परिवारका यी 2 सदस्य 4 वर्षदेखि रसुवाको स्याप्रुबेसी स्थित लाङटाङ जलविद्युत आयोजनामा मजदूरी गर्दै आएका थिए। भदौ 9 गते राति परिवारसँग अन्तिम पटक फोनमा कुराकानी भएको थियो। भोटेकोसीमा अकल्पनीय बाढी आएपछि उनीहरू एकाएक सम्पर्कविहीन बने। उनीहरूसँगै बेलौरी 3 पडाउका रामचन्द्र चौधरी पनि सोही आयोजनाबाट बेपत्ता हुनुहुन्छ। कञ्चनपुरका कुल 26 जनाको अवस्था अहिलेसम्म अज्ञात छ। घरको मूल कमाउ सदस्य नै बेपत्ता भएपछि अहिले परिवारमा बिचल्ली भएको छ। आफ्ना मान्छेको खोजीका लागि परिवारका सदस्यहरू घटनास्थल रसुवासम्मै पुगे, तर न जीवित भेटे न त शव पाउन नै सके। रित्तो हात घर फर्किएका उनीहरू अहिले डिएनए परीक्षणको रिपोर्ट र सरकारको आधिकारिक सूचनाको बाटो हेरिरहेका छन्।
2: उहाँले नै मजदुरी गरेर हामीलाई पाल्नुहुन्थ्यो, अब के गर्ने कसो गर्ने, यति सानो बच्चा छ, उहाँलाई कसरी पढाउने कसरी हुर्काउने, प्रदेश सरकारले पनि हेर्नु पर्यो, अब स्थानीय सरकारले पनि किटो सास किटो लास चाहियो, अब हामीले पनि ढुक्क हुन्छ नि।
6: दिन ढल्किँदै जाँदा परिवारको प्रतीक्षा झन पीडादायी र बोझिलो बन्दै गएको छ। आफन्त जीवित छन् कि छैनन् भन्ने यकिन नहुँदा काजक्रिया गर्ने कि पर्खिएर बस्ने भन्ने अन्यलमा परिवारका सदस्यहरू तडपिरहेका छन्।
2: मेरो तीन तीनवटा बच्चा छन्, सरकारले जसरी पनि मेरो बाल बच्चाहरूको भविष्यबारे अलि ध्यान केन्द्रित गरिदिनु होला। मजदुरी गरेर खाने हामी चार पाँच कट्ठा जग्गामा के हुन्छ, अब बुवा नभएपछि आमा एक्लैले के गर्न सक्छिन्। जसरी भए पनि सरकारले हाम्रो यो कुरालाई सुनवाई गरिदिनु होला भन्न चाहन्छु।
6: घरको आर्थिक जग मानिएका युवाहरू नै बेपत्ता भएपछि परिवारको दैनिकी र भरण पोषण ठप्प बनेको छ। उनीहरूले राज्यसँग आफन्तको अवस्था तत्काल सार्वजनिक गर्न र बिचल्लीमा परेका परिवारलाई राहत तथा जीविकोपार्जनको व्यवस्था गर्न माग गरेका छन्।
7: अब अरू केही नभए पनि सर, अब हामीहरू किसानी होइन किसान, अनि त्यसमा बच्चाहरू छन् तिनीहरूको पढाइ होस् सरकारले गरिदिए पनि, धेरै नसके पनि 10-12 सरकारले पढाइदिएपछि, अनि रात जे जति सक्छन् सरकारले हामीलाई मात्र दिने होइन, त्यत्रो मान्छेहरू बगिया छन् तिनीहरूलाई पनि दिनुपर्छ। उनीहरूको हामीलाई मात्र चाहियो भनेर हाम्रो पनि त्यो केही छैन सर, जति दिन्छन् त्यति नै हाम्रो हामीलाई पनि दिनु पर्यो भनेर भनेको त्यही मात्र हो सर।
6: सम्पर्कविहीन भएकाहरूको आधिकारिक अवस्था सार्वजनिक नहुँदा कञ्चनपुरका 26 परिवार अहिले शोक अन्यल र अभावको त्रिवेणीमा पिसिएका छन्। उनीहरू केवल एउटै जवाबको पर्खाइमा छन्, हाम्रा आफन्त कहाँ छन्। इमेज समाचारका लागि प्रकाश भट्ट कञ्चनपुर।
0: सशस्त्र प्रहरीले ठूलो संख्यामा प्रहरी जवान भर्ना गर्ने तयारी गरेको छ। सशस्त्र प्रहरी बलको प्रधान कार्यालयको भर्ना तथा छनौट शाखाले आज सूचना जारी गर्दै प्रहरी जवान सहित विभिन्न पदमा 666 जनाको पदपूर्ति गर्न लागि जनाएको हो। सूचनामा 604 जना सशस्त्र प्रहरी जवान, 38 जना भान्से, 8 जना कुचिकार, 6 जना सूचिकार, 7 जना केस कर्तक, 2 जना चर्मकर्मी र 1 जना मालीका लागि दरखास्त आह्वान गरिएको छ। योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी असोज 28 गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ। अब आर्थिक समाचार। रसुवा बाढीले पुर्याएको क्षतिपछिको पुनर्निर्माणका लागि 7.25 खर्ब रुपियाँ लाग्ने देखिएको छ। यही भदौ 10 गते रसुवाको भुटेकोसी नदीमा आएको विनाशकारी बाढीपछिको पुनर्निर्माणका लागि 7.23 अर्ब 31 करोड 52 लाख रुपियाँ आवश्यक पर्ने अनुमान सरकारले गरेको हो। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार विपदबाट सबैभन्दा प्रभावित ऊर्जा क्षेत्र पुनर्निर्माणका लागि 3.90 खर्ब रुपियाँ बराबर लाग्ने आकलन गरिएको छ। पूर्वाधार क्षेत्र पुनरुत्थानका लागि मात्र कुल विपद पुनरुत्थान आवश्यकताको झण्डै 75% अर्थात् 4.73 अर्ब 57 करोड बराबर लाग्ने अनुमान छ। बाढीबाट यो क्षेत्रमा 769 मेगावाट क्षमताका 13 जलविद्युत आयोजना, 24 मेगावाटका 5 सोलर प्लान्ट प्रभावित भएका छन्। ऊर्जा तथा ग्रिड प्रणालीको पुनस्थापनाका लागि 3.90 अर्ब 62 करोड रुपियाँ आवश्यक पर्ने प्रतिवेदनको अनुमान छ। यसै गरी सड़क र पुल यातायात पूर्वाधार पुनरुत्थानका लागि 73 अर्ब 34 करोड बराबर आवश्यक पर्ने जनाइएको छ। बाढीबाट प्रभावित रसुवा, नुवाकोट, तादिङ, गोर्खा र चितवनमा गरी 7,570 निजी घरहरू क्षतिग्रस्त भएका छन्। यो बाहेक 48 सार्वजनिक भवन, 18 विद्यालय, 7 स्वास्थ्य संस्था र 30 सांस्कृतिक सम्पदामा क्षति पुगेको छ। यी क्षेत्रका लागि 1,53,55,00,00,000 रुपियाँ आवश्यक पर्ने सरकारी अनुमान छ। यसै गरी व्यापार, व्यवसाय, ब्याङ्क र कृषि क्षेत्र समेटिएको उत्पादन क्षेत्रको पुनरुत्थानका लागि 50,77,00,00,000,00,000 रुपियाँ बढी लाग्ने देखिएको छ। एमी समाचारमा फेरि विश्राम, त्यसअघि बाँकी मुख्य समाचार। कृत्रिम बुद्धिमत्ताको विकाससँगै सुरक्षा चिन्ता पनि बढ्दै, 1 दशकमै एआईले मानिसलाई सिध्याउन सक्ने हैसियतको बन्ने अनुसन्धानकर्ताको चेतावनी र च्याम्पियन्स लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड र बायर्न म्युनिखको खराकी रोजित आरबी लेप्ज़िगलाई हराउँदै कोमोको शानदार जित्यो।
8: साउजी, यो सामान प्याक गरिदिनुहोस् न।
9: हस्, ल लिनुहोस्।
8: प्लिज नो प्लास्टिक, मसँग कपडाको झोला छ नि, प्लास्टिक फ्री गर्नुपर्छ के? क्युआर दिनुहोस् न, पे गरौँ।
9: हस्, थ्याङ्क यू।
8: तपाईँ हामी मिलेर हो के प्रकृति संरक्षण गर्ने? म सम्पूर्ण आर्थिक कारोबार डिजिटल नै गर्छु। लक्ष्मी सनराइज ब्याङ्कको ग्रिन सेभिङ खाता खोलेपछि सबै डिजिटल।
9: एकचोटि ब्याङ्क गएर अकाउन्ट ओपनिङ फर्म त भर्नै पर्ला नि।
8: खाता खोल्नेदेखि ट्रान्ज्याक्सन गर्नेसम्म सबै डिजिटल। अनलाइनबाटै खाता खुल्छ अनि मोबाइल मनी र इन्टरनेट ब्याङ्किङको सब्सक्रिप्सन लाइफ टाइम भरिलाई फ्री।
9: गजब भइरहेछ त।
8: ब्याङ्कले एक खाता बराबर एउटा रुख पनि रोप्छ, यो पो झन् गजब छ त।
9: वाव, कस्तो राम्रो।
8: तपाईँ हाम्रो सानो प्रयासले पनि ठुलो परिवर्तन ल्याउन सकिन्छ। आजै ग्रिन सेभिङ खाता खोलौ, जिम्मेवार बनौ, दिगो भविष्य बनाऊ। लक्ष्मी सनराइज ब्याङ्क, लक्ष्यमा सँगसँगै।

0: अन्तर्राष्ट्रिय स्तरको हिलटेकको सीपीभीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिलटेकको सीपीभीसी र पीपीआर पाइप हिलटेक फिट एन्ड फर्गेट।
1: अब अन्तर्राष्ट्रिय समाचार। भारतको नयाँ दिल्लीमा भोलिदेखि ब्रिक्स शिखर सम्मेलन शुरू हुँदैछ। ब्रिक्सको वर्तमान अध्यक्ष देशको हैसियतले भारतले दुई दिने 18 शिखर सम्मेलन आयोजना गर्दैछ। सम्मेलनका लागि रूसी राष्ट्रपति भ्लादिमिर पुटिन तीन दिने भारत भ्रमणका क्रममा आज बिहान नयाँ दिल्ली पुग्नु भएको छ। उहाँले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नुहुनेछ। भेटमा व्यापार, ऊर्जा, रक्षा तथा रणनीतिक सहकार्य मुख्य विषय रहनेछन्। चिनिया राष्ट्रपति शी जिनपिङ पनि शिखर सम्मेलनका लागि भारत पुग्दै हुनुहुन्छ। सम्मेलनमा सहभागी हुने अन्य पाहुनाहरूमा इरानी राष्ट्रपति मसुद पजेस्कियन लगायत विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुख हुनुहुन्छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस सहित विश्व व्यापार संगठन, विश्व स्वास्थ्य संगठन र न्यू डेभलपमेन्ट ब्याङ्कका प्रमुखहरू पनि सम्मेलनमा सहभागी हुनेछन्। सम्मेलनमा खाद्य तथा ऊर्जा सुरक्षा, व्यापार, लगानी, प्रविधि, डिजिटल सहकार्य र विकास वित्त लगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। चीन, भारत, रूस, ब्राजिल र दक्षिण अफ्रिकाको अग्रसरतामा स्थापना गरिएको बहुराष्ट्रिय फोरम ब्रिक्समा अहिले 11 देश आबद्ध छन्। कृत्रिम बुद्धिमत्ता एआईको क्षेत्रमा फेरि एकपटक सुरक्षा चिन्ता बढेको छ। विश्वका प्रमुख एआई कम्पनी मध्ये एक एन्थ्रोपिकका पूर्व अनुसन्धानकर्ता ज्याकब कक्सनले अत्याधुनिक एआई प्रणालीबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमबारे गम्भीर चेतावनी दिएका छन्। उनका अनुसार एआईको विकास र विस्तार यही रफ्तारमा अघि बढ्ने हो भने आगामी एक दशकमा यसलाई मानवलाई समाप्त पार्न सक्ने क्षमता यसले राख्नेछ। पछिल्लो समय विकसित भइरहेका एआई टुलहरू मानव अस्तित्वका लागि चुनौती बनिरहेको कक्सनको चेतावनी छ। उनी कम्पनीबाट बाहिरिएसँगै एआई कम्पनीहरूले प्रविधिको विकाससँगै सुरक्षा उपायलाई पर्याप्त प्राथमिकता दिइरहेका छन् कि छैनन् भन्ने बहस फेरि चर्किएको छ। विश्वभरका प्रविधि कम्पनीहरू अझ शक्तिशाली एआई प्रणाली निर्माण गर्ने दौडमा छन्, तर केही अनुसन्धानकर्ताहरूले पर्याप्त सुरक्षा र नियम बिना यस्तो प्रविधिले भविष्यमा गम्भीर र विनाशकारी परिणाम निम्त्याउन सक्ने चेतावनी दिइरहेका छन्। यो सँगै एआई विकासमा पारदर्शिता, जिम्मेवार प्रयोग र सरकारी निगरानी बढाउनु पर्ने माग पनि तीव्र भएको छ। उत्तर अफ्रिकी मुलुक अल्जेरियाले संयुक्त अरब इमिरेट्स युएईसँगको कूटनीतिक सम्बन्ध तोडेको छ। अल्जेरियाको विदेश मन्त्रालयले दुई देशबीचको सम्बन्ध चुकाउनका लागि उपलब्ध सबै उपाय प्रयोग गरिसकेको भन्दै सम्बन्ध विच्छेदको निर्णय गरेको जनाएको छ। युएईका राजदूतलाई औपचारिक रूपमा निर्णयबारे जानकारी गराउँदै 48 घण्टाभित्र देश छोड्न निर्देशन दिएको छ। अल्जेरियाले युएईमाथि पछिल्लो समय उत्तेजक र शत्रुतापूर्ण गतिविधि गरेको आरोप लगाएको छ। उत्तर अफ्रिका र साहेल क्षेत्रमा युएईको प्रभाव तथा लिबिया, सुडान लगायतका क्षेत्रीय मुद्दामा दुई देशबीच लामो समयदेखि मतभेद छ। अल्जेरियाले युएईमाथि आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप पनि लगाउँदै आएको छ। यसअघि नै दुई देशबीच हवाई सेवा सम्झौता रद्द गर्ने प्रक्रिया सुरु भइसकेको थियो। युएईले भने अल्जेरियाको निर्णयप्रति संयमित प्रतिक्रिया दिँदै हवाई सेवा सम्झौता तत्काल प्रभावित नहुने बताएको थियो। यमनको हुथी विद्रोही समूहले रणनीतिक महत्वको मक्का बन्दरगाह सहर कब्जामा लिएको छ। साउदी समर्थित सरकारी सेनासँगको भीषण भिडन्तपछि हुथी लडाकुहरूले मक्का सहर नियन्त्रणमा लिएको सैन्य स्रोत र स्थानीय बासिन्दाले बताएका छन्। मक्का कब्जामा लिएसँगै हुथीहरू महत्वपूर्ण बाब अल मन्देव जलडमरूभन्दा करिब 75 किलोमिटर टाढा पुगेका छन्। यो जलमार्ग एसिया र युरोप बीचको प्रमुख व्यापारिक मार्गका रूपमा रहेको छ। दुई समूहको लडाईँपछि मक्काका धेरै घर परिवार सुरक्षित स्थानतर्फ भागेका छन्। विस्थापितहरू यमनको सरकारी प्रशासन रहेको एडेन सहरतर्फ गएको बताइएको छ। यसैबीच साउदी नेतृत्वको गठबन्धनले हुती नियन्त्रणमा रहेका पश्चिमी यमनका क्षेत्रलाई हवाई हमला तीव्र पारेको छ। हुतीहरूले पनि दक्षिणी साउदी अरबका सहर र तेल पूर्वाधारमा मिसाइल तथा ड्रोन आक्रमण गरिरहेका छन्। युक्रेनको डिनिप्रो क्षेत्रमा रहेको पाब्लोग्राद सहरमा रुसी ड्रोन आक्रमण हुँदा 5 जनाको मृत्यु भएको छ। घटनामा 67 जना घाइते भएका छन्। स्थानीय अधिकारीहरूका अनुसार व्यस्त समयमा भएको आक्रमणमा सपिङ मल, पसल र सवारी साधनमा व्यापक क्षति भएको छ। यसैबीच रुसले सोसी सहरमा युक्रेनी समुद्री ड्रोन आक्रमणमा 28 जना घाइते भएको दावी गरेको छ। दुवै पक्षले एकअर्कामाथि आक्रमण जारी रहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूतहरूको पछिल्लो शान्ति प्रयासले पनि ठोस प्रगति गर्न नसकेको देखाएको छ। युक्रेनी विदेश मन्त्री एन्ड्री सेभिहाले युक्रेनलाई दबावमा पार्ने रुसी रणनीति अनुसार नागरिकमाथि निरन्तर ड्रोन आक्रमण गरिएको आरोप लगाउनु भएको छ। उता युक्रेनको सुमी र जापोरिजिया सहरमा पनि सपिङ महलमाथि रुसी आक्रमण भएको छ। सुमीमा 2 जनाको मृत्यु हुनका साथै 20 जना घाइते भएका छन्।

0: नेपाल भलिबल लिग एनभिएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ रेड्स र कर्णाली शिवराज भेट्दैछन्। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा बेलुकी 6 बजे यो खेल हुनेछ। लिग चरणमा 5-5 खेल खेलेका दुवै टोलीले 4 खेलमा जित र 1 हार बेहोरेका छन्। लिग चरणमा काठमाडौँले कर्णालीलाई 3-2 सेटमा पराजित गरेको थियो। काठमाडौँ आज सोही लय दोहोर्याउन चाहन्छ भने कर्णाली लिग चरणको हारको बदला लिने दाउमा छ। आजको खेल जित्ने टिमले भोलि हुने फाइनल खेलमा अन्नपूर्ण स्पाइकर किङ्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। युएफए च्याम्पियन्स लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड र बायर्न म्युनिखले शानदार जित निकालेका छन्। इङ्ग्लिस टोली म्यान्चेस्टर युनाइटेडले अजरबैजानको साभालाई 4-0 हराउँदै च्याम्पियन्स लिगमा विजयी पुनरागमन गरेको छ। युनाइटेडका लागि माथियास कुन्हा, ब्रुनो फर्नान्डेज, बेन्जामिन सेन्स्को र लेसान्ड्रो मार्टिनेजले 1-1 गोल गरे। यस्तै जर्मनीको बायर्न म्युनिखले नर्वेजियन क्लब बोडोमाथि 5-0 फराकिलो जित दर्ता गरेको छ। बायर्नका लागि माइकल ओलेसेले 2 गोल गर्दा जमाल लोसियाला, हेरिकेन र अल्फोन्सो डेभिसले 1-1 गोल थपे। च्याम्पियन्स लिगकै अर्को खेलमा इटलीको कोमोले जर्मनीको आरबी लेप्जिगलाई 4-1 पराजित गर्दा टर्कीको फेनरबाचे र इटलीको एएस रोमाले 1-1 गोलको बराबरी खेलेका छन्। गैराती नेदरल्यान्ड्सको पिएसभी र युक्रेनको सख्त डोनेक्सले 1-1 गोलको बराबरी खेल्दा फ्रान्सको लेन्सले चेक गणतन्त्रको स्लाभिया प्रागलाई 3-2 पराजित गरेको छ। अब मौसम सम्बन्धी जानकारी।
1: देशभर मनसुनी वायुको प्रभाव कायमै छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी क्षेत्र तथा कर्णाली र सुदूरपश्चिमका केही भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ। यस्तै तराईका केही स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने जनाइएको छ। मधेस, कोशी र लुम्बिनीका तराई क्षेत्रका केही भागमा हावाहुरी समेतको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका 1-2 स्थानमा वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्। आज सूर्योदय बिहान 5:41 भयो भने सूर्यास्त साँझ 6:19 हुनेछ। काठमाडौँ उपत्यकामा पनि आज मेघगर्जनसहित वर्षाको सम्भावना छ।

अब अन्त्यमा मुख्य समाचार एकपटक फेरि। प्रधानमन्त्री बालेन्द्र शाह र न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन बीच टेलिफोन वार्ता, बोटेखुसी बाढीपछि सहयोग र जलवायु क्षतिपूर्तिमा अन्तर्राष्ट्रिय समर्थन खोजिँदै। नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज बस्दै, महासचिव पोखरेलको काउन्टरमा उपाध्यक्ष बादलले ल्याउँदैछन् अलग्गै प्रतिवेदन। सोलुखुम्बुको हुङ्गा खोलामा पहिरो खसेर बनेको ड्यामबाट पानी बग्न थाल्यो। दुधकोशी नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह। अठारौं ब्रिक्स शिखर सम्मेलन भोलिदेखि भारतमा शुरू हुँदै, रूसी राष्ट्रपति पुटिन नयाँ दिल्लीमा, चिनिया राष्ट्रपति शी जिनपिङ पनि पुग्दै। र नेपाल भलिबल लिगको प्लेअफमा आज काठमाडौँ रेड्स र कर्णाली शिवराज भिड्दै, विजेताले भोलि हुने फाइनलमा अन्नपूर्ण स्पाइकर्ससँग खेल्ने। हाउस त इमेज समाचार अहिलेलाई यति नै। थप समाचारका लागि तपाईँले हाम्रो वेबसाइट imagecover.com हेर्न सक्नुहुन्छ।

0: साउजी, यो सामान प्याक गरिदिनुहोस् न।
1: हस् ल लिनुहोस्।
0: प्लिज नो प्लास्टिक, मसँग कपडाको झोला छ नि, प्लास्टिक फ्री गर्नुपर्छ के। क्युआर दिनुहोस् न, पे गरौँ।
1: हस्, थ्याङ्क यू।
0: तपाईँ हामी मिलेर हो के प्रकृति संरक्षण गर्ने? म सम्पूर्ण आर्थिक कारोबार डिजिटल नै गर्छु। लक्ष्मी सनराइज ब्याङ्कको ग्रिन सेभिङ खाता खोलेपछि सबै डिजिटल।
2: एकचोटि ब्याङ्क गएर अकाउन्ट ओपनिङ फर्म त भर्नै पर्ला नि।
0: खाता खोल्नेदेखि ट्रान्ज्याक्सन गर्नेसम्म सबै डिजिटल। अनलाइनबाट खाता खुल्छ अनि मोबाइल मनी र इन्टरनेट ब्याङ्किङको सब्सक्रिप्सन लाइफ टाइम भरिलाई फ्री।
2: गजब भइरहेछ त।
0: ब्याङ्कले एक खाता बराबर एउटा रुख पनि रोप्छ, यो पो झन् गजब छ त।
2: वाउ, कस्तो राम्रो।
0: तपाईँ हाम्रो सानो प्रयासले पनि ठुलो परिवर्तन ल्याउन सकिन्छ। आजै ग्रिन सेभिङ खाता खोलौँ, जिम्मेवार बनौँ, दिगो भविष्य बनाऊ। लक्ष्मी सनराइज ब्याङ्क, लक्ष्यमा सँगसँगै।

0: www.sumisu.net.np मेरो यो घरमा नेपा टपको पीपीआर पाइप मात्र प्रयोग होस्।
1: किन राजेश जी?
0: यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि कस्तो सामान लिकेज हुँदैन। यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। नेपालको नम्बर वन पीपीआर पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु। नेपा टप सब ठिक ठाक।

0: अन्तर्राष्ट्रिय स्तरको हिलटेकको सीपीभीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिलटेकको सीपीभीसी र पीपीआर पाइप हिलटेक फिट एन्ड फर्गेट
1: आरामदायी छ स्वादिष्ट खाना मनै लोभ्याउने दृश्य एक अलौकिक अनुभव मिटिङ होस् या सेमिनार कुनै पनि कार्यक्रमका लागि उचित गन्तव्य

0: आरबी कम्प्लेक्स
1: आरबी कम्प्लेक्स
0: गुणस्तरीय ब्रान्डेड विदेशी सामानको लागि आरबी कम्प्लेक्स
1: सुपथ मूल्यमा
0: स्पोर्ट्स वेयर क्याजुअल वेयर पार्टी वेयर गिफ्ट आइटम्स होम अप्लायन्सेस र अरु थुप्रै सामानका लागि आरबी कम्प्लेक्स
1: पर्याप्त पार्किङ र उचित सुरक्षा व्यवस्था सहितको 300 भन्दा बढी पसल भएको अत्याधुनिक सुविधा सम्पन्न शपिङ कम्प्लेक्स
0: आरबी कम्प्लेक्स पाको न्यू रोड अ कम्प्लीट सुपरमार्केट्स

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: Image FM 97.9 Studio Time अहिले एक बजेको छ
1: Artist of the Month

जब म 50 वर्ष पुग्दै थिएँ त्यति बेला चाहिँ मैले अब काठमाडौँ आएर विभिन्न किसिमका सङ्घर्षहरू गरेँ। तब मैले चाहिँ अब एउटा यत्रो खालि सधैँ एउटै किसिमको सङ्घर्ष भने चाहिँ मैले चाहिँ अब 50 वर्षमा चाहिँ म एउटा राम्रो किसिमको चाहिँ एउटा गोल्डन जुबली मनाउँछु भनेर मैले सोचेँ क्या। अनि त्यस पछाडि अब आएर चाहिँ मैले अब साथीभाइहरू बोलाउने सेलिब्रेट गर्ने भन्ने सवालमा चाहिँ अनि अब मैले साथीभाइहरूलाई बोलाएर के गर्ने त के भन्ने भनेर अब मैले चाहिँ अब काठमाडौँमा सङ्घर्ष गरेँ, घर बनाएँ, बङ्गलो बनाएँ, मैले गाडी चढेँ, अब ब्याङ्क ब्यालेन्स बनाएँ भनेर भन्दा त त्यो त कुनै तुकै छैन जस्तो लाग्यो। त्यति बेला अब तपाईँको मैले अब यस्ता त सबैको हुँदो रहेछ भन्ने किसिमको थाहा पाएँ चाहिँ मसँग चाहिँ वास्तवमा के छ त भन्ने किसिमको मलाई अनुभूति हुँदै गर्दा चाहिँ मैले आफूलाई रित्तो पाएँ। त्यस पछाडि मैले चाहिँ आफूलाई आफैले खोज्ने सवालमा चाहिँ गीत सङ्गीत साहित्य ले मात्रै मान्छेको जीवनलाई चाहिँ प्रस्ताउँदो रहेछ भन्ने कुरो अनुभूति भएपछि व्यावसायिक रूपमा चाहिँ मैले 2072 सालदेखि गीत सङ्गीतमा मैले आबद्ध भएर गीतहरू लेख्न थालेँ। जुन गीत मेरो पहिलो गीत थियो, जीवनको दौडमा यात्रा कता गरे धेरै युवा आइपुग्दा पो भुमरीमा परे भनेर चाहिँ मैले गाउँबाट सपनाहरू बोकेर आएको थिएँ। छुटेको सपनाहरूलाई चाहिँ मैले त्यहाँदेखि चाहिँ मैले खोज्न थालेर मैले आफूलाई भेटाउन थाले भन्ने मलाई अनुभूति लागेको हुनाले यो घटना मलाई एकदमै जीवनको स्मरणीय लाग्छ।

नमस्कार, म कवि तथा गीतकार अमर बान्तु। मेरो साङ्गीतिक जीवनमा यस्ता थुप्रै प्रसङ्गहरू रहेका छन्। यस्तै प्रसङ्गहरूका साथ यो महिनाभरि आर्टिस्ट अफ द मन्थको रूपमा रहनेछु मात्र इमेज एफएम 97.9 मा।

0: प्रभुमा बीमा गरौ, निर्धक्क रहौ। प्रभु इन्स्योरेन्स, दिनकुनी काठमाडौँ। टोल फ्री नम्बर 1-66-00-100-66।
1: मेरो यो घरमा नेपाटपको पीपीआर पाइप मात्र प्रयोग होस्।
2: किन राजेश जी?
1: यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि कस्तो सामान लिकेज हुँदैन। यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। नेपालको नम्बर 1 पीपीआर पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु। नेपाटप सब ठीक छ।
3: आरामदायी रसाई, स्वादिष्ट खाना, मनै लोभ्याउने दृश्य, एक अलौकिक अनुभव। मिटिङ होस् या सेमिनार, कुनै पनि कार्यक्रमका लागि उचित गन्तव्य, तपाईँको सेवा सत्कारका लागि सधैँ तयार छ। लग्जरी होटल मिस्टिक माउन्टेन, नगरकोट,

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: अन्तर्राष्ट्रिय स्तरको हिल्टेकको सीपीभीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिल्टेकको सीपीभीसी र पीपीआर पाइप हिल्टेक फिट एन्ड फर्गेट
1: आरबी कम्प्लेक्स गुणस्तरीय ब्रान्डेड विदेशी सामानको लागि आरबी कम्प्लेक्स
2: सुपथ मूल्यमा
1: स्पोर्ट्स वेयर क्याजुअल वेयर पार्टी वेयर गिफ्ट आइटम्स होम अप्लायन्सेस र अरू थुप्रै सामानका लागि आरबी कम्प्लेक्स
2: पर्याप्त पार्किङ र उचित सुरक्षा व्यवस्था सहितको 300 भन्दा बढी पसल भएको अत्याधुनिक सुविधा सम्पन्न शपिङ कम्प्लेक्स
1: आरबी कम्प्लेक्स पाको न्यू रोड अ कम्प्लिट सुपरमार्केट
3: इमेज एफएम 97.9

0: स्टुडियो टाइम अहिले 2 बजेको छ।
1: नमस्कार, इमेज समाचारमा स्वागत छ, म कृति रिजाल। सुरुमा मुख्य समाचार। खोटेकोसी बाढी प्रभावितहरूलाई मासिक प्रति परिवार कम्तीमा 15,000 रुपियाँ राहत दिने सरकारको निर्णय, दशैं अघि नै अस्थायी आवास पनि बनाइदिने तयारी। प्रधानमन्त्री बालेन्द्र शाह र न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन बीच टेलिफोन वार्ता। खोटेकोसी बाढीपछि सहयोग र जलवायु क्षतिपूर्तिमा अन्तर्राष्ट्रिय समर्थन खोजिँदै। आज कुशी औँसी पर्व मनाइँदै पिताप्रति विशेष सम्मान प्रकट गरिँदै बाबु नहुनेहरूले तीर्थस्थल पुगेर तर्पण दिने चलन। अठारौं ब्रिक्स शिखर सम्मेलन भोलिदेखि भारतमा सुरु हुँदै रुसी राष्ट्रपति पुटिन नयाँ दिल्लीमा, चिनिया राष्ट्रपति सी जिनपिङ पनि पुग्दै। र नेपाल भलिबल लिगको प्लेअफ आज काठमाडौँ रेड्स र कर्णाली शिवराज भिड्दै, विजेताले भोलि हुने फाइनलमा अन्नपूर्ण स्पाइकरसँग खेल्ने।
2: आरामदायी रहेछ, स्वादिष्ट खाना, मनै लोभ्याउने दृश्य, एक अलौकिक अनुभव। मिटिङ होस् या सेमिनार, कुनै पनि कार्यक्रमका लागि उचित गन्तव्य, तपाईँको सेवा सत्कारका लागि सधैँ तयार छ लग्जरी होटल मिस्टिक माउन्टेन नगरकोट।
1: समाचार अब विस्तारमा। सरकारले भदौ 10 गतेको भोटेकोसी बाढीबाट प्रभावित नागरिकहरूलाई मासिक प्रति परिवार 15,000 रुपियाँका दरले राहत उपलब्ध गराउने भएको छ। मन्त्री परिषदको आज बसेको बैठकले बाढी प्रभावित रसुवा, मुवाकोट, थादिङ, गोर्खा र चितवनका गरी 7,570 निजी घरहरूमा क्षति पुगेकाले उनीहरूलाई आर्थिक सहायता दिने निर्णय गरेको हो। चारजनासम्मको परिवारलाई मासिक 15,000 रुपियाँ र चारजनाभन्दा धेरै भए त्यसमा प्रति व्यक्ति 2,000 थपेर राहत उपलब्ध गराउने निर्णय भएको हो। सरकारले बाढी पीडितहरूलाई दशैं अघि नै अस्थायी आवास बनाइदिने तयारी समेत गरेको छ। प्रभावित 5 जिल्लाका 15 स्थानीय तहमध्ये नुवाकोटको विदुर नगरपालिकामा मात्रै 3,026 घरमा क्षति पुगेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले बाढीबाट भएको भौतिक पूर्वाधार पुननिर्माणका लागि 7.5 खर्ब बढी लाग्ने अनुमान गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह र न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन बीच आज टेलिफोन वार्ता भएको छ। वार्तामा प्रधानमन्त्री शाहले भोटेकोसी बाढीपछि खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका काम तीव्र पारिएको जानकारी गराउँदै बेपत्ता नागरिकहरूको खोजीलाई उच्च प्राथमिकता दिएको बताउनुभयो। उहाँले न्युजिल्यान्डले उपलब्ध गराएको 20 लाख न्युजिल्यान्ड डलर बराबरको मानवीय सहयोगप्रति धन्यवाद पनि व्यक्त गर्नुभयो। प्रधानमन्त्री शाहले जलवायुजन्य विपदका दृष्टिले नेपाल उच्च जोखिममा रहेको उल्लेख गर्दै क्षति तथा नोक्सानीका लागि अन्तर्राष्ट्रिय वित्तीय सहयोग जुटाउन न्युजिल्यान्डको सहयोग माग्नुभयो। जवाफमा न्युजिल्यान्डका प्रधानमन्त्री लक्सनले बाढीबाट भएको जनधनको क्षतिप्रति न्युजिल्यान्ड सरकार र जनताको तर्फबाट समवेदना तथा ऐक्यबद्धता व्यक्त गर्नुभयो। आज भाद्र कृष्ण औँसी अर्थात् खुसी औँसी पर्व मनाइँदैछ। यस अवसरमा हिन्दू धर्मावलम्बीले घरमा पवित्र खुस पित्राएर पूजा गर्दैछन्। देवकार्य र पितृकार्यमा प्रयोग हुने खुस आज ब्राह्मणहरूले विधिपूर्वक पूजा गरी छेदन गरेर घर घरमा पुर्याउने प्रचलन छ। घरमा खुस राख्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास रहिआएको छ। खुसी औँसीकै दिन छोराछोरीले आफ्ना बाबुलाई मिठा परिकार खुवाएर सम्मान गर्ने प्रचलन छ। त्यसैले आजको दिनलाई बाबुको मुख हेर्ने दिन र पितृ दिवस पनि भनिन्छ। बाबु बाबु दिवंगत भइसकेकाहरूले भने काठमाडौँको गोकर्णेश्वर उत्तरगया पितृतीर्थमा पुगेर दिवंगत पिताका नाममा तर्पण श्राद्ध र सिद्धदान गर्ने गर्दछन्। रसुवाको भेत्रावतीमा पनि यस्तै धार्मिक गतिविधि हुने गर्दछ। तर यस वर्ष भने पोटेकुसीको बाढीले तहस नहस पारेकोले भेत्रावतीमा कुनै चहल पहल छैन। कुशी औँसीका अवसरमा आज गोकर्णमा विशेष मेला समेत लागेको छ। राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको 161 जन्म जयन्ती आज मुलुकभर विभिन्न साहित्यिक कार्यक्रम आयोजना गरी मनाइँदैछ। विक्रम सम्बत 1923 साल भाद्र कृष्ण कुशी औँसीका दिन जन्मेर 30 वर्षको उमेरमा 1953 साल भाद्र कृष्ण कुशी औँसीकै दिन परलोक हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि महत्त्वपूर्ण योगदान पुर्याउनु भएको थियो। युवा कवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनका साथै नेपालमा छापाखाना समेत भित्र्याउनु भएको थियो। यही छापाखाना मार्फत नेपालमा पत्रकारिताको सुरुवात भएको मानिन्छ। मोती जयन्तीको अवसरमा आज नेपाली शिक्षा परिषद, नेपाल प्रज्ञा प्रतिष्ठान लगायत विभिन्न साहित्यिक संस्थाले कार्यक्रम आयोजना गर्न लागेको जनाएका छन्। परिषदले दिउँसो 2 बजे कवि सम्मेलनका साथै युवा वर्ष मोती पुरस्कार वितरण गर्न लागेको छ। इमेज समाचारमा एकैछिन विश्राम, त्यसअघि बाँकी मुख्य समाचार। प्रधानमन्त्री शाहबाट अगुवा उद्योगीहरूसँग छलफल, निजी क्षेत्रले भोगिरहेको अप्ठ्यारो र अर्थतन्त्र चलायमान बनाउने विषयमा छलफल केन्द्रित, र बन्द भएका सरकारी उद्योगहरूलाई ठिकठाक पारेर निजी क्षेत्रलाई नै सञ्चालन गर्न दिने अर्थमन्त्री वाग्लीको आश्वासन, बाढी प्रभावित व्यवसायलाई 5 वर्ष कर छुट दिन निजी क्षेत्रको माग।

0: यसमा पोइन्ट छ। ब्याङ्किङ सेक्टरमा पहिलो पटक सिद्धार्थ ब्याङ्कले ल्याएको छ सिद्धार्थ रिवार्ड्स। अब मोबाइल ब्याङ्किङबाट टप अप गर्दा वा कार्ड प्रयोग गरी खरिद गर्दा रिवार्ड पोइन्ट अन गर्नुहोस् र आफूले चाहेको ठाउँमा रिडिम गर्नुहोस्। सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँभरिलाई।
1: सपना तपाईँको साथ हाम्रो नेपाल ब्याङ्क सवारी कर्जा। नेपाल ब्याङ्कको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल ब्याङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: अब बाँकी समाचार। सोलुखुम्बुको हुङ्गा खोलामा पहिरो खसेर बनेको ड्यामबाट पानी बग्न थालेको छ। पहिरो खसेपछि खोलामा करिब 100 मिटर लामो र 15 मिटर अग्लो ड्याम बनेको थियो। उक्त ड्याम फरिएर पानी बग्न थालेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरेको छ। आज बिहान करिब 7 बजे महाकुलुङ गाउँपालिका 2 र 4 नम्बर ओडाको हुङ्गा खोलामा करिब 35 मिटर अग्लो पहिरो खसेको थियो। प्रहरी टोलीले नदी तटीय क्षेत्रमा बसोबास गर्ने गाउँ बस्ती तथा उक्त खोलामा रहेका गौरीशङ्कर हाइड्रो पावरको पावर हाउस, दुधकोशी 2 हाइड्रो पावर र सहज ऊर्जा लिमिटेडका 2 वटा हाइड्रो पावरलाई घटनाबारे जानकारी गराइसकेको छ। हाइड्रो पावरमा रहेका कामदार तथा सवारी साधनलाई सुरक्षित स्थानतर्फ जान प्रहरीले आग्रह गरेको छ। पानी थुनिएको स्थानबाट सोताङ गाउँपालिका, थुलुङ दुधकोशी गाउँपालिका र नेछासल्यान गाउँपालिका हुँदै दुधकोशी नदीमा मिसिएर खोटाङ हुँदै ओखलढुङ्गातर्फ बग्ने गर्दछ। चितवनको भरतपुर महानगरपालिका 9 बसन्तचोकमा एउटा इभी कारमा आग लागि हुँदा 1 जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता चन्द्रभूषण यादवका अनुसार आज बिहान करिब 6 बजे बसन्तचोक स्थित पूर्व पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको इभी कारमा आग लागि भएको हो। डिएसपी यादवले कारभित्र जलेर निधन हुने व्यक्ति नारायणी विद्या मन्दिर शिवकाठका पूर्व सञ्चालक अमर पराजुली हुन्। उनी आज बिहान हेटौडातर्फ जाने क्रममा गाडीमा आगो लागेको थियो। दमकलले आगो निभाएपछि पराजुलीको शव गाडीबाट निकालिएको थियो। आगलागीबाट गाडी जलेर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। अब आर्थिक समाचार।

प्रधानमन्त्री बालेन्द्र शाहले उद्यमी तथा व्यवसायीहरूसँग आज फेरि छलफल गरिरहनु भएको छ। प्रधानमन्त्री कार्यालयमा जारी छलफलमा उद्योगीहरू विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ, चन्द्र ढका लगायत सहभागी हुनुहुन्छ। देशको पछिल्लो आर्थिक अवस्था, उद्योग व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने विषय छलफल भइरहेको बुझिएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्ने र लगानी तथा व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्ने विषयमा पनि छलफल भइरहेको छ। अर्थमन्त्री डाक्टर सोनी मगले बन्द तथा समस्याग्रस्त सरकारी उद्योग सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई नै दिने सरकारको नीति रहेको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सिजनको 28 साधारण सभा उहाँले सरकार आफैले उद्योग चलाउने नभई सरकारी स्वामित्वका उद्योगको सम्पत्ति र दायित्व व्यवस्थापन गरी निजी क्षेत्रलाई हस्तान्तरण गरिने बताउनु भएको हो। गोरखकाली रबर उद्योग, हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्ट लगायत 7 उद्योगको विस्तृत मूल्याङ्कन डिडिए गरिएको पनि उहाँले जानकारी दिनुभयो। तर उद्योग निजी क्षेत्रलाई दिनु अघि लामो समयदेखि थुप्रिएको ऋण, ब्याज र अन्य आर्थिक दायित्वको व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ थियो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले फोर्टिकोसी बाढीबाट प्रभावित उद्योगी व्यवसायीहरूलाई 5 कर तथा गैर कर छुटसहित विशेष राहत प्याकेज ल्याउन सरकारसँग माग गर्नुभयो। बाढीबाट पूर्ण र आंशिक रूपमा क्षति भएका उद्योग तथा व्यवसायलाई पुनरुत्थान गर्न सरकारले विशेष नीति ल्याउनु पर्ने उहाँको भनाइ थियो। यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले उद्योग सञ्चालनसँग सम्बन्धित कानून नियम एक आपसमा बाँचिएका कारण व्यवसायको लागत र अनिश्चितता बढाएको बताउनुभयो। पुराना र अप्रासङ्गिक आर्थिक कानून खारेज तथा संशोधन गर्न उहाँले अर्थमन्त्री वाग्लेलाई आग्रह गर्नुभयो। कार्यक्रममा अर्थमन्त्री वाग्लेले मुलुकलाई एफएटिएफको ग्रेलिस्टबाट निकाल्न फर्मग्दुर प्रयास भइरहेको जानकारी पनि दिनुभएको थियो। इमेज समाचारमा पुनः एकैछिन विश्राम, त्यसअघि बाँकी मुख्य समाचार। कृत्रिम बुद्धिमत्ताको विकाससँगै सुरक्षा चिन्ता पनि बढ्दै, एक दशकभित्रै एआईले मानिसलाई सिध्याउन सक्ने अनुसन्धानकर्ताहरूको चेतावनी र च्याम्पियन्स लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड र बायर्न म्युनिखको फराकिलो जित, आरबी लेप्जिगलाई हराउँदै कोमोको शानदार डेब्यू।

0: अन्तर्राष्ट्रिय स्तरको हिलटेकको सीपीभीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिलटेकको सीपीभीसी र पीपीआर पाइप हिलटेक फिट एन्ड फर्गेट
1: मेरो यो घरमा नेपाल टपको पीपीआर पाइप मात्र प्रयोग हो
2: किन राजेश जी
1: यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि कस्तो सामान लिकेज हुँदैन यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ नेपालको नम्बर वन पीपीआर पाइप मैले त प्रयोग गरे तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु नेपाल टप सब ठिक छ
3: अब अन्तर्राष्ट्रिय समाचार भारतको नयाँ दिल्लीमा भोलिदेखि ब्रिक्स शिखर सम्मेलन सुरु हुँदैछ ब्रिक्सको वर्तमान अध्यक्ष देशको हैसियतले भारतले दुई दिने 98 शिखर सम्मेलन आयोजना गर्न लागेको हो सम्मेलनकै लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन तीन दिने भारत भ्रमणका क्रममा आज बिहान नयाँ दिल्ली पुग्नु भएको छ उहाँले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै हुनुहुन्छ भेटमा व्यापार ऊर्जा रक्षा तथा रणनीतिक सहकार्य मुख्य विषय रहनेछन् चीन राष्ट्रपति सी जिनपिङ पनि शिखर सम्मेलन लागि नयाँ दिल्ली पुग्दै हुनुहुन्छ सम्मेलनमा सहभागी हुने अन्य पाहुनाहरूमा इरानी राष्ट्रपति मसुद पेजेस्केन लगायत विभिन्न देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुख छन् संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस सहित विश्व व्यापार संगठन विश्व स्वास्थ्य संगठन र न्यू डेभलपमेन्ट ब्याङ्कका प्रमुखहरू पनि सम्मेलनमा सहभागी हुनेछन् सम्मेलनमा खाद्य तथा ऊर्जा सुरक्षा व्यापार लगानी प्रविधि डिजिटल सहकार्य र विकास वित्त लगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ चीन भारत रुस ब्राजिल र दक्षिण अफ्रिकाको अग्रसरतामा स्थापना गरिएको बहुराष्ट्रिय फोरम ब्रिक्समा अहिले 11 देश आबद्ध भइसकेका छन् कृत्रिम बुद्धिमत्ता एआईको क्षेत्रमा फेरि एकपटक सुरक्षा चिन्ता बढेको छ विश्वका प्रमुख एआई कम्पनीमध्ये एक एन्थ्रोपिकका पूर्व अनुसन्धानकर्ता ज्याकब कक्सनले अत्याधुनिक एआई प्रणालीबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमबारे गम्भीर चेतावनी दिएका छन् उहाँका अनुसार एआईको विकास र विस्तार यही रफ्तारमा अघि बढ्ने हो भने आगामी एक दशकमा यसले मानवलाई समाप्त पार्न सक्ने क्षमता राख्नेछ पछिल्लो समय विकसित भइरहेको एआई टुलहरू मानव अस्तित्वका लागि चुनौती बनिरहेको कक्सनको चेतावनी छ उहाँ कम्पनीबाट बाहिरिएसँगै एआई कम्पनीहरूले प्रविधिको विकाससँगै सुरक्षा उपायलाई पर्याप्त प्राथमिकता दिइरहेका छन् कि छैनन् भन्ने बहस फेरि चर्किएको छ विश्वभरका प्रविधि कम्पनीहरू अझ शक्तिशाली एआई प्रणाली निर्माण गर्ने दौडमा छन् तर केही अनुसन्धानकर्ताहरूले पर्याप्त सुरक्षा र नियमन बिना यस्तो प्रविधिले भविष्यमा गम्भीर र विनाशकारी परिणाम निम्त्याउन सक्ने चेतावनी दिइरहेका छन् यो सँगै एआई विकासमा पारदर्शिता जिम्मेवार प्रयोग र सरकारी निगरानी बढाउनु पर्ने माग पनि तीव्र भएको छ उत्तर अफ्रिकी मुलुक अल्जेरियाले संयुक्त अरब इमिरेट्स युएसँगको कूटनीतिक सम्बन्ध तोडेको छ अल्जेरियाको विदेश मन्त्रालयले दुई देशबीचको सम्बन्ध जोगाउनका लागि उपलब्ध सबै उपाय प्रयोग गरिसकेको भन्दै सम्बन्ध विच्छेदको निर्णय गरिएको जनाएको छ युएका राजदूतलाई औपचारिक रूपमा निर्णयबारे जानकारी गराउँदै 48 घण्टाभित्र देश छाड्न निर्देशन दिएको छ अल्जेरियाले युएमाथि पछिल्लो समय उत्तेजक र शत्रुतापूर्ण गतिविधि गरेको आरोप लगाएको छ उत्तर अफ्रिका र सोहल क्षेत्रमा युएको प्रभाव तथा लिबिया सुडान लगायतका क्षेत्रीय मुद्दामा दुई देशबीच लामो समयदेखि मतभेद रहँदै आएको छ अल्जेरियाले युएमाथि आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप पनि लगाउँदै आएको छ यसअघि नै दुई देशबीच हवाई सेवा सम्झौता रद्द गर्ने प्रक्रिया सुरु भइसकेको थियो युएले भने अल्जेरियाको निर्णयप्रति संयमित प्रतिक्रिया दिँदै हवाई सेवा सम्झौता तत्काल प्रभावित नहुने बताएको थियो कूटनीतिक सम्बन्ध विच्छेदसँगै उत्तर अफ्रिका र खाडी क्षेत्रका यी दुई देशबीचको राजनीतिक तथा आर्थिक सम्बन्धमा थप असर पर्ने आशंका गरिएको छ। अब खेल समाचार।

0: नेपाल भलिबल लिग एनभिलको फाइनल प्रवेशका लागि आज काठमाडौँ रेड्स र कर्णाली सिवराज भिड्दैछन्। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा बेलुकी 6 बजे यो खेल सुरु हुनेछ। लिग चरणमा 5-5 खेल खेलेका दुवै टोलीले 4 खेलमा जित र 1 खेलमा हार बेहोरेका छन्। लिग चरणमा काठमाडौँले कर्णालीलाई 3-2 सेटको सेटमा पराजित गरेको थियो। काठमाडौँले आज सोही लय दोहोर्याउन चाहन्छ भने कर्णाली लिग चरणको हारको बदला लिने दाउमा हुनेछ। आजको खेल जित्ने टिमले भोलि हुने फाइनल खेलमा अन्नपूर्ण स्पाइकर किङसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। युएफा च्याम्पियन्स लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड र बायर्न म्युनिखले शानदार जित निकालेका छन्। इङ्ग्लिस टोली म्यान्चेस्टर युनाइटेडले अजरबैजानको साबालाई 4-0 हराउँदै च्याम्पियन्स लिगमा विजय पुनरागमन गरेको छ। युनाइटेडका लागि मार्टियास कुन्हा, ब्रुनो फर्नान्डेस, बेन्जामिन सेस्को र लिसान्ड्रो मार्टिनेजले 1-1 गोल गरे। यस्तै जर्मनीको बायर्न म्युनिखले नर्वेजियन क्लब बोडोमाथि 5-0 फराकिलो जित दर्ता गरेको छ। बायर्नका लागि माइकल ओलिसेले 2 गोल गर्दा जमाल मुसियाला, ह्यारी केन र अल्फोन्सो डेभिसले 1-1 गोल थपे। च्याम्पियन्स लिगकै अर्को खेलमा इटालीको कोमोले जर्मनीको आरबी लेप्जिगलाई 4-1 पराजित गर्दा टर्कीको फेनरबाचे र इटालीको एएस रोमाले 1-1 गोलको बराबरी खेलेका छन्। गैराती नेदरल्यान्ड्सको पिएसपी र युक्रेनको साक्तर डोनेत्सकले 1-1 गोलको बराबरी खेल्दा फ्रान्सको लेन्सले चेक गणतन्त्रको स्लोभाकिया प्रागलाई 3-2 पराजित गरेको छ। अब मौसम सम्बन्धी जानकारी।
1: देशभर मनसुनी वायुको प्रभाव कायमै छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी क्षेत्र तथा कर्णाली र सुदूरपश्चिमका केही भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ। यस्तै तराईका केही स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने जनाइएको छ। मधेश, कोशी र लुम्बिनीका तराई क्षेत्रका केही भागमा हावाहुरी समेतको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका एक दुई स्थानमा वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्। आज सूर्योदय बिहान 5:41 भयो भने सूर्यास्त साँझ 6:19 हुनेछ। काठमाडौँ उपत्यकामा पनि आज मेघगर्जनसहित वर्षाको सम्भावना छ।

अब अन्तिममा मुख्य समाचार पुनः एकपटक। कोटेकोसी बाढी प्रभावितहरूलाई मासिक प्रति परिवार कम्तीमा 15,000 रुपियाँ राहत दिने सरकारको निर्णय, दशैं अघि नै अस्थायी आवास पनि बनाइदिने तयारी। प्रधानमन्त्री बालेन्द्र शाह र न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता, कोटेकोसी बाढीपछि सहयोग र जलवायु क्षतिपूर्तिमा अन्तर्राष्ट्रिय समर्थन खोजिँदै। आज खुसी औँसी पर्व मनाइँदै पिताप्रति विशेष सम्मान प्रकट गरिँदै बाबु नहुनेहरूले तीर्थस्थल पुगेर तर्पण दिने चलन। अठारौं ब्रिक्स शिखर सम्मेलन भोलिदेखि भारतमा सुरु हुँदै रुसी राष्ट्रपति पुटिन नयाँ दिल्लीमा, चिनिया राष्ट्रपति सी जिनपिङ पनि पुग्दै। र नेपाल भलिबल लिगको प्लेअफ आज काठमाडौँ रेड्स र कर्णाली शिवराज भेट्दै विजेताले भोलि हुने फाइनलमा अन्नपूर्ण स्ट्राइकरसँग खेल्ने। हाउस द इमेज समाचार अहिलेलाई सकियो। थप समाचारका लागि imagecover.com हेर्न, पढ्न र सुन्न सक्नुहुनेछ। नमस्ते।

महिना हो भदौको, अनि साथ इमेज एफएम 97.9 को आर्टिस्ट अफ द मन्थ।

जब म 60 वर्ष पुग्दाखेरि चाहिँ एउटा तपाईँको जीवनको अटोबायोग्राफी लेख्छु भनेर मैले सोचेको थिएँ। त्यति बेला मैले निकाल्छु भनेर मैले पूर्ण रूपमा लेखिसकेको छु, करिब 400 पेजको मेरो अटोबायोग्राफी छ। त्यो चाहिँ अब प्रकाशन गर्नुपर्ने हो, तर अब अहिले लेखेर कम्प्लिट बनाएको छु। त्यसलाई अझ केही ढिलो गरेर, सृजनाहरू हतारमा भन्दा पनि केही ढिलो गरेर, केही छैन, अब लेखिसके, अब यसलाई निकाल्नु छ भन्ने हिसाबले यो 60 वर्षको डायमन्ड जुबली भन्दो रहेछ, त्यो प्रसङ्गमा चाहिँ मैले यो किताब तयार पारेको छु। यो पनि एउटा मलाई चाहिँ मेरो जीवनको एकदम ऐतिहासिक र महत्त्वपूर्ण क्षण भन्ने मैले सोचेको छु। जीवन वास्तवमा म्याथमेटिकल्ली गणना मात्रै नभएर हाम्रो कर्मसँग चाहिँ जोडिएको एउटा महत्त्वपूर्ण यो उपहार हो। त्यसबाट यसलाई हामीले कसरी सेलिब्रेसन गर्नुपर्छ भन्ने कुरो चाहिँ मैले थोर बहुत अनुभूत गरेको छु। त्यो मेरो अटोबायोग्राफी चाँडै नै यो बजारमा ल्याउनेछु। दर्शक श्रोताहरूले तपाईँ त्यसमा अवश्य पनि मेरा सम्पूर्ण जीवनका दुःख सुखका पाटाहरूलाई पढ्नु पाउनुहुनेछ। त्यो कुराले चाहिँ म यसलाई पनि मेरो जीवनको महत्त्वपूर्ण पल नै भनेर सम्झ

नमस्कार, म कवि तथा गीतकार अमर बान्तु। मेरो साङ्गीतिक जीवनमा यस्ता थुप्रै प्रसङ्गहरू रहेका छन्। यस्तै प्रसङ्गहरूका साथ यो महिनाभरि आर्टिस्ट अफ द मन्थको रूपमा रहनेछु मात्र इमेज एफएम 97.9।

तपाईँसँग थाहा छ नि तपाईँलाई, म 4 बजीसम्म रहन्छु, मजाले सुनेर साथ दिन सक्नुहुन्छ। अनि आज तपाईँका कमेन्टहरू पनि लिनेछु म, किन भन्ने त थाहा छँदैछ। आज विशेष दिन हो, विशेष दिन के हो त मैले भनिराख्नै पर्दैन, तर पनि भन्न चाहन्छु म। आज कुस्याउँसी अर्थात् भनौँ बुवाको मुख हेर्ने दिन पनि आजकै दिन रहेको छ, र बुवाको मुख हेर्ने दिन भनेपछि पक्कै आफ्नो बुवालाई नजिकै हुनुहुन्छ भने बुवाको मुख हेर्नुभयो होला, बुवालाई मनपर्ने खानेकुराहरू दिनुभयो होला, केही उपहार दिनुभयो होला आफूले सक्ने, होइन। टाढा हुनुहुन्थ्यो भने फोन गरेर भए पनि मुख हेर्नुभयो होला, अहिले त पहिलाको जस्तो होइन नि त, एकदमै सजिलो छ, भिडियो कल गर्यो बुवालाई मजाले हेर्न सकिन्छ, देख्न सकिन्छ बुवा के गर्दै हुनुहुन्छ।

सबै कुरा बुझ्न सकिन्छ। पक्कै पनि टाढाबाट भए पनि आफ्नो बुवालाई सम्झिनु नै भयो होला भन्ने आशा गरेको छु। मैले पनि नजिकबाट त मुख हेर्न पाइनँ, टाढाबाट नै मुख हेरिसकेको छु। र हाम्रो जीवनको सबैभन्दा पहिलो मार्गदर्शक होइन, प्रेरणा अनि भरोसाको आधार पनि त हो नि होइन बुवा। र सम्पूर्ण बुवाहरूप्रति सम्मान व्यक्त गर्न चाहन्छु। देश तथा विदेशमा रहनुभएका सम्पूर्ण बुवाहरूमा सुख शान्ति सुस्वास्थ्य र दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना पनि। सम्पूर्ण बुवाहरूप्रति हार्दिक नमन। बुवाको त्यो माया त्याग र आशीर्वाद चाहिँ नि छ नि, सधैँभरि हाम्रो जीवनको एउटा शक्ति बनिरहोस् भन्ने हाम्रो चाहना पनि छ। र कार्यक्रम म्युजिक एक्सप्रेस को तर्फबाट खुसी औँसी अनि बुवाको मुख हेर्ने दिनको अवसरमा धेरै शुभकामना पनि दिन चाहन्छु। अनि आफ्नो बुवालाई के भन्न चाहनुहुन्छ, के भन्न मन लागेको छ, टाढा हुनुहुन्छ भने टाढाबाट पनि केही सन्देश पठाउन चाहनुहुन्छ भनेदेखि इमेज एफएम 97.9 फेसबुक पेजमा भर्खरै मात्र मैले स्ट्याटस राखेँ, फोटोसहितको स्ट्याटस राखेको मुनि कमेन्ट बक्समा तपाईँ कमेन्ट गर्न नबिर्सिनुहोस्। कुनै गीत सुन्न मन छ, कुनै गीत बुवालाई सुनाउन मन छ भने पनि कमेन्ट गर्नुहोस्। तपाईँका कमेन्टहरू आज म कार्यक्रममा लिन्छु। हिजै भनेको थिएँ मैले तपाईँको कमेन्टहरू लिन्छु आज भनेर, अनि कमेन्ट त लिने के कमेन्ट लिने भनेर सोच्दै बसिरहनु भयो होला तपाईँ। मैले भनिहालेँ आजको विशेष दिनको अवसरमा विशेष शुभकामना दिँदै आफ्ना कमेन्टहरू राख्नुहोला। साथै गीत सङ्गीत त छँदै नै छ, एकदमै मिठा मिठा गीतहरू हामी बजाउँछौँ तपाईँलाई। बुवासँग रिलेटेड गीत नै सुनाउँछु भनेर मैले अजयलाई अघि भनेको थिएँ, अजयले सबै दुई चारवटा गीत नै रेडी भइसकेका छन् भनेर उताबाट कुरा आयो। अब कुन गीत चाहिँ रेडी भएको छ मलाई ठ्याक्कै थाहा भएन, किनभने अजयले सुनाइसके पछाडि थाहा पाइहाल्नेछु, किनभने उसले नै मैले छानेको छु है भनेर तपाईँ ढुक्क भएर बस्नुहोस् भनेकोले म पनि एकदमै ढुक्क भएर नै बसिरहेको छु। यति बेला गीत सुनाउँछु, गीत पछाडि थुप्रै कुराहरू छन्, फिल्मसँग रिलेटेड कुराहरू पनि छन्। आजको दिनमा नै धेरैवटा फिल्म रिलिज भइरहेछन्, कुन फिल्म त्यो पनि म बताउँछु, अनि तपाईँका कमेन्टहरू पनि लिन्छु। सुनेर तपाईँ साथ दिँदै रहनुहोस् अहिले भने तपाईँकै लागि अनि सम्पूर्ण बुवाहरूको लागि यो मिठो गीत कार्यक्रम म्युजिक एक्सप्रेसमा।

0: यस यसमा पोइन्ट छ। ब्याङ्किङ सेक्टरमा पहिलो पटक सिद्धार्थ ब्याङ्कले ल्याएको छ सिद्धार्थ रिवार्ड्स। अब मोबाइल ब्याङ्किङबाट टप अप गर्दा वा कार्ड प्रयोग गरी खरिद गर्दा रिवार्ड पोइन्ट अन गर्नुहोस् र आफूले चाहेको ठाउँमा रिडिम गर्नुहोस्। सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँभरिलाई।
1: मेरो यो घरमा नेपाल टपको पिपिआर पाइप मात्र प्रयोग होस्।
2: किन राजेश जी?
1: यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि कुस्तोसम्म लिकेज हुँदैन। यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। नेपालको नम्बर वन पिपिआर पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु। नेपाल टप, सब ठिक।

अन्तर्राष्ट्रिय स्तरको हिलटेकको सीपीभीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिलटेकको सीपीभीसी र पीपीआर पाइप हिलटेक फिट एन्ड फर्गेट।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: Music Express.

मेरो बाबा सुपरम्यान, मेरो बाबा ज्यू ज्यानी, सबैको बाबा नै सुपरम्यान हुनुहुन्छ। र आज विशेष दिन छ, आजको विशेष दिनमा आफ्नो बुबालाई पक्कै सबैले सम्झिनु भयो होला। सम्झिने मौका पाउनु भएको छैन, कति व्यस्त हुनुहुन्छ भने पनि बेलुकासम्म टाइम छ, मजाले सम्झिनु होला। अरू बेला नसम्झे पनि, तर फेरि एक दिन मात्रै आफ्नो बाबालाई सम्झिने भन्ने होइन, बाबाले कति दुःख गरेर सङ्घर्ष गरेर हुर्काउनु भएको छ, बढाउनु भएको छ, र यो ठाउँसम्म पुर्याउन बाबाको कति योगदान छ, त्यो योगदानलाई हामीले कहिले पनि बिर्सिनु हुँदैन। कहिले काहीँ चाहिँ हुन्छ नि, ल ठिकै छ आज मैले बुवालाई सम्झिन्न भने पनि केही सरप्राइजहरू चाहिँ बाबालाई पठाउन सक्नुहुन्छ क्या। कति आजभोलि यति सजिलो भएको छ होइन, के गर्ने कसो गर्ने भन्ने कुरा चाहिँ। र धेरैजनाले आफ्नो बुवालाई पक्कै सम्झिसक्नु भयो होला। अब यहाँ कमेन्टहरू पनि आइरहेको छ, तपाईँ आफ्नो बुवालाई केही भन्न चाहनुहुन्छ रेडियोको माध्यमबाट भनेदेखि मेजा एफएम 97.9 फेसबुक पेजमा जहाँ मैले स्ट्याटस राखेको छु, कमेन्ट बक्समा गएर तपाईँले कमेन्ट गर्नुहोला है त। यहाँनिर कमेन्ट आएको छ, देवेन किशोर अन्जानजीले पठाउनु भएको छ। उहाँ लेख्नुहुन्छ, बाबाको मुख हेर्ने होइन खुट्टाको पैताला हेर, किनकि त्यहाँ बाबाको पीडा भेटाउनेछौ। तिमी बाबाको मुख होइन हातका सिकाइएका हातका नङ हेर, त्यहाँ तिमीलाई हुर्काउन गरेका दुःख र कष्ट देख्नेछौ, किनकि बाबाका ती पीडाहरू तिमीले बाबाको अनुहारमा कहिले देख्ने छैनौ। बाबाले त ती पीडाहरू लुकाएर तिम्रो अगाडि लुकाएर झुटो मुस्कान छरिरहेका हुन्छन्। बाबालाई एक दिन मिठा मिठा फलफुल र खानेकुराहरू दिएर मुख हेर्ने होइन, जीवनभर मिठो बोली, मान सम्मान अनि माया दिएर सम्मान गर, र तिमीले त्यहाँ भगवानको रूप देख्नेछौ। एक दिन मिठा मिठा फलफुल र खानेकुरा दिएर अर्को दिनदेखि बुवाको आश्रयको बाटो रोज्नु नपरोस्। साथै बाबाहरूलाई खुसी आउँछ अनि कि बाबाको मुख हेर्ने दिनको हार्दिक हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। सबैको जय होस् भनेर देवेन किशोरञ्जनजीले प्रवासबाटै कमेन्ट गर्नुभएको छ। र धेरै धेरै धन्यवाद देवेन किशोरजी, तपाईँले यति मजाले आफ्नो बुवाको बारेमा लेखिसक्नु भएको छ। पक्कै पनि बुवाको मुख हेर्ने होइन बुवाको पैताला हेर्ने, किनकि त्यहाँ बाबाको पीडा भेटाउनेछौँ। कति कुरा, कति पीडाहरू बुवाले लुकाएर हामीलाई खुसी दिनुभएको छ, त्यो कुरा चाहिँ, त्यो गुण हामीले चाहिँ बिर्सनु हुँदैन है। र अरू पनि थुप्रै कमेन्टहरू आइरहेको छ, तपाईँ पनि कमेन्ट गर्नुहोस् इमेज एफएम 97.9 फेसबुक पेजमा जहाँ मैले स्ट्याटस राखेको छु। आफ्नो बुवालाई केही भन्न मन लागेको छ भने कमेन्ट गर्नुहोस्, या कसैलाई सम्झिनुहुन्छ, कुनै गीत सुन्न चाहनुहुन्छ भने पनि कमेन्ट गर्न नबिर्सिनु होला है त। अहिले भने अर्को मिठो गीत सुगम पोखरेलको आवाजमा, एकदमै मिठो छ, बुवासँग रिलेटेड गीत नै छ। सम्पूर्ण बुवाहरूलाई नै यति बेला कार्यक्रम म्युजिक एक्सप्रेसको माध्यमबाट सुनाउन चाहन्छु, तपाईँ पनि सुनेर साथ दिँदै रहनुहोस् है त।

सुगम पोखरेलको आवाजमा एकदमै मिठो गीत मैले तपाईँलाई सुनाइसकेको छु. तपाईँ सुनेर साथ दिइरहनु भएको छ इमेज एफएम 97.9 है. चार बजीसम्म म तपाईँसँगै हुन्छु. तिन बज्न लागेको छ, त्योभन्दा अगाडि चाहिँ एउटा गीत सुनाउन हामी सक्छौँ है, टाइम छ हामीसँग. अझैले मुन्टो हल्लाइसकेका छन् सकिन्छ भनेर कमेन्ट पढिहाल्छु. कल्पना साम्पाङले पठाउनु भएको छ, भोजपुर घर भई हाल चाहिँ काठमाडौँबाट कार्यक्रम सुन्दैछु, सन्चै हुनुहुन्छ नाना भन्नुहुन्छ. एकदमै ठिक छु म, हजुरलाई पनि सन्चै छ होला भन्ने आशा गर्छ है. अनि उहाँले बाबा विनोद साम्पाङलाई ह्याप्पी फादर्स डे भन्न चाहन्छु, मेरो प्यारो मान्छे दिलपाली शर्मिलालाई गेट वेल सुन, अनि मामु अन्जना त्रिपारी साम्पाङलाई अग्रिम जन्मदिनको शुभकामना, दादा रामकुमार थापा, दादा गणेश थापा र अरू मलाई चिन्ने नचिन्ने, सम्झिने बिर्सिने, माया गर्ने नगर्ने सबैजनालाई चाहिँ ह्याप्पी फादर्स डे भन्दै अब बज्ने गीत सुनाउन चाहन्छु भनेर कमेन्ट गर्नुभयो. ल अब हामीले गीत सुनाउने बेला भइसकेको छ. तपाईँ पनि कमेन्ट गरिदिइरहनुहोस्, कहाँ कमेन्ट गर्ने, कसरी गर्ने भन्ने सोच्दै हुनुहुन्छ भने इमेज एफएम 97.9 फेसबुक पेजमा जहाँ मैले स्ट्याटस राखेको छु कमेन्ट बक्समा गएर कमेन्ट गरिदिइरहनुहोस्. अनि अहिलेलाई चाहिँ गीत सुनौ. एलिना चौहानको आवाजमा गीत रेडी भइसकेको छ. त्यस पछाडि टाइम चेक, टाइम चेक पछाडि सङ अफ द विक हामी सुनाउँछौँ, अनि मात्रै म फर्केर आउँछु. तपाईँ चाहिँ सुन्दै रहनुहोस् इमेज एफएम 97.9.

0: स्टुडियो टाइम अहिले 3 बजेको छ।
1: आर्टिस्ट अफ द मन्थ

गीत संगीत साहित्यको यात्रामा म आबद्ध भइसकेपछि मैले थुप्रै वरिष्ठ गीतकार साहित्यकार सङ्गीतकारहरूसँग तपाईँको सहकार्य गर्ने जुन एउटा महत्त्वपूर्ण अवसर प्राप्त गरे, त्यसले मलाई एउटा गीत सङ्गीत साहित्यको धरातललाई राम्रोसँग चिन्ने मलाई अवसर सुअवसर प्राप्त भयो। त्यसैले यो गीत सङ्गीतको यात्रामा यो जुन महान हस्तीहरूसँग जुन मेरो भेटघाट भयो, त्यसले मेरो जीवनलाई धेरै महत्त्वपूर्ण भूमिका राखेको छ भन्ने मैले महसुस गरेको हुनाले गीत सङ्गीतको यात्रामा मूर्धन्य व्यक्तित्वहरूसँगको जुन झम्का भेट, यसलाई मैले महत्त्वपूर्ण लिएको छु।

नमस्कार, म कवि तथा गीतकार अमर बान्तु। मेरो साङ्गीतिक जीवनमा यस्ता थुप्रै प्रसङ्गहरू रहेका छन्। यस्तै प्रसङ्गहरूका साथ यो महिनाभरि आर्टिस्ट अफ द मन्थको रूपमा रहनेछु मात्र इमेज एफएम 97.9 मा।

0: Music Express.
1: नमस्कार, म गायक तथा संगीतकार सुभाष सन्दास, सुभाष एन्ड द फ्यामिली ब्यान्डको लिड भोकलिस्ट. सङ अफ द विकमा मेरै शब्द र संगीत अनि सलिना बिकेको साथमा राख्दैछु यो गीत सोधन.

झलझल याद आउँछ नि बाबा, दसैँको बेला दही र चामल हातले मुछेको, मनभरि माया आशीर्वाद दिँदै मुसुक्क हाँसेको, देउसी र भैलो मारुनी तालमा खुसीले नाचेको, बाबा यो जुनी मात्र होइन, मैले पाउने हरेक जन्ममा हजुरकै सन्तान भएर

कार्यक्रम म्युजिक एक्सप्रेस सिमेज एफएम 97.9 आइरहेको छ। ज्ञानु छु तपाईँको साथमा। बाबासँग रिलेटेड गीतहरू नै हामीले सुनाइरहेका छौँ। आज सकेसम्म सुनाउने प्रयास गर्छौँ, तपाईँकै रोजाएका गीतहरू पनि सुनाउँछौँ। र धेरैजनाले कमेन्ट गरिरहनु भएको छ। यहाँ बद्री प्रसाद चौलागाईले कमेन्ट गर्नुभएको छ, कमल पोखरीबाट सुन्दैछु तपाईँको कार्यक्रम। र उहाँ लेख्नुहुन्छ, आजको दिन म मेरो वैकुण्ठ धामवासी बुवालाई धेरै सम्झिरहेको छु। बाबा हो मेरो सहारा, मेरो छाया, मेरो हरेक पाइला तिम्रै हो माया। बोलको गीत आफू सुन्न र सबै बुवालाई सुनाउन चाहन्छु भनेर चाहिँ उहाँले लेख्नु भएको रहेछ। हामीसँग दुईवटा गीत रेडी भएको छ है, बुवासँग रिलेटेड, एउटा साईमा श्रेष्ठको, एउटा धुम टूबाट। अब यो मध्ये एउटा कुन गीत बजाउने हो, हाम्रो अजयले बजाइ नै हाल्छन् है, र बुवाको लागि हामी सुनाउँछौँ नि। त्यस्तै हामीलाई अरू पनि साथी सुनिता राईले पनि कमेन्ट गरिरहनु भएको छ, भोजपुरबाट सुन्दैछु दिदी कार्यक्रम, म सधैँ सुन्ने गर्छु र कार्यक्रम एकदमै राम्रो लाग्छ, र आज मेरो बुवालाई विशेष आजको दिनको उपलक्ष्यमा धेरै शुभकामना दिन चाहन्छु। बुवा नजिक त हुन पाइएन, टाढाबाट भए पनि मुख हेरेको छु र चाँडै हाम्रो भेट हुनेछ है, बुवा दुःख नमान्नु होला भनेर कमेन्ट गर्नु भएको छ। र बुवाले सुन्दै हुनुहुन्छ भने पक्कै पनि दुःख मान्नुहुन्न है। अनि त्यस्तै हामीलाई अरू पनि साथीहरूले कमेन्ट गरिरहनु भएको छ, एकपछि अर्को कमेन्ट म लिँदै पनि जान्छु। तपाईँ पनि कमेन्ट गर्न चाहनुहुन्छ भने इमेज एफएम 97.9 फेसबुक पेज रहेको छ, स्टाटस राखेको छु मैले, कमेन्ट बक्समा गएर कमेन्ट गर्दै रहनुहोस्। अहिलेलाई भने अर्को मिठो गीत कार्यक्रम म्युजिक एक्सप्रेसमा।

0: www.sumisu.net.np।
1: मेरो यो घरमा नेपाल टपको पीपीआर पाइप मात्र प्रयोग हो।
2: किन राजेश जी?
1: यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि कस्तोसम्म लिकेज हुँदैन। यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। नेपालको नम्बर वन पीपीआर पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु। नेपाल टप सब ठिक ठाक।
3: Music Express।

यस्तो मिठो मिठो गीतहरू सुन्दै हुनुहुन्छ तपाईँ कार्यक्रम म्युजिक एक्सप्रेसमा. ज्ञानु छ तपाईँको साथमा. अब चाहिँ म कुरा गर्न चाहन्छु, अघि मैले भनि नै हाल्छ फ्राइडे रिलिजको बारेमा त मैले कुरै गर्न पाएको छैन है, अरू कुरा गर्दा गर्दै. अब फ्राइडे रिलिजको बारेमा कुरा गर्दा, आज कुन कुन फिल्म रिलिज भयो, अब फिल्मसँग रिलेटेड अब चासो राखिराख्नुहुन्छ होइन, कुन फिल्म आउँछ र हेर्न चाहौँ भन्ने छ भने त पक्कै पनि थाहा हुन्छ यो फिल्म चाहिँ आएको छ, अब फिल्म हेर्न जान्छु भनेर. कतिले प्लान गरिसक्नुभयो होला कुन दिन कुन फिल्म हेर्न जाने भनेर होइन. अनि अब फर्स्टमा आज रिलिज भएको फिल्मको बारेमा कुरा गरौँ. आज दुईवटा फिल्म रिलिज भएका छन्, हुनलाई त तिनवटा फिल्म रिलिज हुनुपर्ने थियो. त्यसमा एउटा फिल्म चाहिँ यो बाढीको कारण भनेर चाहिँ अलिकति डेट चेन्ज भएको छ, र अहिलेलाई रिलिज भएको आज रिलिज भएका दुईवटा फिल्मको नाम लिनुपर्दाखेरि चाहिँ पेन्सन पट्टा र बेहुली, आजैबाट चाहिँ यो दुईवटा फिल्म रिलिज भइसकेका छन्. अब तपाईँको रोजाइमा कुन फिल्म परेको छ त यसो सम्झिनुहोस् है, कुन अब दयाहाङ राईको फिल्म हेर्न जाने हो या अर्को फिल्म, त्यो चाहिँ तपाईँको रोजाइको हो. अब होइन ठिकै छ, चाडबाडहरू नजिकिरहेछ, छुट्टीहरू छ, मिलाएर दुइटै फिल्म हेरौँ न त, नेपाली फिल्मलाई सधैँ माया गर्नुपर्छ भन्ने सोच्दै हुनुहुन्छ भने तपाईँको लागि दुइटा अप्सन हुनसक्छ. र आज अब फ्राइडे रिलिज ल इभिनिङमा गएर हेर्न पनि सक्नुहुन्छ, नभए भोलि पनि बिदा नै छ, पर्सि आइतबार पनि बिदा छ धेरैको, सोमबार त तिज भइहाल्यो, तिजको पनि बिदा धेरैको छ. भनिसके पछाडि लगातार फिल्म रिलिज भइरहेका छन्, र अब कुन फिल्म हेर्न जाने, हुनलाई त हलमा गौथली पनि केही हप्ता अगाडिदेखि लागेको, कुनै कुनै हलमा अझै पनि बाँकी नै छ भन्ने सुन्नमा आएको छ. त्यस्तै गरी पार्वती पनि चलिरहेको छ, केही फिल्मका हलहरू कब्जै छन् भन्दा फरक नपर्ला होइन. अनि अब तपाईँ कुन फिल्म हेर्न जाने सोच बनाउँदै हुन्छ त्यो प्लानिङ गर्दै गर्नुहोस् आफ्नो साथीभाइ आफन्तसँग. अब बेहुलीको बारेमा कुरा गर्दा चाहिँ सुशान्त कणेलद्वारा निर्देशित रहेको छ फिल्म बेहुली, प्रेम र पारिवारिक कथा निर्माण भएको फिल्म रहेको छ यो. यो चाहिँ अर्जुन पोखरेल प्रस्तुतकर्ता रहेको फिल्ममा चाहिँ पारस बम ठकुरी अर्थात् भनौँ कुल बोय भनेर धेरैले चिन्नुहुन्छ. अनि धेरैवटा न्युजहरूमा मैले देखि पनि रहेको थिएँ, कुल बोय अर्थात् भनौँ पारस बम ठकुरी र हाम्रो दयाहाङ राई भर्सेस फिल्म भनेर कुन चाहिँ हेर्न जाने भनेर चाहिँ देखिरहेको थिएँ, अब तपाईँ कुन हेर्न जानुहुन्छ. त्यस्तै गरी बेहुलीमा दिव्या रायमाझीलाई पनि हामी देख्न सक्छौँ, सुशान्त कार कि सरिता गिरी, विशाल पहाडी, कर्मा लामा, दीपक गौली लगायतका थुप्रै कलाकारहरूको यसमा अभिनय रहेको छ. अब अनि यो फिल्म अब कस्तो होला के होला भन्ने पनि तपाईँलाई लागिरहेको होला होइन, त्यो हेर्न नगइकन थाहा हुँदैन. आज धेरैले हेरिसक्नु भएको छ, अब यसको रिभ्यू भने बेलुकाबाट आउन थालि नै हाल्छ, यसको बारेमा फेरि थप कुराकानी हामी गरौँला. र फिल्मको अर्को कुरा के छ भन्दा, फिल्मले बक्स अफिसमा गर्ने कुल कमाइबाट निर्माताको भागमा पर्ने सम्पूर्ण रकमको 5% चाहिँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोष मार्फत चाहिँ भोटेकोशी क्षेत्रका बाढी प्रभावितका लागि चाहिँ प्रदान गरिने घोषणा पनि गरिसकेको छ. यो त एकदमै राम्रो कुरा भइ नै हाल्यो. र अब तपाईँ आफ्नो समय मिलाएर दुईवटा मध्ये एउटा फिल्म हेर्न सक्नुहुन्छ. पेन्सन पट्टाको बारेमा म एकैछिनमा कुरा गरि नै हाल्छु. अहिलेलाई चाहिँ हामीसँग बेहुलीको गीत रेडी छ है, रेडी छ भनेर अजयले भनिसकेका छन्. बेहुलीको गीत सुनौ अनि त्यस पछाडि एकैछिनमा बाँकी कुराकानी लिएर उपस्थित हुन्छु है त.

0: प्रभुमा बीमा गरौ, निर्धक्क रहौ। प्रभु इन्स्योरेन्स, तिनकुने काठमाडौँ। टोल फ्री नम्बर 1-66-00-100-66।
1: आरबी कम्प्लेक्स,
2: आरबी कम्प्लेक्स,
1: गुणस्तरीय ब्रान्डेड विदेशी सामानको लागि आरबी कम्प्लेक्स,
2: सुपथ मूल्यमा
1: स्पोर्ट्स वेयर, क्याजुअल वेयर, पार्टी वेयर, गिफ्ट आइटम्स, होम अप्लायन्सेस र अरु थुप्रै सामानका लागि आरबी कम्प्लेक्स।
2: पर्याप्त पार्किङ र उचित सुरक्षा व्यवस्था सहितको 300 भन्दा बढी पसल भएको अत्याधुनिक सुविधा सम्पन्न शपिङ कम्प्लेक्स
1: आरबी कम्प्लेक्स, पाको न्यू रोड, अ कम्प्लिट सुपरमार्केट।

0: अन्तर्राष्ट्रिय स्तरको हेलटेकको सीपीभीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हेलटेकको सीपीभीसी र पीपीआर पाइप हेलटेक फिट एन्ड फर्गेट
1: म्युजिक एक्सप्रेस

कार्यक्रम सुनिरहनु भएको छ म्युजिक एक्सप्रेस इमेज एफएम 97.9 मा। अनि अघि मैले बेहुलीको बारेमा कुरा गरेँ, आज रिलिज भएको फिल्मको बारेमा कुरा गरिसकेँ, अब कुरा गरौँ आजै रिलिज भएको अर्को एउटा फिल्म पेन्सन पट्टा। माओसे गुरुङको निर्देशित फिल्म रहेको छ पेन्सन पट्टा। यो चाहिँ 200+ सहित चाहिँ प्रदर्शनमा आएको भन्ने कुरा आएको छ र फिल्ममा मुख्य भूमिका कसको रहेको छ अघि भनिहालेँ, थाहा पाइहाल्नुभयो, दयाहाङ राईको। लाउरे जीवनसँग जोडिएको पेन्सनसँगै परिवार, प्रेम, त्याग, पहिचान र सम्बन्धको कथा चाहिँ यो फिल्ममा प्रस्तुत गरिएको छ र फिल्मले बाबुकी पहिलो पत्नीको नाम पेन्सन पट्टामा भरिए पछाडि चाहिँ वर्षौँदेखि ओझेलमा रहेकी जेठी आमाको खोजीमा

पेन्सन पट्टाको गीत हामीले सुनायौँ कार्यक्रम म्युजिक एक्सप्रेसमा. आजबाट रिलिज भइसकेको छ, समय मिलाएर हेर्न जानुहोला है. नेपाल चलचित्रलाई सधैँ माया गरौँ यो भन्न चाहन्छु र कमेन्ट लिन चाहन्छु. दिपक सुन्दासले पठाउनु भएको छ, नमस्ते हजुर, खुसी औँसीको शुभकामना छ. आज बुवाको मुख हेर्ने दिन, हामीबाट टाढा स्वर्गबाट आशीर्वाद दिनुहोला मिसु बाबा भनेर चाहिँ मेरो बाबा भगवान भन्ने गीत रोज्नु भएको छ. यो गीत हामीले अघि बजाइसक्यौँ, त्यही भएर बजाएनौँ ल, अहिलेलाई चाहिँ सरी भन्छौँ. र अब चाहिँ कार्यक्रमबाट जानुपर्छ. हामीले यतिन्जेल सुनेर साथ दिनुभयो सबै साथीलाई धेरै धेरै धन्यवाद. अनि

राम्रो राम्रो कमेन्टहरूको लागि पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईँलाई भेट्न म फेरि आउँछु नि, अब आज भोलि भनौँ न, भोलि त अब शनिबार बिदा भइहाल्यो, आइतबार पनि बिदा, त्यसरी सोमबार तिजको दिन भेट्न आउने रहेछु म। त्यतिन्जेलसम्मको लागि चाहिँ अब ज्ञानुलाई कार्यक्रमबाट बिदा दिनुहोस्। तपाईँको बाँकी पल बाँकी समय एकदमै राम्रोसँग बितोस्, अनि लास्टमा जाँदा जाँदै तिजको गीत सुनाउँदै ज्ञानु चाहिँ आजलाई बिदा भए। हवस् त, नमस्ते, बाई बाई।

0: नमस्कार, इमेज समाचारमा स्वागत छ। म कृति रिजाल। सुरुमा मुख्य समाचार। प्रधानमन्त्री शाह र शीर्ष उद्योगीहरूबीच अर्थतन्त्र सुधारका विषयमा विस्तृत छलफल। सरकारले व्यावसायिक सुरक्षाको ग्यारेन्टी लिने प्रधानमन्त्री शाहको आश्वासन। भोटेको सेवाडी प्रभावितहरूलाई मासिक प्रति परिवार कम्तीमा 15,000 रुपियाँ राहत दिने सरकारको निर्णय। दशैं अघि नै अस्थायी आवास पनि बनाइदिने तयारी। पोल्टेकुसी बाढीबाट 1.5 लाख मानिस प्रत्यक्ष प्रभावित भएको स्वास्थ्य मन्त्रालयको आंकलन। होल्डिङ सेन्टरमा रहेका 25 जनामा छाडा पखालाको समस्या। अठारौं ब्रिक्स शिखर सम्मेलन भोलिदेखि भारतमा सुरु हुँदै रुसी राष्ट्रपति पुटिन नयाँ दिल्लीमा, चिना राष्ट्रपति सी जिनपिङ पनि पुग्दै। र विश्व एसियन गेम्समा सहभागी हुने नेपाली टोलीको विदाई। सीमित लगानीमा प्रतिस्पर्धा गर्ने खेलाडीको मनोबल नै महत्वपूर्ण भएको खेलकुद मन्त्री पोखरेलको भनाइ।
1: आरबी कम्प्लेक्स गुणस्तरीय ब्रान्डेड विदेशी सामानको लागि आरबी कम्प्लेक्स
2: सुपथ मूल्यमा
1: स्पोर्ट्स वेयर, क्याजुअल वेयर, पार्टी वेयर, गिफ्ट आइटम्स, होम अप्लायन्सेस र अरू थुप्रै सामानका लागि आरबी कम्प्लेक्स
2: पर्याप्त पार्किङ र उचित सुरक्षा व्यवस्था सहितको 300 भन्दा बढी पसल भएको अत्याधुनिक सुविधा सम्पन्न सपिङ कम्प्लेक्स
1: आरबी कम्प्लेक्स पाको न्यू रोड, अ कम्प्लिट सुपर मार्केट।
0: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले देशका शीर्ष उद्योगी व्यवसायीहरूसँग आज देशको अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार र नीतिगत सुधार लगायतका विषयमा आज लामो छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलमा उद्योगीहरू विनोद चौधरी, पवल गोल्यान, चन्द्र ढकाल, उमेश श्रेष्ठ लगायत सहभागी हुनुहुन्थ्यो। प्रधानमन्त्री शाहसँगको छलफलपछि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष ढकालले छलफल निकै सकारात्मक, उत्साहजनक र परिणाममुखी भएको बताउनुभयो। निजी क्षेत्रका तर्फबाट उद्योग, व्यापार, पर्यटन र पूर्वाधार क्षेत्रका समग्र समस्याहरू खुलेर राखिएको र प्रधानमन्त्रीले लगानी प्रवर्धनका लागि राज्यका तर्फबाट पूर्ण अभिभावकत्व लिने प्रतिबद्धता जनाउनु भएको ढकालले बताउनुभयो।
3: इन्भेस्टमेन्ट सहज हिसाबले चाहिँ इन्भेस्टमेन्ट हुन्छ र रोजगारी चाहिँ सिर्जना हुन्छ, पूर्वाधार चाहिँ बन्छ, धेरैभन्दा धेरै चाहिँ ट्याक्सहरू चाहिँ भन्नाले कलेक्सन हुन्छ। त्यसको लागि चाहिँ तपाईँहरूको सुझाव के छ भनेर समय प्रधानमन्त्रीले चाहिँ भन्नाले चाहिँ सोध्नुभयो। निजी क्षेत्रको लगानी र भन्नाले निजी क्षेत्रले प्रवर्धन गर्ने हरेक व्यावसायिक एक्टिभिटीहरूमा चाहिँ हामी भन्नाले निजी क्षेत्रको तर्फबाट राख्यौँ। उहाँले एकदमै पोजिटिभ हिसाबमा चाहिँ यो सबै इस्युहरू जुन हामीले चाहिँ राख्यौँ त्यसमा चाहिँ सरकारले यो इस्युहरू चाहिँ भन्नाले हामी चाहिँ सर्ट आउट चाहिँ गर्छौँ, हामी चाहिँ सहज हिसाबले सर्ट आउट गर्छौँ भनेर वास्तवमा चाहिँ समय प्रधानमन्त्रीले चाहिँ भन्नुभयो।
0: छलफलको संयोजन गर्नुभएकी रासपा सांसद विदुषी राणाले नेपालीहरूले पहिले नेपालमा लगानी गर्नुपर्ने प्रधानमन्त्री शाहको स्पष्ट धारणा रहेको भन्दै विदेशी लगानी ल्याउने कुरा त्यसपछि मात्रै हो भन्नुभएको जानकारी दिनुभयो। व्यवसायीहरूले राज्यका अनुसन्धान निकायहरूबाट हुने अनावश्यक धरपकड र कानुनी त्रासका कारण समग्र निजी क्षेत्रको मनोबल खस्किएको गुनासो गरेकोमा प्रधानमन्त्री शाहले व्यावसायिक सुरक्षाको पूर्ण ग्यारेन्टी सरकारले लिने बताउनु भएको थियो।
4: उद्योगहरूलाई चाहिँ कसरी कन्ड्युसिभ इन्भाइरोमेन्ट बनाउनु, कसरी उहाँहरूलाई चाहिँ यही उद्योग खोल्नुहोस्, यही मान्छेले धेरैभन्दा धेरै यही रोजगारी पाओस्, किनभने यही रोजगारी पाएपछि यही राजस्व बढ्नु भयो भने त्यसले गर्दा जुन आज झन्डै यत्रो युवाहरू हरेक दिन देशबाट जानु परेको अवस्थालाई कसरी रोक्नु, त्यस कारण समाज प्रधानमन्त्रीको चाहिँ मेन कुरा नै देश कसरी बनाउने भनेर त्यो प्राइभेट सेक्टरलाई, किनभने प्राइभेट सेक्टर भनेको हेर्नुहोस् देशको इकोनोमीमा 80% योगदान गर्ने भनेको प्राइभेट सेक्टर भनेपछि त्यो प्राइभेट सेक्टरलाई पर्छ
0: प्रधानमन्त्री शाहले कसैले डोल्पा, मुगु वा रारा जस्ता विकट ठाउँमा गएर 1 अर्ब रुपियाँसम्म लगानी गरी फ्याक्ट्री वा होटल खोल्ने आँट गर्दछ भने त्यहाँसम्म बाटो, पुल र बिजुली पुर्याउने सम्पूर्ण जिम्मा सरकारले लिने आश्वासन दिनुभएको पनि छलफलका सहभागीहरूले बताएका छन्। नेपाली विद्यार्थी र पुँजीको विदेश पलायन रोक्न नेपालमै गुणस्तरीय मेडिकल र नर्सिङ कलेजहरूको सिट संख्या बढाउनुपर्ने, विश्वस्तरीय विश्वविद्यालय र अस्पतालहरू नेपालमै स्थापना गर्न सहजीकरण गर्नुपर्ने तथा कृषिलाई औद्योगिकरण गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो। सरकारले भदौ 10 गतेको फुटेकुसी बाढीबाट प्रभावित नागरिकहरूलाई मासिक प्रति परिवार 15,000 रुपियाँका दरले राहत उपलब्ध गराउने भएको छ। मन्त्री परिषदको आज बसेको बैठकले बाढी प्रभावित क्षेत्र रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनका गरी 7,570 निजी घरहरूमा क्षति पुगेकाले उनीहरूलाई आर्थिक सहायता दिने निर्णय गरेको हो। चारजना सम्मको परिवारलाई मासिक 15,000 रुपियाँ र चारजना भन्दा धेरै भए त्यसमा प्रति व्यक्ति 2,000 रुपियाँ थपेर राहत उपलब्ध गराउने निर्णय भएको हो। सरकारले बाढी पीडितहरूलाई दसैँ अघि नै अस्थायी आवास बनाइदिने तयारी समेत गरेको छ। प्रभावित 5 जिल्लाका प्रभावित 15 स्थानीय तहमध्ये नुवाकोटको विदुर नगरपालिकामा मात्रै 3,026 घरमा क्षति पुगेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले बाढीबाट भएको भौतिक पूर्वाधार पुननिर्माणका लागि 7.5 खर्ब बढी लाग्ने अनुमान गरेको छ। फुटेकोसी र त्रिशुली नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाका करिब 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आंकलन गरिएको छ। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठकमा स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले बागमती प्रदेश सरकार र सरकारका विभिन्न संयन्त्र मार्फत संकलन गरिएको तथ्याङ्कका आधारमा प्रभावित जनसङ्ख्याको आकलन गरिएको जानकारी दिनुभयो। प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका 25 जनालाई चाडा पखाला लागेको भेटिएको पनि उहाँले बताउनुभयो। अन्य स्वास्थ्य समस्या भने देखा नपरेको उहाँले बताउनुभयो।
5: क्राइसिसको बेला मात्रै हामी यसरी काम गर्छौँ, किन अगाडि बढ्दैनौँ भन्ने कुरा पूर्णै पाठ सिकायौँ हजुर अहिले। किन भन्दाखेरि अघि मैले त्यो च्यालेन्जेस र अब हुनुपर्ने कुरामा पनि त्यही नै राखेको छु। अब हजुरहरूलाई भन्नुपर्दा यो स्वास्थ्य मन्त्रालयबाट निर्माण हुने घरहरू कस्तो भौगोलिक अवस्थामा ठाउँमा बन्छन् र कस्तो बन्छन् भनेर क्लाइमेट रेजिलियन्ट कन्स्ट्रक्सन भन्ने कुरा आएको छ, त्यो सिस्टम सुरु भएको छ हजुर अहिले, जसले गर्दाखेरि तापक्रम धेरै भएको ठाउँमा बनाउँदाखेरिको घर र चिसोमा बन्ने घरमा चाहिँ केही फरक आउने गरी कामहरू भएको छ।
0: छलफलपछि समितिले बाढीबाट प्रभावित नागरिकलाई प्रभावकारी स्वास्थ्य उपचारको व्यवस्था गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई निर्देशन दिएको थियो। फुटेकोसी बाढीले पुरिएको रसुवास्थित चिलिमे जलविद्युत आयोजनाको भूमिगत विद्युत गृहमा फँसेका कर्मचारीहरूको उद्धारमा आशा पलाएको छ। चिलिमे जलविद्युत आयोजनाका पूर्व प्रमुख तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले उद्धार टोली मुख्य पहुँच सुरुङमा जम्मा भएको लेदो, बालुवा र ढुङ्गा हटाउँदै विद्युत गृह नजिक पुगिरहेको जानकारी दिनुभएको हो। अहिले विद्युत गृह पुग्न करिब 100 मिटर मात्रै बाँकी रहेको घिसिङले बताउनुभयो। बाढीले सुरुङ साङ्घुरिएको स्थानबाट करिब 120 मिटर भित्र आवाज पठाउँदा त्यसको इको सुनिएको उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ। त्यस्तै सुरुङभित्रबाट चिसो आवाज समेत आइरहेको हुँदा सुरुङभित्र फँसेका कर्मचारीहरू सकुशल रहेको हुन सक्ने आशा बढाएको उहाँले बताउनु भएको छ। चिलिमेको करिब 250 मिटर लामो सुरुङमध्ये ठूलो मात्रामा माटो तथा भग्नावशेष हटाइसकिएको उद्धार टोलीले जनाएको छ। भौगोलिक विकटता, प्रतिकूल मौसम र सडक सञ्जाल विच्छेद भएका कारण उद्धारमा कठिनाई भए पनि प्रयास निरन्तर जारी छ। उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, भारतीय सेनाका विज्ञ उद्धार टोली, स्थानीय प्रशासन तथा आयोजनाका कर्मचारी निरन्तर खटिरहेका छन्। नेपाली कङ्ग्रेसका सभापति गगन कुमार थापाले कुनै पनि नेतालाई पार्टीको 15 महाधिवेशनमा भाग लिनबाट वञ्चित नगरिएको दावी गर्नुभएको छ। काठमाडौँमा आज आयोजित कार्यक्रममा उहाँले महाधिवेशनमा पार्टीका सबै नेता तथा कार्यकर्ताले सहभागी हुन पाउने र प्रतिस्पर्धाबाट नेतृत्व चयन हुने जिकिर गर्नुभयो। महाधिवेशन निर्धारित कार्यतालिका अनुसार नै सम्पन्न हुने दावी गर्दै थापाले असोज 4 गतेदेखि अधिवेशन प्रक्रिया सुरु हुने र असोज 16 गतेदेखि केन्द्रीय महाधिवेशन प्रक्रिया प्रारम्भ हुने बताउनुभयो।
6: पार्टीको अधिवेशन प्रारम्भ गर्नुपर्नेछ। असोजको 3 र 4 गतेबाट नेपाली कङ्ग्रेस पार्टीको वडा अधिवेशन प्रारम्भ हुन्छ। हामी असोजको 16 गतेबाट पार्टीको यो महाधिवेशनको प्रक्रिया हाम्रो केन्द्रीय महाधिवेशन यसमा हुन्छ। यसका बारेमा यो तिथि मिथि यहीँ कहीँ कतै सर्छ कि फेरि चाहिँ यो अधिवेशनहरू तलमाथि हुन्छ कि भन्ने बारेमा केही केही साथीहरूले यसो अलमलहरू राख्नुभएको मैले पाएँ। हामी संविधानले पनि बाँधिएका छौँ, पार्टीको विधानले पनि बाँधिएका छौँ, अहिलेको सम्मानित अदालतको फैसलाले पनि बाँधिएका छौँ। यो एक दिन पनि 1 घन्टा पनि यसको तिथिमिथि तलमाथि सर्दैन।
0: महाधिवेशनले पार्टीभित्रको विषय व्यवस्थापन गरे पनि नागरिकसँग टुटेको विश्वास पुनर्स्थापना गर्नु कङ्ग्रेसको मुख्य चुनौती रहेको बताउनु भयो। निमित समाचारमा एकैछिन विश्राम, त्यसअघि बाँकी मुख्य समाचार। साताको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अङ्कले वृद्धि, सबै उपसमूहहरू उकालो लाग्दा परिसूचक र कारोबार रकम दुवैमा सुधार। र बन्द भएका सरकारी उद्योगहरूलाई ठिकठाक पारेर निजी क्षेत्रलाई नै सञ्चालन गर्न दिने अर्थमन्त्री वाग्लेको आश्वासन, बाढी प्रभावित व्यवसायले 5 वर्ष कर छुट दिन निजी क्षेत्रको माग।
1: NBL सर्वसुलभ आवास कर्जा
7: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
8: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
7: विशेषताहरू, रु 2 करोड सम्मको कर्जा सुविधा।
8: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
7: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
8: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
8: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
7: शर्तहरू लागू हुनेछन्।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: आरामदायक छ, स्वादिष्ट खाना, मनै लोभ्याउने दृश्य, एक अलौकिक अनुभव। मिटिङ होस् या सेमिनार, कुनै पनि कार्यक्रमका लागि उचित गन्तव्य, तपाईँको सेवा सत्कारका लागि सधैँ तयार छ लग्जरी होटल मिस्टिक माउन्टेन नगरकोट।
0: अब बाँकी समाचार। आज भाद्र कृष्ण औँसी अर्थात् खुसी औँसी पर्व मनाइँदैछ। यस अवसरमा हिन्दू धर्मावलम्बीले घरमा पवित्र कुश भित्र्याएर पूजा गर्दैछन्। देवकार्य र पितृकार्यमा प्रयोग हुने कुश आज ब्राह्मणहरूले विधिपूर्वक पूजा गरी छेदन गरेर घर घरमा पुर्याउने प्रचलन छ। घरमा कुश राख्दा परिवारमा सुख शान्ति र कल्याण हुने धार्मिक विश्वास रहिआएको छ। कुशी औँसीकै दिन छोराछोरीले आफ्ना बाबुलाई मिठा परिकार खुवाएर सम्मान गर्ने प्रचलन छ। त्यसैले आजको दिनलाई बाबुको मुख हेर्ने दिन र पितृ दिवस पनि भनिन्छ। बाबु दिवंगत भइसकेकाहरूले काठमाडौँको गोकर्णेश्वर उत्तरगया पितृतीर्थमा पुगेर दिवंगत पिताका नाममा तर्पण, श्राद्ध र सिधादान गर्ने गर्दछन्। रसुवाको भेत्रावतीमा पनि यस्तै धार्मिक गतिविधि हुने गर्दछ। तर यस वर्ष भने पोटेकोसीको बाढीले तहस नहस पारेकोले भेत्रावतीमा कुनै चहल पहल छैन। कुशी औँसीका अवसरमा आज गोकर्णमा विशेष मेला समेत लागेको छ। राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको 161 जन्म जयन्ती आज मुलुकभर विभिन्न साहित्यिक कार्यक्रम आयोजना गरी मनाइँदैछ। विक्रम सम्बत 1923 भाद्र कृष्ण खुसी औँसीका दिन जन्मेर 30 वर्षको उमेरमा 1953 भाद्र कृष्ण खुसी औँसीकै दिन परलोक हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि महत्त्वपूर्ण योगदान पुर्याउनु भएको थियो। युवा कवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशनमा ल्याउनका साथै नेपालमा छापाखाना समेत भित्र्याउनु भएको थियो। यही छापाखाना मार्फत नेपालमा पत्रकारिताको सुरुवात भएको मानिन्छ। मोती जयन्तीको अवसरमा आज नेपाली शिक्षा परिषद, नेपाल प्रज्ञा प्रतिष्ठान लगायत विभिन्न साहित्यिक संस्थाले कार्यक्रम आयोजना गर्न लागेको जनाएका छन्। परिषदले दिउँसो 2 बजेदेखि कवि सम्मेलनका साथै युवा वर्ष मोती पुरस्कार वितरण गरेको छ। अब आर्थिक समाचार। साताको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अङ्कले बढेर बन्द भएको छ। दिनभरको उतार चढावका बीच बजार परिसूचक नेप्से 27.94 अङ्कले बढेर 2559.49 बिन्दुमा पुगेको हो। नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। नेप्सेमा रहेका 13 वटै उपसमूहको परिसूचक बढेको बजारमा जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक 1.83% बढेको छ। यस्तै लगानी र निर्जीवन बिमा उपसमूहको परिसूचक 1.5% भन्दा बढीले बढेका छन् भने विकास ब्याङ्क र व्यापार उपसमूहको परिसूचक 1% भन्दा बढीले बढेका छन्। आज उपकार लघुवित्तको सेयर मूल्य सर्वाधिक 10.53% बढेको छ, तर मल्टिपर्पज फाइनेन्सका लगानीकर्ताले आज सर्वाधिक 5.71% गुमाएका छन्। आज दिनभरमा 345 स्टकको 1,20,89,000 कित सेयर 4,36 करोड रुपियाँ बराबरमा खरिद बिक्री भएको छ। कारोबार रकमका आधारमा आज लिबर्टी इनर्जीको सबैभन्दा धेरै 36,66,00,000 रुपियाँ बराबरको सेयर किनबेच भएको छ। अर्थमन्त्री डाक्टर सोनी मुआग्लेले बन्द तथा समस्याग्रस्त सरकारी उद्योग सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई नै दिने सरकारको नीति रहेको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सेजनको 28 साधारण सभामा उहाँले सरकार आफैले उद्योग चलाउने नभई सरकारी स्वामित्वका उद्योगको सम्पत्ति र दायित्व व्यवस्थापन गरी निजी क्षेत्रलाई हस्तान्तरण गरिने बताउनु भयो। गोरखकाली रबर उद्योग, हेटौडा सिमेन्ट र उदयपुर सिमेन्ट लगायत 7 उद्योगको विस्तृत मूल्याङ्कन डिडिए गरिएको पनि उहाँले जानकारी दिनुभयो। तर उद्योग निजी क्षेत्रलाई दिनुअघि लामो समयदेखि थुप्रिएको ऋण, ब्याज र अन्य आर्थिक दायित्वको व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ थियो।
11: सरकारी स्वामित्वमा केही थप घट होला, तर यो नेपाली जनताको जुन चाहिँ स्वामित्वमा रहेको जग्गाका कुराहरू छन्, पुरै 48 सालमा ठुलो विवाद पनि आयो, त्यसलाई हामी छुँदैनौँ। तर निजी क्षेत्रलाई नै अपरेसनल लिजमा चाहिँ चलाउन सक्छु भनेर आउनेहरूलाई दिने वातावरण बनाउँदैछौँ। तर त्यसको त्योभन्दा अगावै दशकौँसम्म ऋण, ब्याज, सावा यो सबले थिचेर बसिएका धेरै आर्थिक दायित्वहरूलाई फरफारक गर्नुपर्नेछ र त्यतातिर हामीले चाहिँ अहिले एकदमै ठुलो मेहनत लगाएका छौँ।
0: कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले फोर्टेकुसी बाढीबाट प्रभावित उद्योगी व्यवसायीहरूलाई 5 वर्षसम्म कर तथा गैर कर छुट सहित विशेष राहत प्याकेज ल्याउन सरकारसँग माग गर्नुभयो। बाढीबाट पूर्ण तथा आंशिक रूपमा क्षति भएका उद्योग तथा व्यवसायलाई पुनरुत्थान गर्न सरकारले विशेष नीति ल्याउनुपर्ने उहाँको भनाइ थियो।
12: नष्ट भएकोमा भन्सार कार्यालयमा बुझाइएको कुरा जस्तो रकम समायोजन गर्नेको लागि उच्च वस्तु आयात गर्न समय सीमा न्यूनतम 1 वर्षको हुनुपर्ने क्षति भएको वस्तु आयात नगरे पनि तिरेको राजस्व फिर्ता हुनुपर्ने, नष्ट भएको प्लान्ट मेसिनरी यन्त्र उपकरणको पैठारीमा समेत भन्सार बिन्दुमा लिए सबै प्रकारका कर महसुलमा छुट दिने र मर्मतको लागि मुलुक बाहिर लगी मर्मत पश्चात चाहिँ आयात गर्दा लाग्ने महसुल पनि छुट हुने व्यवस्था गरिनुपर्ने।
0: यस्तै नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्र राज पाण्डेले उद्योग सञ्चालनसँग सम्बन्धित कानुन नियम एकापसमा बाजिएका कारण व्यवसायको लागत र अनिश्चितता बढाएको बताउनुभयो। पुराना र अप्रासङ्गिक आर्थिक कानुन खारेज तथा संशोधन गर्न उहाँले अर्थमन्त्री वाग्लेलाई आग्रह गर्नुभयो।
13: सम्बन्धित धेरै कानुन नियम र प्रक्रियाहरू छन्, कति कानुन पुराना छन्, कति एकापसमा बाजिएका छन् र कतिपयले व्यवसायका लागत र अनिश्चितता बढाएका छन्। सिएनआईले लामो समयदेखि यस्तो रेगुलेटरी बर्डन घटाउन आउटडेटेड लजहरू सुधार गर्न आवाज उठाउँदै आएको छ। सिएनआईले विगतमा पनि पुराना र अप्रासङ्गिक आर्थिक कानुन खारेज र संशोधनको विस्तृत सुझाव दिँदै आएको छ। पछिल्लो समय सरकारले पुराना कानुन खारेज तथा सुधारतर्फ अघि बढाएको कदम सकारात्मक छ। सिएनआईले सेक्युरिटी अफ पेमेन्ट एक्ट, एन्टिसिपेटरी बेल सम्बन्धित व्यवस्था तथा कर्पोरेट लजको डिक्रिमिनलाइजेसन जस्ता विषयलाई पनि प्राथमिकता साथ उठाउँदै आएको छ।
0: कार्यक्रममा अर्थमन्त्री वाग्लेले मुलुकलाई एफएटिएफको ग्रेलिस्टबाट निकाल्न भरमग्दुर प्रयास भइरहेको जानकारी पनि दिनुभएको थियो। इमेज समाचारमा पुनः विश्राम, त्यसअघि बाँकी मुख्य समाचार। कृत्रिम बुद्धिमत्ताको विकाससँगै सुरक्षा चिन्ता पनि बढ्दै 1 दशकभित्रै एआईले मानिसलाई सिध्याउन सक्ने अनुसन्धानकर्ताहरूको चेतावनी र च्याम्पियन्स लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड र बायर्न म्युनिखको फराकिलो चिप आरबी लेप्सिकलाई हराउँदै कोमोको शानदार डेब्यू।

0: यसमा पोइन्ट छ। ब्याङ्किङ सेक्टरमा पहिलो पटक सिद्धार्थ ब्याङ्कले ल्याएको छ सिद्धार्थ रिवार्ड्स। अब मोबाइल ब्याङ्किङबाट टप अप गर्दा वा कार्ड प्रयोग गरी खरिद गर्दा रिवार्ड पोइन्ट अन गर्नुहोस् र आफूले चाहेको ठाउँमा रिडिम गर्नुहोस्। सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँभरिलाई।
1: मेरो यो घरमा नेपाल टपको पीपीआर पाइप मात्र प्रयोग हो।
2: किन राजेश जी?
1: यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि कस्तो सामान लिकेज हुँदैन। यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। नेपालको नम्बर वन पीपीआर पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु। नेपाल टप, सब ठिकठाक।

अब अन्तर्राष्ट्रिय समाचार। भारतको नयाँ दिल्लीमा भोलिदेखि ब्रिक्स शिखर सम्मेलन शुरू हुँदैछ। ब्रिक्सको वर्तमान अध्यक्षीय देशको हैसियतले भारतले दुई दिने 18 शिखर सम्मेलन आयोजना गर्न लागेको हो। सम्मेलनकै लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन 3 दिने भारत भ्रमणका क्रममा आज बिहान नयाँ दिल्ली पुग्नु भएको छ। उहाँले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै हुनुहुन्छ। भेटमा व्यापार, ऊर्जा, रक्षा तथा रणनीतिक सहकार्य मुख्य विषय रहनेछन्। चिनिया राष्ट्रपति सी जिनपिङ पनि शिखर सम्मेलनका लागि नयाँ दिल्ली पुग्दै हुनुहुन्छ। सम्मेलनमा सहभागी हुने अन्य पाहुनाहरूमा इरानी राष्ट्रपति मसुद पेजिस्किन लगायत विभिन्न देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुख छन्। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस सहित विश्व व्यापार संगठन, विश्व स्वास्थ्य संगठन र न्यू डेभलपमेन्ट ब्याङ्कका प्रमुखहरू पनि सम्मेलनमा सहभागी हुनेछन्। कृत्रिम बुद्धिमत्ता एआईको क्षेत्रमा फेरि एकपटक सुरक्षा चिन्ता बढेको छ। विश्वका प्रमुख एआई कम्पनीमध्ये एक एन्थ्रोपिकका पूर्व अनुसन्धानकर्ता ज्याकब कक्सनले अत्याधुनिक एआई प्रणालीबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमबारे गम्भीर चेतावनी दिएका छन्। उनका अनुसार एआईको विकास र विस्तार यही रफ्तारमा अघि बढ्ने हो भने आगामी एक दशकमा यसले मानवलाई समाप्त पार्न सक्ने क्षमता राख्नेछ। पछिल्लो समय विकसित भइरहेको एआई टुलहरू मानव अस्तित्वका लागि चुनौती बनिरहेको कक्सनको चेतावनी छ। उत्तर अफ्रिकी मुलुक अल्जेरियाले संयुक्त अरब इमिरेट्स युएसँगको कूटनीतिक सम्बन्ध तोडेको छ। अल्जेरियाको विदेश मन्त्रालयले दुई देशबीचको सम्बन्ध जोगाउनका लागि उपलब्ध सबै उपाय प्रयोग गरिसकेको भन्दै सम्बन्ध विच्छेदको निर्णय गरिएको जनाएको हो। युएका राजदूतलाई औपचारिक रूपमा निर्णयबारे जानकारी गराउँदै 48 घण्टाभित्र देश छाड्न निर्देशन दिएको छ। अल्जेरियाले युएमाथि पछिल्लो समय उत्तेजक र शत्रुतापूर्ण गतिविधि गरेको आरोप लगाएको छ। उत्तर अफ्रिका र साहेल क्षेत्र युएको प्रभाव तथा लिबिया, सुडान लगायतका क्षेत्रीय मुद्दामा दुई देशबीच लामो समयदेखि मतभेद रहँदै आएको छ। अब खेल समाचार।

0: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बीसौं एसियाली खेलकुदमा खेलाड़ीको मेहनतले देशको शिर उच्च हुने आशा व्यक्त गर्नुभएको छ। जापानमा आयोजना हुने बीसौं एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीको विदाईका क्रममा मन्त्री नतिजा जेसुकै भए पनि राज्यको सीमित लगानीमा खेलाड़ीले प्रतिनिधित्व गर्ने चाहना नै महत्वपूर्ण हो भन्नुभयो। पदक जितेर आउँदा राज्य धेरै खुसी हुने तर खेलाडीको त्याग तपस्याका लागि सरकारले खेलाडीलाई धन्यवाद दिने उहाँको भनाइ थियो।
1: हाम्रो लागि रिजल्ट जेसुकै होस् त्यो दोस्रो कुरा हो, सेकेन्डरी कुरा हो। पहिलो कुरा के हो, तपाईँले मेहनत गरेर देशलाई प्रतिनिधित्व गरेर राज्यको सीमित लगानीमा तपाईँहरूले जति मेहनत गर्नुभएको छ, जति मेहनत गरेर देशलाई प्रतिनिधित्व गर्न जानुभएको छ, सबैभन्दा गर्वको कुरा हाम्रो लागि, सरकारको लागि, मन्त्रालयको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा थियो। त्यसपछि तपाईँले भोलिको दिनमा मेडल जितेर आउनुभयो भने हामी त्यसको लागि धेरै नै खुसी हुन्छ। हामी विश्वस्त छौँ तपाईँले जितेर आउनुहुन्छ, तर त्यो हाम्रो लागि सेकेन्डरी कुरा हो। हाम्रो लागि पहिलो कुरा भनेको तपाईँहरूको मेहनत, तपाईँहरूको परिश्रम, तपाईँहरूको डिसिप्लिन, तपाईँहरूको त्याग, त्यो सबै हाम्रो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो।
0: यही सेप्टेम्बर 19 तारिकदेखि अक्टोबर 4 तारिकसम्म जापानको नागोयामा हुने एसियाली खेलकुदमा नेपालबाट 21 खेलमा 57 महिला र 78 पुरुष गरी कुल 135 खेलाडी सहभागी हुँदैछन्। मन्त्री पोखरेल, राष्ट्रिय खेलकुद परिषद राकेपका उपाध्यक्ष विशाल श्रेष्ठ र राकेपका सदस्य सचिव रामचन्द्र चरित्र मेहताले नेपाली टोलीको विदाई गरेका थिए। गत संस्करण पदक दिलाएका नेपाली कराती र महिला कबड्डी दुवै सहभागी हुँदैछन्। युएफए च्याम्पियन्स लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड र बायर्न म्युनिखले शानदार जित निकालेका छन्। इङ्ग्लिस टोली म्यान्चेस्टर युनाइटेडले अजरबैजानको सावालाई 4-0 हराउँदै च्याम्पियन्स लिगमा विजय पुनरागमन गरेको हो। युनाइटेडका लागि मार्टियास कुन्हा, ब्रुनो फर्नान्डेस, बेन्जामिन सिस्को र लिसान्ड्रो मार्टिनेजले एक एक गोल गरे। यस्तै जर्मनीको बायर्न म्युनिखले नर्वेजियन क्लब बोडोमाथि 5-0 फराकिलो जित दर्ता गरेको छ। बायर्नका लागि माइकल ओलिसेले 2 गोल गर्दा जमाल मुसियाला, ह्यारी केन र अल्फोन्सो डेभिसले एक एक गोल थपे। च्याम्पियन्स लिगकै अर्को खेलमा इटालीको कोमोले जर्मनीको आरबी लेप्जिगलाई 4-1 पराजित गर्दा टर्कीको फिनर वाचे र इटलीको एएस रोमाले 1-1 गोलको बराबरी खेलेका छन्। गैराती नेदरल्यान्ड्सको पिएसबी र युक्रेनको साक्थर डोनेत्सकले 1-1 गोलको बराबरी खेल्दा फ्रान्सको लेन्सले चेक गणतन्त्रको स्लाभिया प्रागलाई 3-2 पराजित गरेको छ। अब मौसम सम्बन्धी जानकारी।
2: देशभर मनसुनी वायुको प्रभाव कायमै छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी क्षेत्र तथा कर्णाली र सुदूरपश्चिमका केही भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ। यस्तै तराईका केही स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने जनाइएको छ। मधेश, कोशी र लुम्बिनीका तराई क्षेत्रका केही भागमा हावाहुरी समेतको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका एक दुई स्थानमा वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्। आज सूर्योदय बिहान 5:41 भयो भने सूर्यास्त साँझ 6:19 हुनेछ। काठमाडौँ उपत्यकामा पनि आज मेघगर्जनसहित वर्षाको सम्भावना छ।

अब अन्त्यमा मुख्य समाचार पुनः एकपटक। प्रधानमन्त्री शाह र शीर्ष उद्योगीहरूबीच अर्थतन्त्र सुधारका विषयमा विस्तृत छलफल। सरकारले व्यावसायिक सुरक्षाको ग्यारेन्टी लिने प्रधानमन्त्री शाहको आश्वासन। फोर्टेकुसी बाढी प्रभावितहरूलाई मासिक प्रति परिवार कम्तीमा 15,000 रुपियाँ राहत दिने सरकारको निर्णय। दशैं अघि नै अस्थायी आवास पनि बनाइदिने तयारी। फोर्टेकुसी बाढीबाट 1.5 लाख मानिस प्रत्यक्ष प्रभावित भएको स्वास्थ्य मन्त्रालयको आंकलन। होल्डिङ सेन्टरमा रहेका 25 जनामा झाडा पखालाको समस्या। 18 ब्रिक्स शिखर सम्मेलन भोलिदेखि भारतमा सुरु हुँदै रुसी राष्ट्रपति पुटिन नयाँ दिल्लीमा, चिनिया राष्ट्रपति सी जिनपिङ पनि पुग्दै। र विश्व एसियन गेम्समा सहभागी हुने नेपाली टोलीको विदाई। सीमित लगानीमा प्रतिस्पर्धा गर्ने खेलाडीको मनोबल नै महत्वपूर्ण रहेको खेलकुद मन्त्री पोखरेलको भनाई। हाउस द इमेज समाचार अहिलेलाई सकियो। थप समाचारका लागि imageखबर.com हेर्न, पढ्न र सुन्न सक्नुहुनेछ। नमस्ते।

0: यसमा पोइन्ट छ। ब्याङ्किङ सेक्टरमा पहिलो पटक सिद्धार्थ ब्याङ्कले ल्याएको छ सिद्धार्थ रिवार्ड्स। अब मोबाइल ब्याङ्किङबाट टप अप गर्दा वा कार्ड प्रयोग गरी खरिद गर्दा रिवार्ड पोइन्ट अन गर्नुहोस् र आफूले चाहेको ठाउँमा रिडिम गर्नुहोस्। सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँभरिलाई।
1: मेरो यो घरमा नेपाल टपको पीपीआर पाइप मात्र प्रयोग हो।
2: किन राजेश जी?
1: यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि कस्तो समय लिकेज हुँदैन। यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। नेपालको नम्बर वन पीपीआर पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु। नेपाल टप, सब ठिकठाक।

अन्तर्राष्ट्रिय स्तरको हिलटेकको सीपीभीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिलटेकको सीपीभीसी र पीपीआर पाइप हिलटेक फिट एन्ड फर्गेट

जब म 50 वर्ष पुग्दै थिएँ त्यति बेला चाहिँ मैले अब काठमाडौँ आएर विभिन्न किसिमका सङ्घर्षहरू गरेँ। तब मैले चाहिँ अब एउटा यत्रो खालि सधैँ एउटै किसिमको सङ्घर्ष भनेर चाहिँ मैले चाहिँ अब 50 वर्षमा चाहिँ म एउटा राम्रो किसिमको चाहिँ एउटा गोल्डेन जुबली मनाउँछु भनेर मैले सोचेँ क्या। अनि त्यस पछाडि अब आएर चाहिँ मैले अब साथीभाइहरू बोलाउने सेलिब्रेट गर्ने भन्ने सवालमा चाहिँ अनि अब मैले साथीभाइहरूलाई बोलाएर के गर्ने त के भन्ने भनेर अब मैले चाहिँ अब काठमाडौँमा सङ्घर्ष गरेँ, घर बनाएँ, बङ्गलो बनाएँ, मैले गाडी चढेँ, अब ब्याङ्क ब्यालेन्स बनाएँ भनेर भन्दा त त्यो त कुनै तुकै छैन जस्तो लाग्यो। त्यति बेला अब तपाईँको मैले अब यस्ता त सबैको हुँदो रहेछ भन्ने किसिमको थाहा पाएँ चाहिँ मसँग चाहिँ वास्तवमा के छ त भन्ने किसिमको मलाई अनुभूति हुँदै गर्दा चाहिँ मैले आफूलाई रित्तो पाएँ। त्यस पछाडि मैले चाहिँ आफूलाई आफैले खोज्ने सवालमा चाहिँ गीत सङ्गीत साहित्य ले मात्रै मान्छेको जीवनलाई चाहिँ प्रस्ताउँदो रहेछ भन्ने कुरो अनुभूति भएपछि व्यावसायिक रूपमा चाहिँ मैले 2072 सालदेखि गीत सङ्गीतमा मैले आबद्ध भएर गीतहरू लेख्न थालेँ। जुन गीत मेरो पहिलो गीत थियो, जीवनको दौडमा यात्रा कता गरे धेरै युवर आइपुग्दा पो भुमरीमा परे भनेर चाहिँ मैले गाउँबाट सपनाहरू बोकेर आएको थिएँ। छुटेको सपनाहरूलाई चाहिँ मैले त्यहाँदेखि चाहिँ मैले खोज्न थालेर मैले आफूलाई भेटाउन थाले भन्ने मलाई अनुभूति लागेको हुनाले यो घटना मलाई एकदमै जीवनको स्मरणीय लाग्छ।

नमस्कार, म कवि तथा गीतकार अमर बान्तु। मेरो साङ्गीतिक जीवनमा यस्ता थुप्रै प्रसङ्गहरू रहेका छन्। यस्तै प्रसङ्गहरूका साथ यो महिनाभरि आर्टिस्ट अफ द मन्थको रूपमा रहनेछु मात्र इमेज एफएम 97.9 मा।

एकादशी पनि भन्छ, एकदम स्पेसल दिन परेको छ आज। किन भन्दाखेरि मैले हामी मेन्टल हेल्थ, मेनको हेल्थको बारेमा कुरा गर्दै गर्दाखेरि कस्तो हुन्छन् भन्दाखेरि, फादर एज अ फादर चाहिँ जति दुःख परे पनि परिवारलाई त्यति भन्दैनन्, साइलेन्टमा एकदम आफू आफूमै दुःख, आफूलाई केही अप्ठ्यारो पऱ्यो भने आफूमै राख्छन्, परिवारलाई केही दुःख दिन चाहँदैनन्, एकदम मेहनत गर्ने, परिवारसँग परिवारलाई होस् भनेर एउटा खालको मेहनत गर्ने मेन्टर्सहरू जो चाहिँ विभिन्न क्षेत्रमा सिकाउने होइन, विभिन्न आफआफ्नो तर्फबाट सबैजनालाई ह्याप्पी फादर्स डे। आज हजुरहरूको दिन हो, म त फादर छैन अहिले, म त सनै छु, तर फादर्स डे भन्दाखेरि, बुवाको मुख हेर्ने दिन भन्दाखेरि, यो एकदमै ठुलो कुरा हो। किन भन्दाखेरि जब फादर भने, अब मेरो पनि बुवा हुनुहुन्छ, बुवा हुँदाखेरि एउटा छुट्टै खालको रेस्पेक्ट, एउटा खालको भावनात्मक कनेक्सनदेखि लिएर एकदमै बिग इभेन्ट हो क्या आज, ठुलो चाड हो। किन भन्दाखेरि फादर्स डेमा हामी त्यति मम्मीहरूसँग हामी एकदम क्लोज हुन्छौँ होला, मम्मीहरूसँग जिस्किने होइन, यताउता गर्ने, तर बुवासँग चाहिँ त्यति जिस्किन पनि अलिक अप्ठ्यारै हुन्छ होइन, त्यो केही एउटा रेस्पेक्ट को बााउन्ड्री हुन्छ नि त। किन भन्दाखेरि छोरा मान्छे, बुवा होस् छोरो होस्, छोरा मान्छेलाई सबभन्दा एउटा इम्पोर्टेन्ट भनेर रेस्पेक्ट हो। अब मम्मीलाई जिस्का जस्तो बुवासँग जिस्किने कुरा भएन, अनि बुवा तर बुवाको पनि मनै हुने त हो होइन, हामी बुवालाई त्यति मतलब हुँदैन, अलिकति स्ट्रङ देखिन खोज्छन्, अलिकति स्ट्रङ पनि हुन्छन् नहुने होइन, तर हामीले पनि आफ्नो तर्फबाट केही माया त्यो दिन पनि अलिक अप्ठ्यारो, लिन पनि अप्ठ्यारो, त्यो आफू विक देखिन्छ कि भन्ने, तर त्यस्तो होइन। सबै बुवाहरू जो बुवा हुनुहुन्छ सबैजनालाई आज फादर्स डे, यस्तो एकदम आज फ्राइडे पनि छ, आज फादर्स डे पनि छ, एकदम रमाइलो दिन हो आज। किन भन्दाखेरि बुवा भनेको चाहिँ एउटा, म चाहिँ ईश्वरको रूपै लिन्छु क्या, बुवा मम्मी भनेको चाहिँ ईश्वरको रूपहरू हुन्, तर ईश्वर चाहिँ हामीले बाहिर देख्छौँ, तर रियलको ईश्वर या रियालिटीको कुरा गर्दै गर्दाखेरि सबभन्दा हामीलाई माया गर्ने, हामीलाई एउटा खालको राम्रो भलो चेताउने भने अरूले भन्छन्, तर एउटा खालको त्यो कनेक्सन चाहिँ मम ड्याडै हो, अझ स्पेसली ड्याड। किन भन्दाखेरि मम्मीहरू अलिक भावनात्मक हुन्छन् क्या, अलिक इमोसनल हुन्छन् क्या, इमोसनल एज इन कस्तो भन्दाखेरि, बा केही भयो भने ठेस लाग्छ, त्यो माया गर्ने के, तर बुवाहरू चाहिँ कस्तो हुन्छ भने ठेसलाई पनि उठ्न सक्छ, उठ जा डकुट, कराते सिक होइन, फुटबल सिक, अलिकति बलियो हुनुपर्छ, संसारले तँलाई पछार्यो भने आफै उठ्न सक्नुपर्ने, तैँले त्यो आफ्नो स्ट्यान्डर्ड मेन्टेन गर्नुपर्छ, आफै नै उठ्न सक्नुपर्छ, आफै नै गर्नुपर्छ भन्ने खालको एउटा चेतना। फेरि मम्मीहरू चाहिँ अहिले कम्प्लिटली अपोजिट हुन्छन् होइन, मम्मीहरू चाहिँ छोरो बाबु के भयो के खाइस है भनेर एउटा नर्चर, एउटा खालको आफ्नै यात्रा हो होइन, आफ्नै जीवनको यात्रा हो, यो यात्रामा एउटा एज अ बुवा छोरा होइन या छोरी एउटा खालको सम्बन्ध हो, यसलाई निभाउनुपर्छ, यसको कर्तव्यहरू, यो प्रतिको रेस्पोन्सिबिलिटिजहरू प्रति हामी एकदमै आज्ञाकारी नै हुनुपर्छ होइन, आज्ञाकारी हुनु एउटा कुरा हो, तर जो रेस्पेक्टफुल चाहिँ हुनु पऱ्यो, आज्ञाकारी यताउता त्यो त आफ्नो इच्छा हो, केमा आज्ञा मान्ने, तर सकेसम्म सबै कुरामा मान्नु पऱ्यो, म चाहिँ मान्दिनँ, म चाहिँ आफै गर्छु, तर सल्लाह चाहिँ लिन्छु होइन, किन भन्दाखेरि सल्लाह त लिनु पऱ्यो नि आफ्नो आफूभन्दा ठुलो मान्छे, आफूलाई माया गर्ने मान्छेहरूको।

हेलो, वेलकम ब्याक आफ्टर अ सर्ट म्युजिकल ब्रेक. फेरि पनि स्वागत छ विज्ञापनपछि. सानो म्युजिक, आई होप यु गाइज आर इन्जोइङ द सङ एज वेल. गीतमा एउटा छुट्टै कनेक्सन हुन्छ. यु क्यान फिल द कनेक्सन बिट्विन यर फादर एन्ड युर सेल्फ एज वेल. यो गीतमा, हरेक गीतमा एउटा छुट्टै खालको अनुभव, एउटा खालको कनेक्सन महसुस हुन्छ. यो गीत पनि मलाई त्यस्तै महसुस भयो. हजुरहरूलाई कस्तो लाग्यो भन्न सक्नुहुन्छ. द नम्बर सर्व इन द स्क्रिन 01452909030145290944. डु कल, आई बी वेटिङ फर यु कल. यो भन्दै गर्दा लेट्स गेट ब्याक टु द टपिक. टुडे वी आर टकिङ अबाउट भेरी इम्पोर्टेन्ट टपिक, फादर. होइन, सबैजना, अब म पनि बुवा हुन्छु होला कुनै समयमा. सबैजना जो जो बुवा हुनुहुन्छ या बुवा हुने प्रक्रियामा हुनुहुन्छ, यो एउटा छुटु एउटा राम्रो भन्नु, यो शब्दमा बयान गर्न सकिनँ. यो छुट्टै खालको अनुभव हो एउटा जीवनको, आफआफ्नो कर्म, आफआफ्नो लीला, होइन, एउटा अनुभव. त्यो अनुभवलाई कसरी लिनुहुन्छ भन्ने कुराहरू हो. किनभने छोरा मान्छे लाइक आफ्नो परिवार, आफ्नो श्रीमती, आफ्नो बालबच्चा, यो एउटा छुट्टै खालको एउटा अनुभव हो. एउटा नौलो अनुभवै हुन्छ हरेक व्यक्तिलाई, हरेक इन्डिभिजुअललाई. किन भन्दाखेरि कोही पनि पहिले सबै बुझेर आएको हुन्न. अनि त्यो कर्तव्य, त्यो एउटा खालको जिम्मेवारी निभाउनलाई गाह्रै हुन्छ नि, होइन. किन भन्दाखेरि यो सामान्य कुराहरू होइन के, कुनै परिवारलाई पाल्नु, परिवारलाई खाना दिनु, परिवारलाई को बारेमा सोच्नु, आफ सँगसँगै आफ्नो भविष्यको बारेमा पनि सोच्नु, आफ्नो श्रीमती, यो छुट्टै खालको एउटा अनुभव हो. त्यो अनुभवमा छोरा मान्छेहरू चाहिँ अलिकति यस्तो यसको बारेमा कुरा गर्दैनन् खुला रूपले. आफूलाई गाह्रो भए नि, आफूलाई सजिलो भए पनि, आफूलाई दुःख, यसको मर्म बुझ्दैनौँ. यसको भएको बेला त्यो महसुस हुँदैन. नभएपछि मान्छेहरू मैले देखेको छु कसो कति धेरै मान्छेको बुवा हुनुहुन्न, एकदम दुःखमा हुनुहुन्छ, एकदम पीडामा हुनुहुन्छ, होइन.

सबैजना लक्की हुनाले हुँदाखेरि त्यसको भ्याल्यु गर्नुपर्छ हामी सबैजनाले, किनभने सबैजना टेम्परेरी हो क्या यो संसारमा, केही समयको लागि मात्रै हौ क्या हामी, यो यहाँ सधैँभरि हुन्छौँ भनेर त्यो घमण्ड गर्नु पर्दैन, केही गर्नु पर्दैन। आफ्नो बुवाको लागि आज समय निकालेर या आफ्नो

0: आफ्नो बुवालाई मुख हेरेपछि त्यसै बिहा सामेल भएर रमाउ खुसी हुने
1: हजुर
0: आफ्नो बुवा नभए पनि
1: त्यही त
0: तपाईँले हेर्नुभयो नि बुवाको मुख
1: मैले त हेरेँ नि मैले त
0: बुवा पनि तपाईँको घर काठमाडौँ हुनुहुन्छ र
1: काठमाडौँ नै हुनुहुन्छ
0: ए घर तपाईँको काठमाडौँ पनि छ होला
1: हजुर हजुर
0: ए त सही भयो नि बाहिर बाहिर गएर ऊ गर्न जानु परेन
1: परेन
0: हजुर हजुर
1: त्यही त होइन
0: परिवार यही हुनुहुन्छ
1: सबै यतै हुनुहुन्छ
0: ए पहिलेदेखिको यही बासिन्दा कि पछि आएर बस्नुभएको
1: मेरो पुरानो घर चाहिँ नुवाकोट हो
0: हजुर
1: यता म स्कुल चाहिँ एम मोडर्न इन्डियन पढेको हो इन्डियन स्कुल पढे हो म 13 वर्ष 13 वर्ष इन्डियन स्कुल पढेँ
0: हजुर
1: अनि यतै नै छु म
0: हजुर
1: त्यही त अनि जो मिस गर्नु भएको छ बुवालाई होइन
0: हजुर मिस गरिरहेछ बुवालाई

0: हजुर
1: अनि त्यो एकदम सुन्दर अनुभव हो नि. के हो
0: जयाजी?
1: हजुर
0: हजुर हजुर.
1: अनि के छ अरू के छ?
0: अरू अब सबै ठिक छ, सबै राम्रै छ भन्नुपर्छ.
1: सबै राम्रो छ. बेलुका अब छोराहरू आएर बुवाको मुख हेर्छन् अनि रमाइलो गर्छन्.
0: आज त बिदा त छैन नि अफिस, शनिबार आइतबार बिदा हो. छोरी पनि छ, बिहा छोरी पनि बिहा भइसक्यो, छोरा पनि बिहा भइसक्यो. छोरी छोरीले हेर्छ अनि छोराले हेर्छ अनि बुहारीले पनि हेर्छ. तिनैजनाले बेलुका जाने अब छ बजीसम्म त अफिसको सात बजीतिर हेर्ने कार्यक्रम छ.
1: ए कति राम्रो, कति रमाइलो, कति
0: हजुर रमाइलो. बेलुका चाहिँ रमाइलो हुन्छ, खानपिन गर्ने, रमाइलो गर्ने. बेलुका
1: रमाइलो गर्ने नि, के छ जिन्दगी.
0: हजुर हजुर हो नि. अब हजुर अब दिनमा त अब अफिस जानु परिहाल्यो, आफ्नो ड्युटी जानु पऱ्यो होइन. बेलुकातिर सबैजना जुटेर अनि रमाइलो गर्ने, फादर्स डे मनाउने.
1: हो नि हो नि.
0: आफू आफ्नो बुवालाई पनि त्यही छोराछोरीले गरेको हेरेर नि आफू खुसी हुने.
1: यो त निस्वार्थ हुन्छन् एकदम निस्वार्थ.
0: अब छोराहरूले पनि आफ्नो जिम्मेवारी, अब बुवाप्रति जिम्मेवारी गर्नु पर्ने होइन, गर्नु पर्यो, हेर्नु पर्यो. अब चलिआएको चलन लिज गर्नु पर्यो, आमाको मुखमा आमाको मुख हेर्ने औँसी है. त्यस्तै अब चाडबाड पर्यो, चाडबाडहरू पनि नजिकै आउँदै गयो नि. अब हाम्रो पनि है बिस्तारै बिस्तारै चाडबाड सुरु भयो भन्नु पर्यो नि.
1: हजुर हजुर. एकदम सकारात्मक हुनुहोस्, एकदम मजाले रमाइलो गर्नुहोस्, मजाले इन्जोय है.
0: हजुर, बुवाले अब छोराको जिम्मेवारी गर्नु पर्यो, छोराले पनि होइन. अब आफ्नो खुट्टामा उभिने भइसकेपछि छोराले पनि बुवालाई हेर्नु पर्यो
1: है. हेर्नु पर्यो नि एकअर्कालाई, आफ्नो बुवालाई हेर्ने, त्यसपछि बुवालाई हेरेपछि देशलाई पनि हेर्नु पर्यो, सबैलाई हेर्ने, माया गर्ने. के छ र जिन्दगी, के के हो जयाजी?
0: हजुर अब के ठिकै छैन छैन. अहिले अहिले त्यस्तो कसलाई थाहा थियो त्यस्तो होला. त्यस्तो कसैको आमा छैन, कसैको बुवा छैन, कसैको बालबच्चा छैन. त्यस्तो नेपाली यसो रोइरहेको, त्यस्तो कष्टकर जीवन कसैलाई पनि नभए त्यस्तो पऱ्यो है, विपत्ति पऱ्यो नि सबैलाई.
1: त्यही त, अब यस्तो छ, विपत्तिमा हामी अब जानुहुन्न. विपत्तिबाट अब हामी कसरी अगाडि बढ्ने, कसरी सल्युसन निस्किन्छ भन्नेमा जानुपर्छ. दुःख सबैलाई, तपाईँलाई पनि दुःख लागेको छ, मलाई हो. त्यो बाहेक पनि हामी कसरी अगाडि बढ्न सक्छौँ भन्ने त हो, होइन र?
0: हजुर हो हो. त्यो पुरानो कुरालाई अब बिस्तारै बिर्सिनु पर्यो, नयाँ
1: झन् अब खतरा, अब एकदम झन् सबभन्दा बवाल सहर बनाउने होइन, सबभन्दा सुन्दर सहर बनाउने लाग्नु पर्यो. हामी
0: सरकारले
1: राम्रो कुरा हो नि, पाँच
0: दिन.
1: यो त एकदम, म त एकदम खुसी छु. आज मेरो घर त नुवाकोटे हो, मलाई त एकदमै गर्व महसुस भयो यो सरकारलाई लिएर. पाँच दिनमा पुल बन्नु भने यो सामान्य कुरा होइन नेपालमा, हजुरलाई थाहा त होइन जयाजी? अलिक टाइम लाग्थ्यो नि पहिला पहिला, पाँच दिनमै बनाउनु भयो उहाँहरूले होइन. त्यही त, एकदम खुसी लाग्यो जयाजी हजुरसँग गफ गरेर. थ्याङ्क यू सो मच फर कलिङ. एकदम ह्याप्पी फादर्स डे सबैजनालाई होइन, हजुरको परिवारहरू सबैजना मजाले रमाइलो गर्नुहोस्, इन्जोय गर्नुहोस्. आज शुक्रबार पनि छ, इन्जोय द फुलेस्ट भन्दै अब डेडिकेसनतिर जाउँ है.
0: विशेष तपाईँलाई म्युजिक युर चाइस सुनेर बस्ने सम्पूर्ण साथीहरू जसले हेर्नुहुन्छ, फोन गर्नुहुन्छ, साथीहरू दीपिका थापा, मन्जु थापा, बद्रीराज थापा, सीतारामजी, सबै साथीहरूलाई हजुर समक्ष छोड्दै म बिदा हुन चाहन्छु. बाई बाई.
1: थ्याङ्क यू. बाई बाई. टेक केयर. It was really amazing talking with her. Like she shared about the essence of Father's Day. हैन बुवाको मुख हेर्ने दिन भने पनि एउटा ठुलो चाड हो होइन, किन भन्दाखेरि फादरहरूलाई हल्का यसो दिनुपर्छ है, नत्र एकदम कडा भएर चटक्क भएर मात्रै बस्ने हुन्छन्. अलि हलुको बाबा हामी छौँ है हजुरहरूको लागि, नमस्ते, एउटा प्रेम होइन, के छ र भने यही त हो. यो भन्दै गर्दा यो बारेमा चाहिँ थप कुराहरू गर्छौँ. फर नाउ विल बी राइट ब्याक आफ्टर अ सर्ट म्युजिकल ब्रेक.

0: एमबीएल सर्वसुलभ आवास कर्जा
1: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
0: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
1: विशेषताहरू ₹2 करोडसम्मको कर्जा सुविधा,
0: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न,
1: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
0: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

हेलो, वेलकम ब्याक आफ्टर अ सर्ट म्युजिकल ब्रेक। आई होप यु गाइज आर इन्जोइङ द सङ। एकदम रमाइलो गीत बजिरहेको थियो। यही भन्दै गर्दा डु कल द नम्बर सर अन द स्क्रिन। आई एल अल्सो से 01452909030145297094। डु कल, आई एल बी वेटिङ फर यर कल। यो भन्दै गर्दा लेट्स गेट ब्याक टु द टपिक। टुडे वी आर टकिङ अबाउट भेरी भेरी इम्पोर्टेन्ट टपिक। यसमा हामीले कुरा बुझ्दै गर्दाखेरि धेरै कुराहरू को मिश्रण हुन्छ। फर इक्जाम्पल, फादर हुनलाई सजिलो छ त अहिलेको समयमा नेपालमा? होइन, अब युथहरूको इक्जाम्पल दिउँ न। युथहरूले अहिले हेर्ने हो भने युथहरू त्यति बे गर्नमा रुचि राख्दैनन् जस्तो लाग्छ। एउटा आफूलाई आफ्नै लाइफस्टाइलमा सेटिस्फाइड छैनन्। अनि कि युथले पछि गएर अबको समयमा मै आफै मेरै इक्जाम्पल थियो, 22 वर्ष भइसकेँ म। मेरो टाइमसम्म मेरो बुवाले त गरिसकेको थिएन, जो हजुरबुवाहरूले मम्मीलेदेखि लिएर धेरै जस्तो मान्छेहरूले बिहे गरिसक्नु भएको थियो। एउटा पपुलेसन स्ट्यान्डर्ड हेर्ने हो पनि, त्यो चार्ट हेर्ने हो पनि एकदम हाई नै थियो। तर अहिलेको रिसेन्टली चार्टहरू हेर्ने हो भने एकदम लो छ। मान्छेहरू त्यति बिहे गर्न चाहँदैनन्, या गरे पनि छोरा मान्छेको लेट 30सतिर, छोरी मान्छे पनि अहिले लेट 20सतिरै होइन त्यसमै बिहे गरिरहेका छन्। अनि यो किन भइरहेछ त यस्तो? फादर हुन नमन ला

हो कि मदर हुन नमन ला हो कि त्यो आफ्नो व्यक्तिगत इच्छाको कुराहरू हो होइन, तर यो कुरामा पनि हाम्रो फोकस जानुपर्छ। किन भन्दाखेरि पपुलेसनको हिसाबमा 2043 हाम्रो पपुलेसन चाहिँ नेपालको पपुलेसन भने सबै बुढाहरू बढी हुन्छन्, बुढा मान्छेहरू, अलिकति युथहरू, अहिले म युथ छु, पछि म जस्तो मान्छेहरू मात्रै बढी हुन्छ क्या, बुढो मान्छेहरू, अब म पनि बुढो हुन्छु अनि बुढो मान्छेहरू बढी हुने सम्भावनाहरू देख्न सकिन्छ अहिले, किनभने म्याक्सिमम् युथ आर ट्राभलिङ अब्रड, बाहिर ट्राभल गरिरहेछन् पढ्नलाई होस्, आफ्नो जीविका चलाउन, म्याक्सिमम् मान्छे बाहिर जाँदैछन्। अब त्यो मान्छेहरू फर्किँदाखेरि बुढो भएर फर्किन्छन् या के हुन्छ, त्यही भएर मान्छेले त्यति यो म्यारेज एउटा खालको बच्चा जन्माउने कुराहरू चाहिँ एकदमै अभोइड गरिरहेको देख्न सकिन्छ। मेरै इक्जाम्पल दिँदाखेरि पनि मलाई पनि त्यति त्यसमा इच्छा छैन, तर सबैले अरू म त अझै करियर यसमा फोकस गर्न चाहन्छु, तर म्याक्सिमम् मान्छेहरूको सबैको युथहरूको यही नै छ, अनि त्यही भएर एकदमै कम रेटमा चाहिँ मान्छेहरूले बिहे गर्न थालेका छन्। अनि यो यसमा पनि हाम्रो ध्यान जानुपर्छ, छिटोभन्दा छिटो सरकारले पनि केही न केही यो विषयमा पनि युथहरूलाई योपट्टि पनि ढकाल्न सक्नुपर्छ जस्तो लाग्छ। किन भन्दाखेरि एउटा खालको सेक्युरिटी दिन सक्यो भने बिहे गर्छन्, सेक्युरिटी हुन्छ नि, स्ट्याबिलिटी सेक्युरिटी भयो भने अनि बल्ल, नत्र आफूले केही गर्न सके हुँदैन, परिवार एउटा आउँदाखेरि आफूले कसरी सकिन्छ त भन्ने एउटा ठुलो तनाव हो, एउटा ठुलो प्रेसर हो, सक्न त सकिन्छ तर त्यसमा पनि अझै स्ट्याबिलिटी होइन एउटा खालको ट्रस्ट दिन सक्यो भने अझै राम्रो हो मेरो सुझाव एज अ युथ होइन। यो पनि पछि गएर यो कुराहरू पनि उठ्छ, अहिले नउठे पनि भविष्यमा उठ्ने कुराहरू नै हो यो कुराहरू, यसमा पनि हामीले फोकस गर्नुपर्ने हुनसक्छ होइन। अनि फादरको बारेमा कुरा गर्दै गर्दाखेरि फादर्स डे, आज फादर्स डे छ, बिहान मान्छेले बिहान पनि पूजाहरू गर्ने, आफ्नो बुवालाई मिठो मिठो खुवाउने त्यो गर्न देखिरहेको छौँ हामी, सबैको घरमा भइरहेकै होला होइन। त्यो बाहेक पनि फादर्स डेको दिन मात्रै बुवालाई माया गर्ने, बुवालाई खुवाउने होइन, हरेक दिन आफ्नो बुवासँग बोल्ने, आफ्नो बुवासँग केही गफ गर्ने, यस्तो हुन्छ क्या, बुवाको पनि कोही हुँदैनन् क्या, ए छोरो हो, बुवा हो, हल्का हल्का साथीभाइ होला, तर एउटा कनेक्सन बुझिदिने, एउटा आफ्नो छोरासँग जतिको ट्रस्ट, एउटा भरोसा अरू व्यक्तिसँग हुन्छ होला त, हुँदैन नि, छोरा या छोरी हुँदै हुँदैन। त्यही भएर हामी एज अ युथहरू कतिपय कुराहरू झ्याउ लाग्न सक्छ, के भन्छ नि बुढो मान्छेहरू भने जस्तो नि लाग्न सक्छ, तर त्यो बावजुद पनि बुझ्न खोज्नु पर्यो। किन भन्दाखेरि इफ यु रिमेम्बर, हामीलाई बोल्न नआउँदाखेरि या बोल्न नसक्दाखेरि सानो हुँदाखेरि हाम्रो बुवाहरूले मम्मूहरूले कसरी हामीलाई हुर्काएको थिए त्यो बिर्सिनुहुन्न हामी सबैजनाले। हामी यसै अहिले के भन्ठान्छौँ भन्दाखेरि हामी यसै अहिले यत्रो ठुलो भाव, यसै हामी यतिको भाव भने जस्तो लाग्छ, तर होइन, यसको पछाडि हाम्रो आमा मम ड्याडको हात छ, बुवा मम्मुको हात छ, यो हामीले बिर्सिनुहुन्न कहिले पनि। जति हामी माथि पुगे पनि, पैसै नभए पनि, पैसा भए पनि, आमा बुवा भने आमा बुवा हुन्छन् सधैँ नै। यो बारेमा हामी अझै यसमा पनि अझै हामी थटफुल हुनुपर्छ, किन भन्दाखेरि यो जिब्रो अलिकति सफ्ट छ, हो मुवा हुनु पनि पहिलो अनुभव हो, त्यही भएर यो अनुभवलाई सबैले रेस्पेक्ट गर्नुपर्छ, इज्जत गर्नुपर्छ होइन। यो बारेमा हामी एकदमै सोच्नु पर्यो, किन भन्दाखेरि तपाईँ हामी पनि त्यो टाइम आउँछ नि त, त्यति बेला हाम्रो छोरछोरीहरू कस्तो होला नि त भन्ने कुराहरू पनि बुझ्नु पऱ्यो नि त हामीले होइन। आमा बुवालाई माया गर्ने, अरू यो बाहेक तपाईँलाई सबभन्दा संसारमा धेरै माया गर्ने भने तपाईँको वाइफ या गर्लफ्रेन्डहरूले माया गर्लान् होइन, त्यो एउटा कुरा हो, गर्लफ्रेन्ड

र त मेरोलाई अघि नै पनि भने, मेरोलाई भने चाहिँ फादर्स डे भने एभ्री डे इज अ फादर्स डे, सधैँ मेरोलाई बुवाको मुख हेर्ने दिन हो, सधैँ मम्मीको मुख हेर्ने दिन हो मेरोलाई, सधैँ गुरुहरूलाई मान्ने दिन हो सधैँ, होइन अरू के छ र यो संसारमा केही छ र? आमा बुवा गुरुहरू आफ्नो काम होइन, गर्लफ्रेन्ड बोयफ्रेन्ड भयो भने गर्लफ्रेन्ड बोयफ्रेन्ड होला, अरू के छ त? ल भन्नुहोस् न, त्यो बाहेक यही समाज हो, यो सबैलाई इज्जत गर्नु पऱ्यो, यो सबैलाई माया दिन सक्नु पऱ्यो, के छ र आइन्छ होइन? यो बारेमा अझै गफ गरौँला डिप लेभलमा. फर नाउ विल बी राइट ब्याक आफ्टर अ सर्ट म्युजिकल ब्रेक.

0: मेरो यो घरमा नेपाल टपको पिपिआर पाइप मात्र प्रयोग हो।
1: किन राजेशजी?
0: यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि उस्तोसम्म लिकेज हुँदैन। यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। नेपालको नम्बर वन पिपिआर पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु। नेपाल टप, सब ठिक छ।
2: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: प्रभुमा बीमा गरौ, निर्धक्क रहौ। प्रभु इन्स्योरेन्स, तिनकुने काठमाडौँ, टोल फ्री नम्बर 1-66-00-100-66।
1: Hello, welcome back after a short musical break. I hope you guys are enjoying the song. एकदमै रमाइलो गीत बजिरहेको थियो, होइन?

गीतहरूमा एउटा छुट्टै अनुभव, एउटा छुट्टै खालको त्यो फ्ल्यासब्याकहरू आउँदैन हजुरहरूलाई? मलाई चाहिँ आउँछ कि त्यो गीतले पनि एउटा खालको कनेक्सन, एउटा खालको पुरानो अतीतका कुराहरू, अतीतका त्यो पलहरू रिकल हुन्छ क्या. जे पनि रमाइलो होस् नरमाइलो होस्, गीतमा ठुलो शक्ति हुन्छ. गीत सुन्नुपर्छ होइन, सधैँ गीत सुन्नुपर्छ. यसले हिल पनि गरिरहेको हुन्छ, यसले जति सक्दो आनन्द दिन्छ. सङ्गीतले एउटा राम्रो पक्ष हो सङ्गीतको, गीतको. सबैजना जति तनाव भए पनि, जति जीवनमा अप्ठ्यारोहरू भए पनि गीत सुन्नुहोस्, हल्का हुन्छ क्या गीतले चाहिँ. यही भन्दै गर्दा लेट्स गेट ब्याक टु द टपिक. टुडे वी आर टकिङ अबाउट फादर्स डे. फादर्स डेको बारेमा कुरा गरिरहेछौँ होइन. बुवाको मुख हेर्ने दिन, खुसी औँसी पनि भन्छन् होइन. यो चाहिँ एकदमै स्पेसल ओकेजन हो नेपालमा. आज नेपाल फादर्स डे इङ्ग्लिस डेटको पनि हुन्छ, नेपाली डेटमा पनि हुन्छ, तर नेपाली डेटको आज हो. अनि यसमा हाम्रो आफ्नै रीतिरिवाजहरू छ. तपाईँहरूले पनि आफ्नो मूल्यता मान्यताहरूमाथि एकदमै राइट वेमा मान्दै गइराख्नु भएको छ. अनि यो एकदम राम्रो कुरा हो होइन. फादर्स डे यो त यो भने त म फेरि भन्छु है, यो फादर्स डे भने चाहिँ हरेक दिन फादर्स डेको रूपमा लिगौँ सबैजनाले होइन. फादर्स डे भनेर एक दिन मात्रै माया गर्ने अनि अर्को दिन नै वास्तै नगर्ने त्यस्तो नगरौँ होइन. बुवा मम्मी सबैजनालाई गफ गरौँ. हाम्रो छोराछोरी को कर्तव्य के हो भन्दाखेरि, दिनमा एकछिन भने पनि गफ गर्नु पऱ्यो, एकछिन भने पनि समय दिन सक्नु पऱ्यो. किन भन्दाखेरि चिन्ता लिन्छन् क्या, बुझ्नु भएन एउटा खालको. तर के भन्छन् भन्दा एउटा सूत्र छ, यो चाहिँ एकदम डार्क रियालिटी, यो पनि यसको बारेमा पनि कुरा गर्नुपर्छ. मेन चाहिँ कसैलाई पनि अगाडि बढ्नु छ या कसैलाई पनि जीवनमा केही गर्नु छ भने चाहिँ एउटा फर्मुला छ

यसै बरु ल बुवा हजुर ल आउनुहोस् भने त्यो पो मजा हुन्छ त, बुवाको लिन पाउँछु कि भन्ने यस्तो त मजा आएन नि, हात थाप्न त मजा आएन, दिनै मजा आउँछ नि. त्यही भएर एज एक्टिभ एज एक्ट इफ योर फादर इज डेड भन्छन् कि, बुवाको चाहिँ सल्लाहहरू लिनु तर सकेसम्म कसैको भर नपर्नुहोस्, बुवा होस् मम्मी होस् सल्लाहहरू गर्ने यताउता गर्ने तर आफै अगाडि बढ्नुपर्छ होइन. फादर्स डे यताउता भन्दा पनि आफू अगाडि बढ्नलाई चाहिँ कसरी बढ्नुहुन्छ भन्ने कुराहरू हो. भर नपर्नु कसैको पनि, आफ्नो मम ड्याड पनि भर नपर्नु. किन भन्दाखेरि जब मान्छे बाहिरतिरको कल्चर हेर्नु भने 18 वर्षपछि द सन लिभ्स अलोन, छोरै बस्छ, एक छोरा एक्लै बस्छ, छोरी एक्लै बस्छ. किन भन्दाखेरि त्यहाँ एउटा प्रोग्रेसिभ माइन्डसेटको एउटा खालको त्यो छ. तर हाम्रो कल्चर एकदम स्ट्रङ छ, हामी सबै एकै ठाउँमा बस्छौँ, त्यो एकदम राम्रो पक्ष हो नेपालहरूको होइन, नेपाल जस्तो कन्ट्रीहरूको. अब बिस्तारै हामी अन्तिम अन्तिममा आइसक्यौँ होइन. आज फादर्स डे छ, सबै फादर्सहरूलाई एकदम सल्युट छ मेरो तर्फबाट. सबैजना जो मेहनत गर्नुहुन्छ आफ्नो परिवारको लागि, दिनरात नभनिकन दौडिराख्नु भएको छ, काम गरिराख्नु भएको छ, तपाईँहरू सबैजना थ्याङ्क यू सो मच. यो समाजमा तपाईँहरूको ठुलोभन्दा ठुलो रोल छ, ठुलोभन्दा ठुलो प्रेजेन्स छ. सबै फादर्सहरूलाई एकदम सल्युट छ, तपाईँहरूले एकदम राम्रो काम गरिराख्नु भएको छ. यो ईश्वरले हेरिरहेछन् माथिबाट, तपाईँहरू ढुक्क बस्नुहोस्, तपाईँहरूको बच्चा सबैले माया गर्छन्, समाजले माया गर्छन् भन्दै आई एम योर होस्ट मेनाल्ट लामिसाने. थ्याङ्क यू सो मच फर वाचिङ इमेज टेलिभिजन एसटी.

0: Image FM 97.9 स्टुडियो टाइम अहिले 6 बजेको छ।
1: मञ्जुश्री फाइनान्स
2: बिहाइन्ड योर ह्यापिनेस।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: यलेस क्यापिटल
4: समृद्धिको लक्ष्यमा सँगै
5: बलियो दरिलो र भर पर्दो युनाइटेड अजोर इन्सुरेन्स, युनाइटेड बाई ट्रस्ट।
6: महालक्ष्मी विकास बैंक, सबल बैंक, सफल सहकार्य। सिद्धार्थ बैंक, सम्बन्ध सधैँभरिलाई।
1: नेशनल लाइफ इन्सुरेन्स कम्पनी,
6: प्रभु इन्सुरेन्स,
0: ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक।
6: इमेज समाचारको साथमा

नमस्कार, इमेज समाचारमा स्वागत छ। म कृति जाल। सुरुमा मुख्य समाचार। प्रधानमन्त्री शाह र शीर्ष उद्योगीहरूबीच अर्थतन्त्र सुधारका विषयमा विस्तृत छलफल। सरकारले व्यावसायिक सुरक्षाको ग्यारेन्टी लिने प्रधानमन्त्री शाहको आश्वासन। फोटेको सिबाडीबाट 1.5 लाख मानिस प्रत्यक्ष प्रभावित भएको स्वास्थ्य मन्त्रालयको आंकलन। होल्डिङ सेन्टरमा रहेका 25 जनामा चाडा पखालाको समस्या। महाधिवेशन कार्यतालिका स्थगित गर्न कंग्रेसको 25 जना नेताको अपील। दुवै पक्षका कार्यतालिका स्थगित गरी निर्णायक वार्ता गर्न आग्रह। एमाले संगठन पुनर्गठन सम्बन्धी कार्यदलमा 2 प्रतिवेदन पेश। महासचिवको प्रतिवेदनमा ओलीलाई अध्यक्षबाट हटाउनुपर्ने प्रस्ताव नभएको दावी। यमनको रणनीतिक महत्वको मोक्का बन्दरगाह सहर हुथी विद्रोही समूहको कब्जामा। साउदी अरेबिया समर्थित सरकारी सेना पछि हट्न बाध्य। र विश्व एसियन गेम्समा सहभागी हुने नेपाली टोलीको विदाई। सीमित लगानीमा प्रतिस्पर्धा गर्ने खेलाड़ीको मनोबलले महत्वपूर्ण भएको खेलकुद मन्त्री पोखरेलको भनाई।

0: हिमालयन ब्याङ्क।
1: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले देशका शीर्ष उद्योगी व्यवसायीहरूसँग आज देशको अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार र नीतिगत सुधार लगायतका विषयमा लामो छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलमा उद्योगीहरू विनय चौधरी, पवन कल्याण, चन्द्र ढकाल, उमेश श्रेष्ठ लगायत सहभागी हुनुहुन्थ्यो। प्रधानमन्त्री शाहसँगको छलफलपछि नेपाल उद्योग वाणिज्य महासंघका पूर्वाध्यक्ष ढकालले छलफल निकै सकारात्मक, उत्साहजनक र परिणाममुखी भएको बताउनुभयो। निजी क्षेत्रका तर्फबाट उद्योग, व्यापार, पर्यटन र पूर्वाधार क्षेत्रका समग्र समस्याहरू खुलेर राखिएको र प्रधानमन्त्रीले लगानी प्रवर्धनका लागि राज्यका तर्फबाट पूर्ण अभिभावकत्व लिने प्रतिबद्धता जनाउनु भएको ढकालले बताउनुभयो। छलफलको समीक्षण गर्नुभएकी राज्यसभा सांसद विदुषी राणाले नेपालीहरूले पहिले नेपालमा लगानी गर्नुपर्ने प्रधानमन्त्री शाहको स्पष्ट धारणा रहेको भन्दै विदेशी लगानी ल्याउने कुरा त्यसपछि मात्रै हो भन्नुभएको जानकारी दिनुभयो। व्यवसायीहरूले राज्यका अनुसन्धान निकायहरूबाट हुने अनावश्यक धरपकड र कानूनी त्रासका कारण समग्र निजी क्षेत्रको मनोबल खस्किएको गुनासो गरेकोमा प्रधानमन्त्री शाहले व्यावसायिक सुरक्षाको पूर्ण ग्यारेन्टी सरकारले लिने बताउनु भएको थियो। प्रधानमन्त्री शाहले कसैले डुल्पा, मुगु वा रारा जस्ता विकट ठाउँमा गएर 1 अर्ब रूपियाँसम्म लगानी गरी फ्याक्ट्री वा होटल खोल्ने आँट गर्दछ भने त्यहाँसम्म बाटो, पुल र बिजुली पुर्याउने सम्पूर्ण जिम्मा सरकारले लिने आश्वासन दिनुभएको पनि छलफलका सहभागीहरूले बताएका छन्। नेपाली विद्यार्थी र पुँजीको विदेश पलायन रोक्न नेपालमै गुणस्तरीय मेडिकल र नर्सिङ कलेजहरूको सीट संख्या बढ़ाउनु पर्ने, विश्वस्तरीय विश्वविद्यालय र अस्पतालहरू नेपालमै स्थापना गर्न सहजीकरण गर्नुपर्ने तथा कृषिलाई औद्योगिकीकरण गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो। फुटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीबाट रसुवा, नुवाकोट, तादिङ लगायत जिल्लाका करिब 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आंकलन गरिएको छ। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठकमा स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले बागमती प्रदेश सरकार र सरकारका विभिन्न संयन्त्र मार्फत संकलन गरिएको तथ्याङ्कका आधारमा प्रभावित जनसंख्याको आंकलन गरिएको जानकारी दिनुभयो। प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका 25 जनालाई छाडापखाला लागेको भेटिएको पनि उहाँले बताउनुभयो। अन्यको स्वास्थ्य समस्या भने देखा नपरेको उहाँले बताउनुभयो। छलफलपछि समितिले बाढ़ीबाट प्रभावित नागरिकलाई प्रभावकारी स्वास्थ्य उपचारको व्यवस्था गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई निर्देशन दिएको थियो। भोटेकुसी बाढ़ीले पुरिएको रसुवास्थित चिलिमे जलविद्युत आयोजनाको भूमिगत विद्युत गृहमा फँसेका कर्मचारीहरूको उद्धारमा आशा पलाएको छ। चिलिमे जलविद्युत आयोजनाका पूर्व प्रमुख तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले उद्धार टोली मुख्य पहुँच सुरुङमा जमा भएको लेदो, बालुवा र ढुङ्गा हटाउँदै विद्युत गृह नजिक पुगिरहेको जानकारी दिनुभएको हो। अहिले विद्युत गृह पुग्न करिब 100 मिटर मात्रै बाँकी रहेको घिसिङले बताउनुभयो। बाढ़ीले सुरुङ साङ्गुरिएको स्थानबाट करिब 120 मिटरभित्र आवाज पठाउँदा त्यसको इको उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ। त्यस्तै सुरुङभित्रबाट चिसो हावा समेत आइरहेको हुँदा सुरुङभित्र फँसेका कर्मचारीहरू सकुशल रहेको हुन सक्ने आशा बढ़ाएको उहाँले बताउनु भएको छ। चिलिमेको करिब 250 मिटर लामो सुरुङ मध्ये ठूलो मात्रामा माटो तथा भग्नावशेष हटाइसकिएको उद्धार टोलीले जनाएको छ। भौगोलिक विकटता, प्रतिकूल मौसम र सड़क सञ्जाल विच्छेद भएका कारण उद्धारमा कठिनाई भए पनि प्रयास निरन्तर जारी छ। उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, भारतीय सेनाका विज्ञ उद्धार टोली, स्थानीय प्रशासन तथा आयोजनका कर्मचारी निरन्तर खटिरहेका छन्। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले कुनै पनि नेतालाई पार्टीको 15 महाधिवेशनमा भाग लिनबाट वञ्चित नगरिएको दावी गर्नुभएको छ। काठमाडौँमा आज आयोजित कार्यक्रममा उहाँले महाधिवेशनमा पार्टीका सबै नेता तथा कार्यकर्ताले सहभागी हुन पाउने र प्रतिस्पर्धाबाट नेतृत्व चयन हुने जिकिर गर्नुभयो। महाधिवेशन निर्धारित कार्यतालिका अनुसार नै सम्पन्न हुने दावी गर्दै थापाले असोज 4 गतेदेखि अधिवेशन प्रक्रिया शुरू हुने र असोज 16 गतेदेखि केन्द्रीय महाधिवेशन प्रक्रिया प्रारम्भ हुने बताउनुभयो। महाधिवेशनले पार्टी विषयभित्रको विषय व्यवस्थापन गरे पनि नागरिकसँग टुटेको विश्वास पुनस्थापना गर्नु कंग्रेसको मुख्य चुनौती रहेको बताउनुभयो। यता नेपाली कंग्रेसका 25 जना नेताहरूले महाधिवेशन कार्यतालिका स्थगित गरी निर्णायक वार्ता गर्न आग्रह गरेका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे लगायत नेताहरूले दुवै पक्षले आह्वान गरेको 15 महाधिवेशनको कार्यतालिका स्थगित गरेर निर्णायक वार्ता गर्न आग्रह गरेका हुन्। पार्टी सभापतिका रूपमा दुवै पक्षबाट जारी गरिएका 15 महाधिवेशनको कार्यतालिका स्थगन गरी यथाशीघ्र पार्टीको सम्पूर्ण एकताका लागि निर्णायक वार्ता प्रारम्भ गर्न सभापति गगन थापासँग अपील गरिएको केन्द्रीय सदस्य नयनसिंह महरले जानकारी दिनुभयो। यस्तो आह्वान गर्नेहरूमा निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, निवर्तमान केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, श्याम घिमिरे, जीवनबहादुर शाही, मीनबहादुर विश्वकर्मा, रामहरि खतिवडा, नयनसिंह महर लगायत रहेका छन्। नेकपा एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका दुई छुट्टाछुट्टै प्रतिवेदन पेश भएका छन्। लामो विवादपछि कार्यदलको शुक्रबार बसेको बैठकमा पार्टी उपाध्यक्ष एवं कार्यदल संयोजक रामबहादुर थापा र महासचिव शंकर पोखरेलका छुट्टाछुट्टै प्रतिवेदन पेश भएका हुन्। कार्यदलले दुवै प्रतिवेदन अध्ययन गरी एकीकृत प्रतिवेदन तयार गरेर पार्टी सचिवालयमा पेश गर्ने निर्णय गरेको एमाले प्रवक्ता लेखराज भट्टले जानकारी दिनुभयो। कार्यदलका सदस्यहरूले दुवै प्रतिवेदन प्राप्त गरेको उहाँको भनाइ छ। भट्टले महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउनु पनि प्रस्ताव नरहेको दावी गर्नुभयो। महासचिवको प्रतिवेदनमा समीक्षा तथा कार्यदलमा आएका सुझावहरू समेटिएको जिगिर भट्टको छ। तर महासचिव पोखरेलको प्रतिवेदनमा अध्यक्ष ओलीले नेतृत्वबाट विदा लिनुपर्ने विषयमा सबै प्रदेश सुझाव आएको सार्वजनिक भइसकेको छ। इमेज समाचारमा एकैछिन विश्राम।
0: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
0: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
2: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
0: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
0: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: अन्तर्राष्ट्रिय स्तरको हिल्टेकको सीपीवीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिल्टेकको सीपीवीसी र पीपीआर पाइप हिल्टेक फिट एन्ड फर्गेट।
1: अब बाँकी समाचार। सप्तरीको राजविराट स्थित गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेट बाहिर बबिता पासवानले बच्चा जन्माएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अस्पताल प्रशासनले एकजना डाक्टर सहित छजना कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ। गजेन्द्र नारायण सिंह अस्पताल परिसरको मूल गेट बाहिरै बिहिबार पासवानले बच्चा जन्माएको खट्टा सार्वजनिक भएपछि उक्त समयमा ड्यूटीमा रहेका कर्मचारीलाई निष्कासन गरेको हो। उक्त घटनाका सम्बन्धमा अस्पताल प्रशासन तथा अन्य निकायहरूबाट छानबिन समिति गठन गरिएको छ। घटनाको छानबिनका लागि गठित समितिहरूको अन्तिम प्रतिवेदन प्राप्त नभएसम्म र अर्को व्यवस्था नभएसम्मका लागि उनीहरूलाई जिम्मेवारीबाट हटाइएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर रणजित कुमार झाले जानकारी दिनुभयो। प्रतिनिधि सभाको अर्थ समितिले ब्याङ्क तथा वित्तीय संस्थाको संचालक पदाधिकारी तथा कर्मचारीमाथि हुने सजाय सम्बन्धी व्यवस्था संशोधन गर्न सरकारलाई निर्देशन दिएको छ। शुक्रबार बसेको बैठकले नेपाल राष्ट्र ब्याङ्क ऐन 2058 दफा 100 उपदफा 2 खण्ड कमा रहेको ब्याङ्किङ सचेत गराउने वा नदिने सहित दिने सजाय सम्बन्धी प्रावधानका कारण ब्याङ्क तथा वित्तीय संस्थाको समग्र प्रणालीमा असर पर्न सक्ने भन्दै संशोधन प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो। समितिका सभापति कृष्णहरि बुढाथोकीले ब्याङ्किङ सचेत गराउने वा नसिहत दिने सामान्य सजायलाई कर्मचारीलाई नै अयोग्य ठहराउने व्यवस्था गरिएकोले सच्याउन निर्देशन दिएको बताउनुभयो। त्यसअघि समितिको बैठकमा बोल्दै अर्थमन्त्री डाक्टर सोनी बुवागले राष्ट्र ब्याङ्कको स्वायत्ततामा सरकारले हस्तक्षेप गरेको भन्दै दबावमा राख्ने भन्ने फर्म पनि नराख्न आग्रह गर्नुभयो। उहाँले अर्थ सचिव वित्तीय र मौद्रिक नीतिबीच समन्वय गराउने सेतुका रूपमा मात्र रहने उल्लेख गर्नुभयो। बैठकमा नेकपा एमालेका सांसद पुष्पराज कणेलले स्वायत्तता भन्दै राष्ट्र ब्याङ्कको अधिकारलाई संकुचित गर्दै जान नहुने बताउनुभयो। उहाँले गभर्नरको 3 वर्ष कार्यकाल राखिएकोमा पनि असन्तुष्टि जनाउनुभयो। समितिमा नेपाल राष्ट्र ब्याङ्क ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल सकिएको छ।

0: नेपाल राष्ट्र ब्याङ्कबाट ग वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था
1: मञ्जुश्री फाइनान्स,
0: जहाँ तपाईँले पाउनुहुन्छ उच्च स्तरीय आधुनिक ब्याङ्किङ सेवाहरू।
1: मञ्जुश्री फाइनान्स,
0: बिहाइन्ड योर ह्याप्पिनेस।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: साउजी, यो सामान प्याक गरिदिनुहोस् न।
2: हस्, ल लिनुहोस्।
1: प्लिज नो प्लास्टिक, मसँग कपडाको झोला छ नि, प्लास्टिक फ्री गर्नुपर्छ के। क्युआर दिनुहोस् न, पे गरौँ।
2: हस्, थ्याङ्क यू।
1: तपाईँ हामी मिलेर हो के प्रकृति संरक्षण गर्ने। म सम्पूर्ण आर्थिक कारोबार डिजिटल नै गर्छु। लक्ष्मी सनराइज ब्याङ्कको ग्रिन सेभिङ खाता खोलेपछि सबै डिजिटल।
2: एकचोटि ब्याङ्क गएर अकाउन्ट ओपनिङ फर्म त भर्नै पर्ला नि।
1: खाता खोल्नेदेखि ट्रान्ज्याक्सन गर्नेसम्म सबै डिजिटल। अनलाइनबाटै खाता खुल्छ अनि मोबाइल मनी र इन्टरनेट ब्याङ्किङको सब्सक्रिप्सन लाइफ टाइम भरिलाई फ्री।
2: गजब भइरहेछ त।
1: ब्याङ्कले एक खाता बराबर एउटा रुख पनि रोप्छ। यो पो झन् गजब छ त।
2: वाउ, कस्तो राम्रो।
1: तपाईँ हाम्रो सानो प्रयासले पनि ठुलो परिवर्तन ल्याउन सकिन्छ। आजै ग्रिन सेभिङ खाता खोलौँ, जिम्मेवार बनौ, दिगो भविष्य बनाऊ। लक्ष्मी सनराइज ब्याङ्क, लक्ष्यमा सँगसँगै।
3: अब अन्तर्राष्ट्रिय समाचार। यमनको हुथी विद्रोही समूहले रणनीतिक महत्वको मोखा बन्दरगाह सहर कब्जामा लिएको छ। साउदी समर्थित सरकारी सेनासँगको भीषण भिडन्तपछि हुथी लडाकुहरूले मोखा सहर नियन्त्रणमा लिएको सैन्य स्रोत र स्थानीय बासिन्दाले बताएका छन्। मोखा कब्जामा लिएसँगै हुथीहरू महत्वपूर्ण बाब अल मन्दिब जलडमरूभन्दा करिब 75 किलोमिटर टाढा पुगेका छन्। यो जलमार्ग एसिया र युरोबीचको प्रमुख व्यापारिक मार्गका रूपमा रहेको छ। दुई समूहको लडाईपछि मोखाका धेरै परिवार घर छाडेर सुरक्षित स्थानतर्फ भागेका छन्। विस्थापितहरू यमनको सरकारी प्रशासन रहेको एडेन सहरतर्फ गइरहेका छन्। यसबीच साउदी नेतृत्वको गठबन्धनले हुथी नियन्त्रणमा रहेका पश्चिमी यमनका क्षेत्रमा हवाई हमला तीव्र पारेको छ। हुथीहरू पनि दक्षिणी साउदी अरबका सहर र तेल पूर्वाधारमा मिसाइल तथा ड्रोन आक्रमण गरिरहेका छन्। संघर्ष चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य समेत बढ़ेको छ। हुथीहरूले अन्तर्राष्ट्रिय पानी जहाजलाई खतरा नरहेको दावी गरे पनि साउदी जहाजमाथि प्रतिबन्ध कायमै राख्ने बताएका छन्। अब खेल समाचार। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्व एसियाली खेलकुदमा खेलाड़ीको मेहनतले देशको शिर उच्च हुने आशा व्यक्त गर्नुभएको छ। जापानमा आयोजना हुने विश्व एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीको विदाईको क्रममा मन्त्रीले नतिजा जेसुकै भए पनि राज्यको सीमित लगानीमा खेलाड़ीले प्रतिनिधित्व गर्ने चाहना नै महत्वपूर्ण हो भन्नुभयो। पदक जितेर आउँदा राज्य धेरै खुशी हुने तर खेलाड़ीको त्याग तपस्याका लागि सरकारले खेलाड़ीलाई धन्यवाद दिने उहाँको भनाई थियो। यही सेप्टेम्बर 19 तारीखदेखि अक्टोबर 4 तारीखसम्म जापानको नागोयामा हुने एसियाली खेलकुदमा नेपालबाट 21 खेलमा 57 महिला र 78 पुरूष गरी कुल 135 खेलाड़ी सहभागी हुँदैछन्। मन्त्री पोखरेल, राष्ट्रिय खेलकुद परिषद राकेपका उपाध्यक्ष विशाल श्रेष्ठ र राकेपका सदस्य सचिव रामचरित्र मेहताले नेपाली टोलीको विदाई गरेका थिए। गत संस्करण पदक दिलाएका नेपाली कराते र महिला कबड्डीले दुवैले सहभागिता जनाउँदैछन्। प्रधानमन्त्री शाह र शीर्ष उद्योगीहरूबीच अर्थतन्त्र सुधारका विषयमा विस्तृत छलफल। सरकारले व्यावसायिक सुरक्षाको ग्यारेन्टी लिने प्रधानमन्त्री शाहको आश्वासन। बोटेकोशी बाढ़ीबाट 1.5 लाख मानिस प्रत्यक्ष प्रभावित भएको स्वास्थ्य मन्त्रालयको आंकलन। होल्डिङ सेन्टरमा रहेका 25 जनामा छाडा पखालाको समस्या। महासचिव महाधिवेशन कार्यतालिका स्थगित गर्न कंग्रेसका 25 जना नेताको अपील। दुवै पक्षका कार्यतालिका स्थगित गरी निर्णायक वार्ता गर्न आग्रह। एमाले संगठन पुनर्गठन सम्बन्धी कार्यदलमा 2 प्रतिवेदन पेश। महासचिवको प्रतिवेदनमा ओलीलाई अध्यक्षबाट हटाउनुपर्ने प्रस्ताव नभएको दावी। यमनको रणनीतिक महत्वको मोखा बन्दरगाह सहर हुथी विद्रोही समूहको कब्जामा साउदी अरेबिया समर्थित सरकारी सेना पछि हट्न बाध्य। र विश्व एसियन गेम्समा सहभागी हुने नेपाली टोलीको विदाई। सीमित लगानीमा प्रतिस्पर्धा गर्ने खेलाड़ीको मनोबलले महत्वपूर्ण भएको खेलकुद मन्त्री पोखरेलको भनाई। हाउस त इमेज समाचार अहिलेलाई सकियो। हामीलाई सुन्दै रहनुहोला। नमस्ते।

0: नमस्कार, इमेज समाचारमा स्वागत छ। म रमेश ढकाल। सुरुमा मुख्य समाचार। प्रधानमन्त्री शाह र शीर्ष उद्योगीहरूबीच अर्थतन्त्र सुधारका विषयमा विशेष छलफल। सरकारले व्यावसायिक सुरक्षाको ग्यारेन्टी लिने प्रधानमन्त्री शाहको आश्वासन। भोटेकोशी बाढी प्रभावितहरूलाई मासिक प्रति परिवार कम्तीमा 15,000 रुपियाँ राहत दिने सरकारको निर्णय। दशैं अघि नै अस्थायी आवास पनि बनाइदिने तयारी। पन्ध्रौं महाधिवेशनमा भाग लिनबाट कसैलाई वञ्चित नगरेको कंग्रेस सभापति थापाको स्पष्टीकरण। महाधिवेशन कार्यतालिका स्थगित गर्न कंग्रेसका 25 नेताको अपील। अठारौं ब्रिक्स शिखर सम्मेलन भोलिदेखि भारतमा शुरू हुँदै रूसी राष्ट्रपति पुटिन नयाँ दिल्लीमा, चीनी राष्ट्रपति शी जिनपिङ पनि पुग्दै। र एएससी प्रिमियर कपको उपाधिका लागि भोलि नेपाल र युएई भिड्दै, एसोसिएट क्रिकेट जगतको सबैभन्दा रोमाञ्चक प्रतिस्पर्धा हुने अनुमान।
1: दृढ विश्वास सहित सफलताको सिँढी चढ्दै अघि बढ्दै युनाइटेड अजोर इन्सुरेन्स

समाचार विस्तारमा प्रधानमन्त्री बालेन्द्र शाहले देशका शीर्ष उद्योगी व्यवसायहरूसँग आज देशको अर्थतन्त्रका विद्यमान चुनौती लगानी विस्तार र नीतिगत सुधार लगायतका विषयमा लामो छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलमा उद्योगीहरू विनोद चौधरी

0: सर्ट गर्छु भनेर वास्तवमा चाहिँ सुमन प्रधानमन्त्रीले चाहिँ भन्नुभयो।
1: छलफलको संयोजन गर्नुभएकी रासुपा सांसद विदुषी राणाले नेपालीहरूले पहिले नेपालमा लगानी गर्नुपर्ने प्रधानमन्त्री शाहको स्पष्ट धारणा रहेको भन्दै विदेशी लगानी ल्याउने कुरा त्यसपछि मात्रै हो भन्नुभएको

0: आश्वासन दिनुभएको पनि छलफलका सहभागीहरूले बताएका छन्। नेपाली विद्यार्थी र पुँजीको विदेश पलायन रोक्न नेपालमै गुणस्तरीय मेडिकल र नर्सिङ कलेजहरूको सिट सङ्ख्या बढाउनुपर्ने, विश्वस्तरीय विश्वविद्यालय र अस्पतालहरू नेपालमै स्थापना गर्न सहजीकरण गर्नुपर्ने तथा कृषिलाई औद्योगिकरण गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो। सरकारले भदौ 10 गतेको बोटेकोसी बाढीबाट प्रभावित नागरिकहरूलाई मासिक प्रति परिवार 15,000 रुपियाँका दरले राहत उपलब्ध गराउने भएको छ। मन्त्री परिषदको आज बसेको बैठकले बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनका गरी 7,570 निजी घरहरूमा क्षति पुगेकाले उनीहरूलाई आर्थिक सहायता दिने निर्णय गरेको हो। चारजनासम्मको परिवारलाई मासिक 15,000 रुपियाँ र चारजनाभन्दा धेरै भए त्यसमा प्रति व्यक्ति 2,000 थपेर राहत उपलब्ध गराउने निर्णय भएको हो। सरकारले बाढी पीडितहरूलाई दशैं अघि नै अस्थायी आवास बनाइदिने तयारी समेत गरेको छ। प्रभावित 5 जिल्लाका प्रभावित 15 स्थानीय तहमध्ये नुवाकोटको विदुर नगरपालिकामा मात्रै 3,026 घरमा क्षति पुगेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले बाढीबाट भएको भौतिक पूर्वाधार पुननिर्माणका लागि 7.5 खर्ब बढी लाग्ने अनुमान गरेको छ। भोटेकोसी र त्रिशुली नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाका करिब 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आकलन गरिएको छ। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठकमा स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले बागमती प्रदेश सरकार र सरकारका विभिन्न संयन्त्र मार्फत सङ्कलन गरिएको तथ्याङ्कका आधारमा प्रभावित जनसङ्ख्याको आकलन गरिएको जानकारी दिनुभयो। प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका 25 जनालाई झाडा पखाला लागेको भेटिएको पनि उहाँले बताउनुभयो। अन्य स्वास्थ्य समस्या भने देखा नपरेको उहाँले बताउनुभयो।
1: छ कलेरा चाहिँ देखिएको छैन। अब किन चाहिँ यो क्राइसिसको बेला मात्रै हामी यसरी काम गर्छौँ, किन अगाडि बढ्दैनौँ भन्ने कुरा पूर्णै पाठ सिकायो हजुर अहिले। किन भन्दाखेरि अघि मैले त्यो च्यालेन्जेस र अब हुनुपर्ने कुरामा पनि त्यही नै राखेको छु। अब हजुरहरूलाई भन्नुपर्दा यो स्वास्थ्य मन्त्रालयबाट निर्माण हुने घरहरू कस्तो भौगोलिक अवस्थामा ठाउँमा बन्छन् र कस्तो बन्छन् भनेर क्लाइमेट रेजिलिएन्ट कन्स्ट्रक्सन भन्ने कुरा आएको छ, त्यो सिस्टम सुरु भएको छ हजुर अहिले, जसले गर्दाखेरि तापक्रम धेरै भएको ठाउँमा बनाउँदाखेरिको घर र चिसोमा बन्ने घरमा चाहिँ केही फरक आउने गरी कामहरू भएको छ।
0: छलफलपछि समितिले बाढीबाट प्रभावित नागरिकलाई प्रभावकारी स्वास्थ्य उपचारको व्यवस्था गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई निर्देशन दिएको थियो। भोटेकोसी बाढीले पुरिएको रसुवास्थ्य चिलिमे जलविद्युत आयोजनाको भूमिगत विद्युत गृहमा फँसेका कर्मचारीहरूको उद्धारमा आशा पलाएको छ। चिलिमे जलविद्युत आयोजनाका पूर्व प्रमुख तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले उद्धार टोली मुख्य पहुँच सुरुङमा जम्मा भएको लेदो, बालुवा र ढुङ्गा हटाउँदै विद्युत गृह नजिक पुगिरहेको जानकारी दिनुभएको हो। अहिले विद्युत गृह पुग्न करिब 100 मिटर मात्रै बाँकी रहेको घिसिङले बताउनुभएको छ। बाढीले सुरुङ साँगुरिएको स्थानबाट करिब 120 मिटरभित्र आवाज पठाउँदा त्यसको इको सुनिएको उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ। त्यस्तै सुरुङभित्रबाट चिसो हावा समेत आइरहेको हुँदा सुरुङभित्र फँसेका कर्मचारीहरू सकुशल रहेको हुन सक्ने आशा बढाएको उहाँले बताउनुभएको छ। चिलिमेको करिब 250 मिटर लामो सुरुङमध्ये ठूलो मात्रामा माटो तथा भग्नावशेष हटाइसकेको उद्धार टोलीले जनाएको छ। भौगोलिक विकटता, प्रतिकूल मौसम र सडक सञ्जाल विच्छेद भएका कारण उद्धारमा कठिनाई भए पनि प्रयास निरन्तर जारी रहेको जनाइएको छ। उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, भारतीय सेनाका विज्ञ उद्धार टोली स्थित टनेलमा नेपाली सेनाको टोलीले टनेलको 200 मिटरभित्रसम्म पुग्दा केही फेला नपरेको जानकारी दिएको छ। रसुवाको भोटेकोसीमा आएको बाढीपछि सम्पर्कविहीन भएका कञ्चनपुरका 26 जना मजदुरको अवस्था अझै अज्ञात छ। विपद घटेको लामो समय बितिसक्दा पनि आफ्ना मान्छेको अत्तोपत्तो नपाउँदा परिवारजन गहिरो पीडा र अन्योलमा छन्। बेपत्ताको खोजी र पहिचानका लागि आफन्तहरूले डिएनए नमुना समेत बुझाइसकेका छन्, तर उनीहरूको प्रतीक्षा अझै सकिएको छैन। यो रिपोर्ट
2: को कञ्चनपुरको बेलौरी नगरपालिका 5 का 31 वर्षीय खुसीराम चौधरी र उहाँका 32 वर्षीय भतिजा प्रकाश चौधरी एउटै परिवारका यी दुई सदस्य 4 वर्षदेखि रसुवाको स्याप्रुबेसी स्थित लाङटाङ जलविद्युत आयोजनामा मजदुरी गर्दै आएका थिए। भदौ 9 गते राति परिवारसँग अन्तिम पटक फोनमा कुराकानी भएको थियो। भुटेकोसीमा अकल्पनीय बाढी आएपछि उनीहरू

0: एकाएक सम्पर्कविहीन बने। उनीहरूसँगै बेलौरी तीन पडाउका रामचन्द्र चौधरी पनि सोही आयोजनाबाट बेपत्ता हुनुहुन्छ। कञ्चनपुरका कुल 26 जनाको अवस्था अहिलेसम्म अज्ञात छ। घरको मूल कमाउ सदस्य नै बेपत्ता भएपछि अहिले परिवारमा विचल्ली भएको छ। आफ्ना मान्छेको खोजीका लागि परिवारका सदस्यहरू घटनास्थल रसुवासम्मै पुगे, तर न जीवित भेटे न त शव पाउन नै सके। रित्तोहात घर फर्किएका उनीहरू अहिले डिएनए परीक्षणको रिपोर्ट र सरकारको आधिकारिक सूचनाको बाटो हेरिरहेका छन्।
1: उहाँले नै मजदुरी गरेर हामीलाई पाल्नुहुन्थ्यो, अब के गर्ने कसो गर्ने, यति सानो बच्चा छ, उहाँलाई कसरी पढाउने कसरी हुर्काउने, प्रदेश सरकारले पनि हेर्नु पर्यो, अब स्थानीय सरकारले पनि किटो सास किटो लास चाहियो, अब हामीले पनि ढुक्क हुन्छ नि।
0: दिन ढल्किँदै जाँदा परिवारको प्रतीक्षा झन पीडादायी र बोझिलो बन्दै गएको छ। आफन्त जीवित छन् कि छैनन् भन्ने यकिन नहुँदा काजक्रिया गर्ने कि पर्खिएर बस्ने भन्ने अन्यलमा परिवारका सदस्यहरू तडपिरहेका छन्।
1: मेरो तीन तीनवटा बच्चा छन्, सरकारले जसरी पनि मेरो बाल बच्चाहरूको भविष्यबारे अलि ध्यान केन्द्रित गरिदिनु होला। मजदुरी गरेर खाने हामी 4-5 कट्ठा जग्गामा के हुन्छ, अब बुवा नभएपछि आमा एक्लैले के गर्न सक्छिन्। जसरी भए पनि सरकारले हाम्रो यो कुरालाई सुनवाई गरिदिनु होला भन्न चाहन्छु।
0: घरको आर्थिक जग मानिएका युवाहरू नै बेपत्ता भएपछि परिवारको दैनिकी र भरण पोषण ठप्प बनेको छ। उनीहरूले राज्यसँग आफन्तको अवस्था तत्काल सार्वजनिक गर्न र बिचल्लीमा परेका परिवारलाई राहत तथा जीविकोपार्जनको व्यवस्था गर्न माग गरेका छन्।
2: अब अरू केही नभए पनि सर, अब हामीहरू किसानी होइन किसान, अनि त्यसमा बच्चाहरू छन् तिनीहरूको पढाइ होस् सरकारले गरिदिए पनि, धेरै नसके पनि 10-12 सरकारले पढाइदिएपछि, अनि रात जे जति सक्छन् सरकारले, हामीलाई मात्र दिने होइन, त्यत्रो मान्छेहरू बगिया छन् तिनीहरूलाई पनि दिनुपर्छ। उनीहरूको हामीलाई मात्र चाहियो भनेर हाम्रो पनि त्यो केही छैन सर, जति दिन्छन् त्यति नै हाम्रो हामीलाई पनि दिनु पर्यो भनेर भनेको त्यही मात्र हो सर।
0: सम्पर्कविहीन भएकाहरूको आधिकारिक अवस्था सार्वजनिक नहुँदा कञ्चनपुरका 26 परिवार अहिले शोक, अन्यल र अभावको त्रिवेणीमा पिसिएका छन्। उनीहरू केवल एउटै जवाबको पर्खाइमा छन्, हाम्रा आफन्त कहाँ छन्। इमेज समाचारका लागि प्रकाश भट्ट, कञ्चनपुर।
3: नेपाली कङ्ग्रेसका सभापति गगन कुमार थापाले कुनै पनि नेतालाई पार्टीको 15 महाधिवेशनमा भाग लिनबाट वञ्चित नगरेको दावी गर्नुभएको छ। काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले महाधिवेशनमा पार्टीका सबै नेता तथा कार्यकर्ताले सहभागी हुन पाउने र प्रतिस्पर्धाबाट नेतृत्व चयन हुने जिकिर गर्नुभयो। महाधिवेशन निर्धारित
4: साथीहरूले यसो अलमलहरू राख्नुभएको मैले पाएँ। हामी संविधानले पनि बारिएका छौँ, पार्टीको विधानले पनि बारिएका छौँ, अहिलेको सम्मानित अदालतको फैसलाले पनि बारिएका छौँ। यो एक दिन पनि एक घन्टा पनि यसको तिथिमिति तलमाथि सर्दैन।
3: महाधिवेशनले पार्टीभित्रको विषय व्यवस्थापन गरे पनि नागरिकसँग टुटेको विश्वास पुनस्थापित गर्नु कङ्ग्रेसको मुख्य चुनौती रहेको उहाँले बताउनुभयो। यता नेपाली कङ्ग्रेसका 25 नेताहरूले महाधिवेशन कार्यतालिका स्थगित गरी निर्णायक वार्ता गर्न आग्रह गरेका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे लगायतका नेताहरूले दुवै पक्षले आह्वान गरेको 15 महाधिवेशनको कार्यतालिका स्थगित गरेर निर्णायक वार्ता गर्न आग्रह गरेका हुन्। पार्टी सभापतिका रूपमा दुवै पक्षबाट जारी गरिएका 15 महाधिवेशनको कार्यतालिका स्थगन गरी यथाशीघ्र पार्टीको सम्पूर्ण एकताका लागि निर्णायक वार्ता प्रारम्भ गर्न सभापति गगन थापासँग अपिल गरिएको केन्द्रीय सदस्य नयनसिंह ले जानकारी दिनुभयो। यस्तो आह्वान गर्नेहरूमा निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय दिना, निवर्तमान केन्द्रीय सदस्य तथा गण्डकी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, श्याम घिमिरे, जीवनबहादुर साई, मीनबहादुर विश्वकर्मा, रामहरि खतिवडा, नयन सिंह महर लगायत छन्। नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका दुई छुट्टाछुट्टै प्रतिवेदन पेश भएका छन्। लामो विवादपछि कार्यदलको आज बसेको बैठकमा पार्टीका उपाध्यक्ष एवं कार्यदल संयोजक रामबहादुर थापा र महासचिव शङ्कर पोखरेलका छुट्टाछुट्टै प्रतिवेदन पेश भएका हुन्। कार्यदलले दुवै प्रतिवेदन अध्ययन गरी एकीकृत

निवेदन तयार गरेर पार्टी सचिवालयमा पेश गर्ने निर्णय गरेको एमाले प्रवक्ता लेखराज भट्टले जानकारी दिनुभयो। कार्यदलका सदस्यहरूले दुवै प्रतिवेदन प्राप्त गरेको उहाँको भनाइ छ।

भट्टले महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउनुपर्ने प्रस्ताव नरहेको दावी गर्नुभयो। महासचिवको प्रतिवेदनमा समीक्षा तथा कार्यदलमा आएका सुझावहरू समेटिएको जिकिर भट्टको छ, तर महासचिव पोखरेलको प्रतिवेदनमा अध्यक्ष ओलीले नेतृत्वबाट विदा लिनुपर्ने विषयमा सबै प्रदेशको सुझाव आएको सार्वजनिक भइसकेको छैन। सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोगले 31 वर्ष अघि औल्याएको अतिक्रमित सम्पूर्ण सरकारी तथा सार्वजनिक जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रावल आयोगको प्रतिवेदन 2052 औल्याएका सम्पूर्ण सरकारी तथा सार्वजनिक जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरेको हो। मन्त्रालयद्वारा गठित प्रतिवेदन कार्यान्वयन समितिको बैठकले प्रतिवेदन पेश गरेको थियो। उक्त प्रतिवेदनका आधारमा मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा घुसाएको भने उल्लेख भएका किताहरूबाट घुसेको भनिएको क्षेत्रफल एकमुष्ट रूपमा कट्टा गरी नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरेको हो। यसै गरी प्रतिवेदनमा पुरै क्षेत्रफल सरकारी तथा सार्वजनिक जग्गामा परेको भनी उल्लेख भएका किताहरूको समेत एकमुष्ट रूपमा निर्णय गरी नेपाल सरकार सरकारी तथा सार्वजनिक रूपमै कायम गर्न निर्णय गरेको छ। इमेज समाचारमा अब एकैछिन विश्राम, त्यसअघि बाँकी मुख्य समाचार। राष्ट्रसङ्घीय महासन्धि अनुसार नेपालले जलवायु न्यायको मुद्दा उठाउन सक्ने, जलवायु न्याय सम्बन्धी छुट्टै कानून नभएकाले अन्तर्राष्ट्रिय सम्झौतामा टेक्न विज्ञका सुझाव। र सार्वजनिक खरिद प्रक्रियाको विद्युतीय प्रणाली स्थगित गरिएको प्रति निर्माण उद्योग परिषदको ध्यान आकर्षण, निर्माण प्रभावित भएको भन्दै तत्काल सञ्चालनमा ल्याउन माग।

0: नेपाल राष्ट्र ब्याङ्कबाट ग वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था
1: मञ्जुश्री फाइनान्स,
0: जहाँ तपाईँले पाउनुहुन्छ उच्च स्तरीय आधुनिक ब्याङ्किङ सेवाहरू।
1: मञ्जुश्री फाइनान्स,
0: बिहाइन्ड योर ह्यापिनेस।
2: साउजी, यो सामान प्याकिङको सब्स्क्रिप्सन लाइफ टाइम भरिलाई फ्री
3: गजब भइरहेछ त।
2: ब्याङ्कले एक खाता बराबर एउटा रुख पनि रोप्छ, यो पो झन् गजब छ त।
3: वाव, कस्तो राम्रो।
2: तपाईँ हाम्रो सानो प्रयासले पनि ठुलो परिवर्तन ल्याउन सकिन्छ। आजै ग्रीन सेभिङ खाता खोलौ, जिम्मेवार बनौ, दिगो भविष्य बनाऊ। लक्ष्मी सनराइज ब्याङ्क, लक्ष्यमा सँगसँगै।

विश्रामको स्वागत छ। अब बाँकी समाचार। सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेट बाहिर बबिता पासवानले बच्चा जन्माएको भिडियो सार्वजनिक सञ्जालमा सार्वजनिक भएपछि अस्पताल प्रशासनले एकजना डाक्टरसहित छजना कर्मचारीलाई जिम्मेदारीबाट हटाएको छ। गजेन्द्र नारायण सिंह अस्पताल परिसरको मूल गेट बाहिरै बिहिबार पासवानले बच्चा जन्माएको घटना सार्वजनिक भएपछि उक्त समयमा ड्युटीमा रहेका कर्मचारीलाई निष्कासन गरेको हो। उक्त घटनाका सम्बन्धमा अस्पताल प्रशासन तथा अन्य निकायहरूबाट छानबिन समिति गठन गरिएको छ। घटनाको छानबिनका लागि गठित समितिहरूको अन्तिम प्रतिवेदन प्राप्त नभएसम्म र अर्को व्यवस्था नभएसम्मका लागि उनीहरूलाई जिम्मेदारीबाट हटाइएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर रणजित कुमार झाले जानकारी दिनुभयो पनि उहाँले बताउनुभयो। यो ताल अचानक फुटेमा दुधकोशी नदीमा पानीको सतह 1-2 मिटरसम्म बढ्न सक्ने र माटो ढुङ्गा तथा रुख बिरुवा सहितको बाढी आउन सक्ने भन्ने प्रशासनले सुलुखुम्बु खोटाङ ओखलढुङ्गा र उदयपुरमा सतर्कता अप्नाउन भनेका छन्। ढुङ्गा खोला सुलुखुम्बुको सोताङ थुलुङ दुधकोशी

र नेचा सल्यान हुँदै दुधकोशी नदीमा मिसिएर खोटाङ र ओखलढुङ्गातर्फ बग्ने गर्दछ। अब आर्थिक समाचार।

0: पनि त्यसमा चाहिँ गरेको छ। फेरि विकसित राष्ट्रहरूको चाहिँ त्यसमा चाहिँ एउटा सूची चाहिँ अनुसूची बनाएर चाहिँ यी राष्ट्रहरूकोले चाहिँ यो जलवायु परिवर्तनको कारण जुन समस्या आएको उनीहरूको जिम्मेवारी चाहिँ यो हुनेछ भन्ने खालको चाहिँ छ। त्यो विकसित राष्ट्रहरू भनेको अमेरिका, युरोपियन राष्ट्र लगायतका विकसित राष्ट्रहरूको चाहिँ अनुसूची चाहिँ रहेको छ।
1: उहाँले जलवायु परिवर्तन सम्बन्धी विषयमा अन्तर्राष्ट्रिय अदालतबाट आएको पछिल्लो एडभाइजरी ओपिनियन पनि नेपालका लागि महत्त्वपूर्ण कानुनी आधार बन्न सक्ने बताउनुभयो। उक्त रायलाई आधार बनाएर जलवायुजन्य हानि तथा नोक्सानीका विषयमा नेपालले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो दावी थप बलियो बनाउन सक्ने उहाँको भनाइ छ। सार्वजनिक खरिद प्रक्रियाको विद्युतीय प्रणाली इपिजी स्थगित गरिएको प्रति निर्माण उद्योग परिषदले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विकास निर्माणका काम प्रभावित भएको भन्दै तत्काल सञ्चालनमा ल्याउन पनि परिषदले माग गरेको छ। सार्वजनिक खरिद कार्यालयले उच्च सुरक्षा जोखिमका कारण देखाउँदै गत भाद्र 11 गतेदेखि इपिजी प्रणाली स्थगित गरेर खरिद प्रक्रिया कागजी प्रक्रियाबाट अघि बढाउने निर्णय गरेको थियो। सरकारले सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी प्रतिस्पर्धी योजना गरेको बताउनुभयो। प्रतिनिधि सभाको अर्थ समितिले ब्याङ्क तथा वित्तीय संस्थाका सञ्चालक, पदाधिकारी तथा कर्मचारीमाथि हुने सजाय सम्बन्धी व्यवस्था संशोधन गर्न सरकारलाई निर्देशन दिएको छ। आज बसेको बैठकले नेपाल राष्ट्र बैङ्क ऐन 2058 दफा 100 उपदफा 2 खण्ड कमा रहेको ब्याङ्किङ सचेत गराउने वा नसिहत दिने सजाय सम्बन्धी प्रावधानका कारण ब्याङ्क तथा वित्तीय संस्थाको समग्र प्रणालीमा असर पर्न सक्ने भन्दै संशोधन प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो। समितिका सभापति कृष्णहरि बुढाथोकीले ब्याङ्किङ सचेत गराउने वा नसिहत दिने सामान्य सजायलाई कर्मचारीलाई नै अयोग्य ठहराउने व्यवस्था गरिएकोले सच्याउ

0: अरे उल्लेख कर लो भाई,
1: गभर्मेन्टले एकदमै धेरै हस्तक्षेप गर्छ कि भन्ने खालको यो फल्स इम्प्रेसन खडा हुन्छ यसो भाषेर चाहिँ त्यस्तो छैन, थाहा पाउन त्यस्तो छैन। गभर्मेन्टको बजेटको मर्मबाट आयो र बजेटमै लेखेको हुन्छ कि यो बजेटलाई सहयोग हुने गरी मौद्रिक नीति आउनेछ भनेर मैले भनेको छु भेटमा।
0: बैठकमा नेकपा एमालेका सांसद पुष्पराज कणेलले स्वायत्तता भन्ने राष्ट्र बैङ्कको अधिकारलाई सङ्कुचित गर्दै जान नहुने बताउनुभयो। उहाँले गभर्नरको 3 वर्ष कार्यकाल राखिएकोमा पनि असन्तुष्टि जनाउनुभयो।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले भोटेकोशी बाढीबाट प्रभावित उद्योगी व्यवसायीहरूलाई 5 वर्षसम्म कर तथा गैरकर छुटसहित विशेष राहत प्याकेज ल्याउन सरकारसँग माग गर्नुभयो। बाढीबाट पूर्ण तथा आंशिक रूपमा क्षति भएका उद्योग तथा व्यवसायलाई पुनरुत्थान गर्न सरकारले विशेष नीति ल्याउनुपर्ने उहाँको भनाइ थियो। यस्तै नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले उद्योग सञ्चालनसँग सम्बन्धित कानुन नियम एक आपसमा बाझेका कारण व्यवसायको लागत र अनिश्चितता बढाएको बताउनुभयो। पुराना र अप्रासङ्गिक आर्थिक कानुन खारेज तथा

वर्ष थप्दा सुविसुले ल्याएको छ सुविसु शुभकामना अफर। 650 एमबीपीएस सम्मको उच्च गतिको इन्टरनेट सेवा लोजी पुरा गर्नुहोस् फास्ट इन्टरनेट चलाउने चाहना। सेवा सम्बन्धी जानकारीको लागि 01-423-5888 वा www.sumisu.net.nb।

0: अन्तर्राष्ट्रिय स्तरको हिलटेकको सीपीभीसी र पीपीआर पाइप, 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स, नचुहिने जडान गर्न छिटो र सजिलो हिलटेकको सीपीभीसी र पीपीआर पाइप। हिलटेक, फिट एन्ड फर्गेट।
1: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभल अफर।

सुरक्षा चिन्ता बढेको छ। विश्वका प्रमुख एआई कम्पनी मध्ये एक एन्थ्रोपिकका पूर्व अनुसन्धानकर्ता ज्याकब कक्सनले अत्याधुनिक एआई प्रणालीबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमबारे गम्भीर चेतावनी दिएका छन्। उनका अनुसार एआईको विकास र विस्तार यही रफ्तारमा अघि बढ्ने हो भने आगामी एक दशकमा यसले मानवलाई समाप्त पार्न सक्ने क्षमता राख्नेछ। पछिल्लो समय विकसित भइरहेका एआई टुलहरू मानव अस्तित्वका लागि चुनौती बनिरहेको कक्सनको चेतावनी छ। उनी कम्पनीबाट बाहिरिएसँगै एआई कम्पनीहरूले प्रविधिको विकाससँगै सुरक्षा उपायलाई पर्याप्त प्राथमिकता दिइरहेका छन् कि छैनन् भन्ने बहस फेरि चर्किएको छ। विश्वभरका प्रविधि कम्पनीहरू अझ शक्तिशाली एआई प्रणाली निर्माण गर्ने दौडमा छन्। तर केही अनुसन्धानकर्ताहरूले पर्याप्त सुरक्षा र नियमन बिना यस्तो प्रविधिले भविष्यमा गम्भीर र विनाशकारी परिणाम निम्त्याउन सक्ने चेतावनी दिइरहेका छन्। यससँगै एआई विकासमा पारदर्शिता, जिम्मेवार प्रयोग र सरकारी निगरानी बढाउनुपर्ने माग पनि तीव्र भएको छ। अब खेल समाचार।

0: एसिसी प्रिमियर कपको उपाधिका लागि भोलि नेपाल र युएई भिड्दैछन्। एसोसिएट क्रिकेटको सबैभन्दा महत्त्वपूर्ण भोलि खेलको उपाधि विजेता सन् 2027 एसिसी एसिया कपका लागि छनौट हुनेछ। मलेसियामा जारी प्रतियोगितामा युएई आफ्नो अपराजित यात्रा कायम राख्दै फाइनल पुगेको छ। अर्कोतर्फ समूह चरणको अन्तिम खेलमा हङकङसँग हार बेहोरे पनि नेपालले समूह विजेताको रूपमा फाइनल पुगेको हो। पछिल्ला वर्षहरूमा नेपाल र युएईको भिडन्त एसोसिएट जगतकै सबैभन्दा रोमाञ्चक प्रतिस्पर्धाका रूपमा स्थापित भइसकेको छ। यस अघिका विभिन्न प्रतिस्पर्धामा नेपाल युएईमाथि हावी हुन चुक्दै आए पनि यसपटक नेपाली टिम उच्च मनोबलका साथ फर्ममा देखिएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वौँ एसियाली खेलकुदमा खेलाडीको मेहनतले देशको शिर उच्च हुने आशा व्यक्त गर्नुभएको छ। जापानमा आयोजना हुने विश्वौँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीको विदाईका क्रममा मन्त्री ले नतिजा जेसुकै भए पनि राज्यको सीमित लगानीमा खेलाडीले प्रतिनिधित्व गर्ने चाहना नै महत्त्वपूर्ण हो भन्नुभयो। पदक जितेर आउँदा राज्य धेरै खुसी हुने तर खेलाडीको त्याग तपस्याका लागि सरकारले खेलाडीलाई धन्यवाद दिने उहाँको भनाइ थियो।
1: हाम्रो लागि रिजल्ट जेसुकै होस् त्यो दोस्रो कुरा हो, सेकेन्डरी कुरा हो। पहिलो कुरा के हो, तपाईँले मेहनत गरेर देशलाई प्रतिनिधित्व गरेर राज्यको सीमित लगानीमा तपाईँहरूले जति मेहनत गर्नु भएको छ, जति मेहनत गरेर देशलाई प्रतिनिधित्व गर्न जानुभएको छ, सबैभन्दा गर्वको कुरा हाम्रो लागि, सरकारको लागि, मन्त्रालयको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा त्यो हो। त्यसपछि तपाईँले भोलिको दिनमा मेडल जितेर आउनुभयो भने हामी त्यसको लागि धेरै नै खुसी हुन्छ। हामी विश्वस्त छौँ तपाईँले जितेर आउनुहुन्छ, तर त्यो हाम्रो लागि सेकेन्डरी कुरा हो। हाम्रो लागि पहिलो कुरा भनेको तपाईँहरूको मेहनत, तपाईँहरूको परिश्रम, तपाईँहरूको डिसिप्लिन, तपाईँहरूको त्याग, त्यो सबै हाम्रो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो।
0: यही सेप्टेम्बर 19 तारिकदेखि अक्टोबर 4 तारिकसम्म जापानको नागोयामा हुने एसियाली खेलकुदमा नेपालबाट 21 खेलमा 57 महिला र 78 गरी कुल 135 खेलाडी सहभागी हुँदैछन्। मन्त्री पोखरेल, राष्ट्रिय खेलकुद परिषद राखेपका उपाध्यक्ष विशाल श्रेष्ठ र राखेपका सदस्य सचिव रामचरित्र मेहताले नेपाली टोलीको विदाई गरेका थिए। गत संस्करण पदक दिलाएका नेपाली कराते र महिला कबड्डी दुवै सहभागिता हुँदैछन्। अब मौसम सम्बन्धी जानकारी।

भोटेकोशी बाढी प्रभावितहरूलाई मासिक प्रति परिवार कम्तीमा 15,000 रुपियाँ राहत दिने सरकारको निर्णय, दशैं अघि नै अस्थायी आवास पनि बनाइदिने तयारी। पन्ध्रौं महाधिवेशनमा भाग लिनबाट कसैलाई वञ्चित नगरेको कङ्ग्रेस सभापति थापाको स्पष्टीकरण, महाधिवेशन कार्यतालिका स्थगित गर्न कङ्ग्रेसका 25 जना नेताको अपील। अठारौं ब्रिक्स शिखर सम्मेलन भोलिदेखि भारतमा सुरु हुँदै रुसी राष्ट्रपति पुटिन नयाँ दिल्लीमा, चिनिया राष्ट्रपति सी पनि पुग्ने। र एसिसी प्रिमियर कपको उपाधिका लागि भोलि नेपाल र युए भेट्दै एसोसिएट क्रिकेट जगतको सबैभन्दा रोमाञ्चक प्रतिस्पर्धा हुने अनुमान।

सतहत्तर सुबिसु ने ल्याएको छ। सुबिसु शुभकामना अफर 150 एमबीपीएस सम्मको उच्च गतिको इन्टरनेट सेवा रोजी पूरा गर्नुहोस् फास्ट इन्टरनेट चलाउने चाहना। सेवा सम्बन्धी जानकारीको लागि 01423588 वा www.subisu.net.np।

0: Back after our very, very, very, very last first BI, you can still the number one musical station, Image FM. The name of the show is called Close Up, Burning the House, Sorry Blazy One of Hip Hop.
1: कान्छो भन्ने गीत होला सायद
0: कान्छो
1: होइन त्यही कान्छु नै भयो
0: यसको बारेमा के भन्छ कान्छुको बारेमा
1: कान्छु चाहिँ अब यो चाहिँ लाइक फर्स्ट ब्रेकअप सङ मेरो फेरि होइन
0: है
1: एकदमै
0: कान्छु
1: कान्छु ए कान्छु यो कि तिम्रो लागि पोखी दिए भावना मनमा राख्नु छैन केही बाँकी पुरानो दिन सम्झिँदै कोरे जे सत्य केही नढाँटी बनिदिए

0: पाएको हाम्रो कति वर्ष महिना तिम्रो तर छैन त्यो दिन नआएको या तिम्रो नहुने गर्छ भेटघाट तिम्रो मायामा पागल पाएको छु म देवदास गरेँ मैले केही लेख मेरो हरेक स्टार्टहरू तिमीलाई नै हो डेडिकेट मैले दिन थाल्छ यातना छैन नि अझै यो ठिक भयो के पर्थ्यो ठाउँको भित्ता मन मिलेन भेटेन तिम्रो पछि नै कान्छु ए कान्छु योगी तिम्रो लागि पोखी दिए भावना मनमा राख्नु छैन केही बाँकी पुरानो दिन सम्झिँदै गोरे जे सत्य केही नठाटी बनिदिए जे बन्यो त्यो कान्छु योगी तिम्रो लागि कान्छु ए कान्छु योगी तिम्रो लागि पोखी दिए भावना मनमा राख्नु छैन केही बाँकी पुरानो दिन सम्झिँदै गोरे जे सत्य केही नठाटी बनिदिए जे बन्यो त्यो कान्छु योगी तिम्रो लागि
1: राइट कान्छु यो चाहिँ फर्स्ट फर्स्ट ब्रेकअप
0: सङ लभ सङ लेख्न नपाउँदै ब्रेकअप सङ दाइ
1: कसरी ब्रेकअप भएको छ फर्स्ट भन्नुभयो
0: फर्स्ट त अब
1: अरू पनि भएको छ
0: फर्स्ट नै हो यो भनौँ न
1: फर्स्ट नै
0: हजुर
1: सो टक अबाउट फर्स्ट होइन सो फर्स्ट टाइम जुन तपाईँले गीत रेकर्ड गर्नुभयो फर्स्ट सङ कुन गीत थियो
0: फर्स्ट टाइम त्यो रेकर्ड गर्ने बेलामा दाइ मैले जसरी भने नि तपाईँको हाम्रो गाउँले जीवन र आमा सुनेपछि अब गाउँले जीवनको त अब मैले त्यति बेला आफूलाई त्यस्तो केही पनि थिएन होइन अब के बारेमा लेखौँ कस्तो कस्तो अब आमा बाबा थियो नि त घरमा चाहिँ अब त्यही माथि म काठमाडौँ आएँ दाइ होइन अब सेभेन क्लासबाट आएको यता अनि त्यसपछि त्यो टाढो भएपछि अलि लेख्न मन लाग्ने कि त्यही माथि हजुरको आमा भन्ने हजुरले त्यसमा त माफी पनि माग्नु भएको छ नि त अनि यताउता भनेर मैले यस्तो गरेँ गल्ती गरेँ बुझ्दैछु भनेर भन्नुभएको थियो अनि त्यो सुनेपछि अनि मलाई त्यही भाइ भाइकै दाइ त्यसपछि मैले आमा बाबा भन्ने रेकर्ड गरेको थिएँ दाइ फर्स्ट टाइम
1: राइट सो जुन हामी अब फर्स्ट टाइम रेकर्डिङ कसरी एक्सपेक्ट गरेर
0: फर्स्ट टाइम दाइ हाम्रो साउट अफ त्यो एमसी फ्लो दाइ होइन एमसी फ्लो दाइले गर्दा थाहा भएको मैले उहाँले अब हेडफोनले भन्नुभयो नि त अनि हेडफोन चाहिँ अब त्यति बेला फेरि ल्यापटप पनि थिएन मसँग अनि एउटा दाइ चाहिँ गिटार बजाइराख्नुहुन्थ्यो क्या अनि उहाँले चाहिँ अब गीत गाउनु मन लाग्ने रहेछ उहाँलाई अनि मैले चाहिँ उहाँलाई ल यसरी गर्नु त भने अनि हेडफोन किने दाइ मैले होइन लाइक पैसा जम्मा गरेर अब घरमा त यत्तिकै माग्ने कुरा भएन नि त फेरि के को लागि यताउता भन्नुहुन्छ बरु खाजा नखाइकन पैसा जम्मा गरेर दाइ हेडफोन किने होइन रेकर्ड गरेर दाइ
1: है कस्तो एक्सपिरियन्स कसरी फर्स्ट टाइम
0: सुरुमा त यस्तो कि दाइ अब जसरी मानौँ न अब आफ्नै भोइस सुन्दाखेरि ओहो यसरी रेकर्ड पनि गर्न मिल्दो रहेछ है आमामा भन्ने भन्यो र गरौँ न त भनेर अब त्यही माथि अब कोठामा त झ्याउ हुन्छ नि त अब यहाँ पो अब साउन्ड आइसोलेसन छ यताउता बाहिरको केही सुनिँदैन नि त त्यहाँ त अब रेकर्ड गर्ने बेलामा कहिले भाँडा खसेको वाला छ कहिले कुकुर भुकेको वाला छ होइन नराम्रो भएको छ त अनि राति उठेर रेकर्ड गराएको छु त मैले करिब 1:30 त्यस्तो थियो अनि सुनसान आउँदै सुनसान पुरा धोका सोका लगाएर गर्मी महिनाको बेलामा दाइ पुरा ल्याएर अब गर्मी भइरहेको छ त्यही पनि गरेँ त्यो
1: है
0: जस रमाइलो भएको थियो भनौँ दाइ ल गरेँ है अब यसरी गर्ने रहेछ भनेर थाहा भइरहेको थियो
1: थाहा भयो हजुर सो अनि के म्युजिक चाहिँ आफै बनाउनु है जस्तो
0: दाइ कतिपय त मैले आफै बनाएको छु
1: है
0: कतिपय त अब युट्युबबाट भिडियो यताउता गरेँ होइन अब अझै जल आशिष बिट अब अरूलाई भनौँ भने फेरि पैसा यताउता लाग्ने होइन घरमा यो कुरा भनौँ भने त मिलेन नि त बरु आफ्नै कमाइले गऱ्यो भने त ल गऱ्यो भन्ने कुरा हुन्छ घरबाट गऱ्यो भने त अब कस्तो कस्तो के लाग्ने क्या अनि बरु अहिले चाहिँ साथीहरू भेटाएको छु होइन यो कलेजमा आएदेखि चाहिँ उनीहरूले चाहिँ यसरी भिडियो सिडियो गर्दो रहेछ ल गरौँ न त तँलाई पनि प्रमोट हुन्छ भनेर लगाइदिन्छ होइन भिडियो दाइ अब ल मैले जुत्ता त बनाएको छु दाइ एउटा चाहिँ अस्ति फेरि फ्रिस्टाइल हाने जस्तो टाइपको थियो एउटा अचानक गीत बनेको फेरि लाइक फ्रिस्टाइल हाने बेला ऊ यो राम्रो लाग्यो भनेर अनि त्यही गरेको थिएँ त्यहीबाट यतिकै भिडियो बनाएको छु दाइ
1: हजुर
0: त दाइ हजुर भिडियो चाहिँ अब फर्स्ट टाइम गर्ने बेलामा त्यही माथि पब्लिकमा हेर्नु होइन अहिलेसम्म झन् त्यसरी गरेको पनि छैन अब अहिले झन् मास्क लगाएर अलि आनन्द लाग्छ होइन त्यही माथि पब्लिकमा दाइ भिडियो गर्ने बेलामा सबले हेर्ने क्या के गरिरहेको छ यो टिकटक. अब फेरि आज भने टिकटक यताउता भन्छ नि त रिस उठ्छ दाइ मलाई त होइन सबैजना मान्छे घुरेर हेर्दैन क्या अब कस्तो लाज लागिरहेको छ आफूलाई होइन त्यही माथि

0: साई मान्छे म होइन, अनि फेरि यसरी हेरेर हेरेर हेरेर गरेको छ, तर कन्फिडेन्स चाहिँ आउँदो रहेछ दाइहरूले चाहिँ ल अब गर्नु पऱ्यो है, अब यसरी खालि रजाएर पनि भएन, लाइक कम्फोर्ट जोनबाट आउनु पऱ्यो नि त, ल गर्नु पऱ्यो भनेर गरेँ दाइ, प्रायः एडिट त मैले आफैले पनि गर्छु दाइ फेरि है
1: हजुर।
0: हामी त्यही हुन्छ, उनीहरूले नै गर्छौँ दाइ।
1: ओहो,

चिनुनी बिहानी पखो सोसहरूमा उनी अब रात अब सोसहरूमा उनी नभए पनि सँगै हामी मेरो प्यारी सधैँ हुने चिनुनी उनी हेर्दै राम्रो थियो कमोटी अनि घोरी रिसाउने बानी तर निकै नम्र बोली जे छ मनमा त्यो सब भन्थे नराम्रो थरी रिसाली बिर्सिने उनी खै कि नरिसाको भनी मेकअप केही नगर्ने मात्र लगाउँथे चस्मा मिठो हाँसो पुक्क गाला म पस्या थिए जसमा निकै राम्री उनी म किन बोल्नु र छु आनन्द लाग्छ जब बोलाउँदा भन्थे उनी हजुर उनी मलाई विश्वास गर्थे जब थिएन कोही गर्ने सफल हुन्छ भन्थे जब हुँदैन भन्थ्यो सबले उनी आइन यो जिन्दगीमा एउटा विश्वास पनि सुधारी बानी मेरो लागि हुन दिएन माईको कमी हर बेला सँगै हामी पल रमाइलो होस् या आपत अन्त्यमा छुट्यो बाध्यताले थियो केही कारण अमर रहनेछ त्यो पलहरूसँगै बिताएको हामीले उनी र म यादहरूले भरिएको अपरिचित मान्छे अब रात अब सोसहरूमा उनी

याद आउँदाखेरि हेर्न पुग्छु म फोटो तिम्रो, मेसेज पढ्छु हामी पहिलो पटक, बोल्या दिनको पढ्दै हाँसु मिल्ने रहेछ है बहिनी, हाम्रो झगडा सँगै हुने बिहे गर्ने त्यो केवल रह्यो अब सपना, भयो बिछोड भएको वस्तु अझै माया लाग्छ, भन्दैछु कुरा मनको सक्दिनँ है म ठाट्न, प्रार्थना गर्दा भगवान्लाई भन्छु होस् उनी प्राप्त निरहन्छु जबरजस्ती किनकि देख्छु सपनामा मात्र, जहाँ उनी मसँग मस्की भरि पूर्ण खुसीले, हेर्दाखेरि उनलाई मख हुन्छु मनि उत्तिकै, नभए नि सरी साथमा लाग्छ छ आत्मासँगै, मनमा सदा उनी हुने सिन भेटे नि केटी अन्य तिमीले सक्नु खो पाउँदिन होला जति खोजे नि, माया त लाग्छ हेर तिम्रे हामी नबोले नि हुन नलेखिने भाग्यमा सँगै भयो नि कति मात्र यति कुरा बुझ्नु माया गर्नेछु म सधैँ अब रात अब सोचहरूमा उनी नभए पनि सँगै हामी मेरो प्यारी सधैँ हुने चिनुनी बिहानी पको सोचहरूमा उनी अब रात अब सोचहरूमा उनी नभए पनि सँगै हामी मेरो

0: यो चाहिँ आफैले प्रड्युस गराएको ट्र्याकदा यो
1: है
0: हजुर लकडाउनको बेलामै झ्याउ लागेको थियो, अब के लेखौँ के लेखौँ, अब ब्रेकअप सङ त तन्ने थियो दाइ होइन, त्यही पनि माया त अझै पनि थियो नि त, त्यही भएर उनीको बारेमा यसरी गरेर अरू चाहिँ अब मैले प्रायः आफ्नो लाइफबारेमा लेख्छु दाइ होइन, अब आफूले के भोगिरहेको छ के होइन, अब सडक त हाम्रो यमपुत्र दाइ रेसन पिस होइन, उहाँले गर्दा पनि अब लाइफहरूको बारेमा, अब साथी अब यस्तो पार्टी साडी पोडीहरूको पार्टीमा त मलाई इन्ट्रेस्ट लाग्दैन दाइ होइन, अब आफ्नो लाइफमा जे भोगिरहेको छ होइन, अब के कस्तो छ, अरूले त्यो मिस्टेक नगरोस् सल्युसन होस् भनेर चाहिँ आफ्नो लाइफको बारेमा लेख्छु प्रायः
1: चाहिँ मैले।
0: अब माफी दिउँ सुनौँ पुरा लभ सङ माफी देऊ म फुल्न सक्दिन, माफी देऊ म फुल्न सक्दिन, माफी देऊ माफी देऊ माफी देऊ माफी देऊ माफी देऊ बिछोड भएको बस्छु अझै माया तिम्रो हाल खबर सोध्न के गर्दै तिमी बसेर लाग्छ तिमी सर्किँदा यस्तो मलाई थाहा छ ताकि म टाढा होस् तिमी बाट त्यसैले नगर कारण छ परिवार हामी सँगै हुन्नौ अनि मलाई सम्झि रुन्नौ तिम्रो याद आउँदाखेरि के पल्यो एउटा केटी बारे म सधैँ

0: म निकै लभ माफी देऊ म भुल्न सक्दिन माफी देऊ नपोली बस्न सक्दिन माफी देऊ माफी देऊ माफी देऊ म भुल्न सक्दिन माफी देऊ माफी देऊ माफी देऊ
1: भनेको कुराहरू मान्नु जे जे गर्छु भनेको थियो त्यो सबै गर्नु सधैँ खुसी रहनु
2: माफी देऊ मिस्टेक गर्नुभएको
0: छ एकदमै अलि है लाइक एकदम पुरानो गीत भएर
2: है डेफिनेट सो विल लिसन टु तपाईँ अझै अलिक गीत सुन्छु लाइट अफ ब्रेक है त
0: हजुर
3: मनै लोभ्याउने दृश्य एक अलौकिक अनुभव मिटिङ होस् या सेमिनार कुनै पनि कार्यक्रमका लागि उचित गन्तव्य तपाईँको सेवा सत्कारका लागि सधैँ तयार छ लग्जरी होटल मिस्टिक माउन्टेन नगरकोट

0: Very, very last beer. You can still the number one musical station in Major FM. The new show is called Close Up, Boring the House, or Blazy One Half Hip Hop R&B Rap and Soul. And tonight we got the Bring the House on Hip Hop Night live. And to perform for us, we have Upper Yogi in the house.
1: Hajur.
0: Aur saath hamile tapai aru git suncha kun chha git suncha hami.
1: Timrei bhanne garum na.
0: Timrei. Aur yesko barema ke bhanne.
1: Timrei ko bhanne. Git nai lagdinu na timrei bhanne git nai. यो चाहिँ दाइ अब जुन त्यो सुरुमा फर्स्ट ब्रेकअप सङ थियो नि त्यसपछि फेरि अघि रिलेसनमा परे दाइ म होइन अनि यो चाहिँ ठ्याक्कै उसँग चाहिँ अब लगो भ्यालेन्टाइनको बेला कि लगो त्यस्तो के थियो अब अहिलेसम्म लभ सङ गराएको छैन अब यति बेला मौका हो होइन ब्रेकअप हुनुभन्दा अगाडि गरिदिइहालौँ भनेर अनि गरिदिइहालौँ दाइ बरु प्रेममा थोरै समयमा धेरै बोलचाल पछि सोधो एकअर्कालाई अतीतमा थियो हाम्रो दुधार कति भने विश्वास गर तिमीले आँखा सप्तो पर्न तिमी हुनेछौ सँगै अतीतमा नराम्रो भैली अन्नगिन्ती जे जस्तो भैली सँगै रह्यो हामी हरेक समय सोच्दै हुने गाह्रो लाग्ने एक्लो साथमा तिमी नभए नहुँदा हामी सँगै फोटो हेरिबस्छु म दिनकै हेर्दै फोटो भन्छु हुन पाउँ म सधैँ तिम्रै हर दिन हजार लाग्छ मलाई तिमीसँग म बोलिरहँ मायाको भिक्षा दिने तिमी प्रेमको जोगी म हुँ जति बोलचाल हो त्यति हुने हाम्रो भेट पनि समाजको हुलमा खुसी बस्छौ है हामी एक भई हामी आफ्नै धुनमा खुसीले भेट्दाखेरि हलफल हेर्छन् अर्थ लाग्दैन है हामी मतलब तिमी भन्छौ छोडो तिनीहरूलाई हामीलाई के को बाल माया गर्छु धेरै तिमीलाई भन्दै समाउँछु है मेरो हात हात समाउनु मन छ मलाई तिम्रै सा सधैँ पाओस् मैले तिम्रै हुन पाऊ म सधैँ तिम्रै माया लाग्छ एकदमै मलाई तिम्रै हा समाउनु मन छ मलाई तिम्रै सा सधैँ पाओस् मैले तिम्रै हुन पाऊ म सधैँ तिम्रै माया लाग्छ सोध्छु बढी सानो कुरा माने गर्छु म शङ्का नै अपशब्द बोली गाली गरे नि भनिहाल्छु सरीमै सानो कुरामा चनक रिसाउँछु गर्छु यस्तो दिन हुन्छ रिस नाकको टुप्पो माथिम त्यसलाई माया सम्झाउनु दोहोऱ्याउँदै कुरा अतीतको गर्छु है तिमीलाई गाली के नाना थरी बोली राख्दिन है केही नि बाँकी त्यही नि कति पटाइ गर्छु है म तिमीलाई फकाउन स्वयं आफ्नै बिल्ला हान्छु म तिमीलाई हँसाउन माफी माग्छौ एकअर्कालाई हुँदाखेरि हाम्रो झगडा गल्ती भए पनि तिम्रो दोषी भन्नेछु म सदा दिदीछु रिसाउँछु नराम्रो सुधारुङ्ला पछि हुने छैन नि तिमीलाई त नाप्थ्यो कहिले काहीँ लाग्छ खुसी राख्न सकिनँ मैले यो गर्थ्यो नगर्न भोल भनी कति ल्याङ गर्छु है जहिले भन्छु है केही नसोची मनमा आउँछ जे
0: सतै
1: अब लास्ट त यो रिसेन्टली निकालेको गीत हो भन्दै अब प्रायःले मलाई के भन्छ अब खालि केटीको बारेमा मात्र लेखिस् भन्थे क्या अब लाइफको बारेमा केटीको बारेमा अब तिनीहरूलाई थाहा छैन मैले बासमा लेख्थेँ भनेर ल हुन्छ भनेर चाहिँ एउटा योग्य भनेर निकालेछु दाइ होइन जुन चाहिँ मैले अब अपयोग्यबाट अप हटाएर योग्य मात्र राखौँ।

0: भनेर गरेको छु, त्यही एउटा योग्य फ्री वास भन्ने छ दाइ, त्यही गरौँ। यो सर टु आशिष ब्रिड APAYOGYA फर्किआए खेलमा फेरि तेरो फेभरेट एपिसोडलाई अब यो खबर दे मुखमा नकापियो जवाफ नचिन्नेहरूलाई सर्वप्रथम नमस्ते म पुरानै मान्छे यो खेलमा लागेको 13 वर्ष भनी सायद अझै मेहनत जारी आउँदै एपी ऱ्यापोस् म यो खेलको कोवि ब्रायन छैन ज्ञान न स्किल फोकस राइम हान्दैमा ऱ्यापर बन्दैछ यहाँ जोनी त जन्मिनु अघि नै हान्दै आएको छु म ऱ्याप म यो खेलको ओजी बुम्बा पुल्नु स्कुल अहिले फसेँ म फेरि अहिले यो ट्र्यापमा वर्ष चाल कर्म चाहिँ तेरो फेभरेट ऱ्यापरलाई हुनेछ नि यो यातना अनगिन्ती सङ्ख्या बढ्दैछ खेलमा पाएको मन पर्दैन मलाई गतिविधि कमिसन या ओरिजिनल बाँकी सबै उस्तै ऱ्यापर्सहरू सबै प्रतिलिपि म विरुद्ध बनाउँदै ऱ्यापर सोकिमा जाकी ज्यानको ज्यानको बाजी किनकि सङ्गीत ऱ्याप मेरो सबसे खास ज्यान दिन सक्छु म यसको लागि बिगारियो खेल बनाउँदै ऱ्यापर्सले न्याय दिन अब म फेरि फर्किए अझ मानव आधा जनावर म नर्सिम बजाई अब यो खेलमा चङ्गिने ऱ्यापर भन्छन् छैन साधन यो खेलको न त छ यहाँ मन्जिल यो कलीको खेलमा म कल्की म गर्न आएको तेरो अन्तिम तेरो अन्तिम म गर्न आएको अन्तिम बनाउँदो ऱ्यापर्सको म गर्न आएको अन्तिम यो नाम याद राख APAYOGYA ईश्वर आउँदो डुम्रे पिस
1: गीतको नाम योगी होइन
0: हजुर योगी दाइ
1: सो अघि तपाईँको हामी कुरा गर्दैछु अहिले इन्जिनियरिङ पढिरहनु भएको छ
0: हजुर दाइ
1: अनि पढ्दै काम पनि गर्दै हुनुहुन्छ
0: पहिला पहिला पढ्दै काम गर्थ्यो अहिले छोडेर अहिले
1: है
0: अब लास्ट इयर आयो अब फोकस गरौँ भन्ने कुरा
1: सो हामी लास्ट लास्टतिर आइसकेको छु बिफोर विको अब मान्छे अरू गीत सुन्नु मन लाग्ने तपाईँको चाहिँ कसरी सुन्छ युट्युबमा
0: युट्युबमा गएर APAYOGYA गऱ्यो भने अपयोग्य आउँछ दाइ होइन त्यहाँबाट गएर सुन्न मिल्छ अब यो अपयोग्यबाट चाहिँ मैले अप हटाउने विचार गरेको छु त्यो पनि सर्च गर्दा देखिन्छ होला
1: योग्य नै हुने भयो
0: हजुर
1: होइन
0: हजुर दाइ
1: सो अपयोग्यबाट चाहिँ योग्य हुने भयो
0: हजुर दाइ
1: युट्युबमा चाहिँ त्यही खोज्नु पऱ्यो
0: हजुर APAYOGYA गरेपछि
1: अनि फेसबुकहरूमा उसमा चाहिँ कसरी भेटाउँछ सबैलाई
0: यही फेसबुकमा पनि आयुष श्रेष्ठ भनेर तर अपयोग्य हान्ने बेलामा चाहिँ मेरो देखाउँदो रहेछ त्यही गर्दा
1: है हजुर AYUSH श्रेष्ठ अथवाइज APAYOGYA
0: हजुर दाइ हजुर
1: So we wish you best of luck for your future.
0: Thank you, Dai. Thank you so much.
1: Definitely. Padai bani aba sidin lase gare.
0: Hajur, aula boxing na
1: dai. So wish you best luck for that also.
0: Thank you, Dai.
1: So we are out. One of the dhanyabad dinu bhayo. Pura DJ dirhan bhayo bahira bata.
0: Dai le pani agi mala auni bittikai ekdamai motivate garnu bhayo. Hamro dai le pani ekdam dherai dherai dhanyabad.
1: So bhayo pura dirhan bhayo bahira music and.
0: Hajur.
1: So wish you best of luck one more time and if you want to know more about apa yogi gan lock on our Facebook page facebook.com/anyway. I'll see everybody tomorrow 7:00 to 8:00 is the time. Till tomorrow 7:00 to 8:00 this is next is news so do stay tuned till tomorrow 7:00 to 8:00 this is near the noise we'll get saying adios yeah

0: अब सम्पूर्ण समस्याको
1: DJ Alex, Sid Wobbly.

Bridge FM 97.9 Studio Time अहिले 9 बजेको छ।

नमस्कार, म गायक तथा संगीतकार सुभाष सुन्दास, सुभाष एन्ड द फ्यामिली ब्यान्डको लिड भोकलिस्ट। सङ अफ द विकमा मेरै शब्द र सङ्गीत अनि सलिना बिकेको साथमा राख्दैछु यो गीत

0: नमस्कार, इमेज एफएम 97.9 को कार्यक्रम रेकर्ड अफ द विकमा आइसकेको छु म कृष्ण, र कार्यक्रम रेकर्ड अफ द विकमा फर्केर राख्यौँ यो हप्ताको सङ अफ द विक सुभाष सुन्दास र सलिता भिकेको आवाजमा, जसमा सुभाष सुन्दासको आफ्नै शब्द र सङ्गीत रहेको छ। र आउनुहोस् कार्यक्रममा लाग्छौँ अब भने यो हप्ताको काउन्टडाउनतर्फ लाग्दा यो हप्ता दशौं स्थानमा रहेको गीतको कुरा गरौँ, जुन गीतलाई गाएका छन् हेमन्त शर्मा र अस्मिता अधिकारीले, जसमा हेमन्त शर्माको आफ्नै शब्द र सङ्गीत रहेको छ र यो गीतले यो हप्ता नयाँ प्रवेश पाएको हो।
1: Number 10.

यो हप्ता 10 औं स्थानमा रहेको गीत राख्यौँ हेमन्त शर्मा र अस्मिता अधिकारीको आवाजमा भनी राख्छु। यो हप्ता 9 औं स्थानमा रहेको गीत जुन गीतलाई गाएका छन् उदय सोताङ र मनिला सोताङले, क्या मिठो बोलको गीतमा उदय सोताङको आफ्नै शब्द र सङ्गीत रहेको छ।

0: क्या मिठो उदय सोताङ र मनिला सोताङको आवाजमा राख्यौँ यो हप्ता 9 स्थानमा रहेको गीत. अब राख्छु यो हप्ता 8 स्थानमा रहेको गीत, जुन गीतलाई गाएका छन् रवि ओड र अंशु पन्तले. तिमी भए हुन्छ बोलको गीतमा ज्ञानेन्द्र गिरीको शब्द र संगीत रहेको छ.
1: Number 8.

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: आर्टिस्ट आफ्टरमन्थ आफ्टरमन्थ

गीत संगीत साहित्यको यात्रामा म आबद्ध भइसकेपछि मैले थुप्रै वरिष्ठ गीतकार साहित्यकार संगीतकारहरूसँग तपाईँको सहकार्य गर्ने जुन एउटा महत्वपूर्ण अवसर प्राप्त गरे त्यसले मलाई एउटा गीत संगीत साहित्यको धरातललाई राम्रोसँग चिन्ने मलाई अवसर सुअवसर प्राप्त भयो। त्यसैले यो गीत संगीतको यात्रामा यो जुन महान हस्तीहरूसँग जुन मेरो भेटघाट भयो त्यसले म मेरो जीवनलाई धेरै महत्वपूर्ण भूमिका राखेको छ भन्ने मैले महसुस गरेको हुनाले गीत संगीतको यात्रामा मूर्धन्य व्यक्तित्वहरूसँगको जुन धम्का भेट यसलाई मैले महत्वपूर्ण लिएको

नमस्कार, म कवि तथा गीतकार अमर बान्तु। मेरो साङ्गीतिक जीवनमा यस्ता थुप्रै प्रसङ्गहरू रहेका छन्। यस्तै प्रसङ्गहरूका साथ यो महिनाभरि आर्टिस्ट अफ द मन्थको रूपमा रहनेछु मात्र इमेज एफएम 97.9।

0: best countdown show. Record of the week. Only on Image FM 97.9.
1: Image FM 97.9 को कार्यक्रम रेकर्ड अफ द विकमा छौँ हामी यति बेला, र कार्यक्रममा अहिलेसम्म हामीले दशौं स्थान, नौ स्थान र आठौं स्थानका गीतहरूलाई काउन्टडाउनको क्रममा राखिसक्यौं। अब कुरा गरौं यो हप्ता सातौं स्थानमा रहेको गीत, जुन गीतलाई गाएकी छिन् इन्दिरा जोशीले, जसमा विपिन कार्कीको शब्द रहेको छ भने महेश खड्काको संगीत रहेको छ।
2: Number 7.

टुट्यो तारा आकाशमा इन्दिरा जोशीको आवाजमा राख्यौं यो हप्ता सातौं स्थानमा रहेको गीत. अब पनि राख्छु यो हप्ता छैटौं स्थानमा रहेको गीत. जुन गीतलाई गाएका छन् सञ्जीव आलेले, जसमा दीपक जडितको शब्द रहेको छ भने रमेश सुवेदीको संगीत रहेको छ. नम्बर 6.

0: सञ्जीव आलेको आवाजमा राख्यौं तारा झरेर, जसमा दीपक जडितको शब्द अनि रमेश सुवेदीको संगीत रहेको छ। र आउनुहोस् यो गीतलाई छैटौं स्थानमा राख्यौं हामीले। अब भने राख्छु यो हप्ता पाँचौं स्थानमा रहेको गीत, जुन गीतलाई गाएका छन् दीपक लिम्बुले। तिमी एकपल टाढा हुँदा बुलको गीतमा पूरण रावतको शब्द रहेको छ भने महेश खड्काको संगीत रहेको छ।
1: नम्बर 5

0: www.grid.nb.
1: RB Complex.
2: RB Complex.
1: Gurastariya branded videshi saman ko lagi. RB Complex.
2: Supat mulyama.
1: Sportswear, casual wear, party wear, gift items, home appliances, ra aru thuprai saman ka lagi. RB Complex.
2: पर्याप्त पार्किङ र उचित सुरक्षा व्यवस्था सहितको 300 भन्दा बढी पसल भएको अत्याधुनिक सुविधा सम्पन्न शपिङ कम्प्लेक्स
1: आरबी कम्प्लेक्स पाको न्यू रोड, अ कम्प्लिट सुपरमार्केट।

0: अन्तर्राष्ट्रिय स्तरको हिल्टेकको सीपीवीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिल्टेकको सीपीवीसी र पीपीआर पाइप हिल्टेक फिट एन्ड फर्गेट
1: बेस्ट काउन्टडाउन शो रेकर्ड अफ द वीक ओन्ली ऑन इमेज एफएम 97.9
2: कार्यक्रम रेकर्ड अफ द विकमा छौँ हामी यति बेला र इमेज एफएम 97.9 ट्युन गरिरहनु भएको छ. कार्यक्रममा अहिलेसम्म हामीले 10 स्थानदेखि 5 स्थानसम्म रहेका गीतहरूलाई काउन्टडाउनको क्रममा राखिसक्यौँ. अब कुरा गरौँ यो त 4 स्थानमा रहेको गीतको, जुन गीतलाई गाएका छन् प्रताप दास र अस्मिता अधिकारीले. हेर्दै तिम्रो आँखामा बोलको गीतमा विमल अधिकारीको शब्द र सङ्गीत रहेको छ.
3: नम्बर 4

यो हप्ता चौथो स्थानमा रहेको गीत राख्यौं प्रताप दास र अस्मिता अधिकारीको आवाजमा. अब नै राख्छु यो हप्ता तेस्रो स्थानमा रहेको गीत, जुन गीतलाई गाएका छिन् बबिना भट्टराईले. किन चलाउँछौ बोलको गीतमा रामेश्वर केसीको शब्द रहेको छ भने बबिना भट्टराईको आफ्नै संगीत रहेको छ.

किन चलाउँछौ बबिना भट्टराईको आवाजमा राख्यौं यो हप्ता तेस्रो स्थानमा रहेको गीत. अब पनि कुरा गरौं यो हप्ता दोस्रो स्थानमा रहेको गीतको, जुन गीतलाई गाएका छन् डाक्टर रंजित कुमार झाले. नगाँस्थे प्रीत बुलको गीतमा डाक्टर रंजित कुमार झाको आफ्नै शब्द र संगीत रहेको छ.

0: यो त दोस्रो स्थानमा रहेको गीत राख्यौँ डाक्टर रञ्जित कुमार झाको आवाजमा, जसमा डाक्टर रञ्जित कुमार झाको आफ्नै शब्द र सङ्गीत रहेको छ। र कार्यक्रम रेकर्ड अफ द विकको आजको समय पनि सकिसकेको छ। कार्यक्रम सुनेर साथ दिनु यसका लागि धेरै धेरै धन्यवाद दिँदै मेरो एन्टायर टिमलाई पनि धन्यवाद दिन चाहन्छु। र जाँदा जाँदै यो हप्ता पहिलो स्थानमा रहेको गीत रमेश कणेलको आवाजमा रहेको छ। मान्छे खोज्दा भुलको गीतमा कालीप्रसाद रिजालको शब्द अनि किरण कणेलको सङ्गीत रहेको छ। यो गीत छोड्छु र म कृष्ण बिदाउँछु। सुन्दै गर्नुहोला इमेज एफएम 97.9।
1: Number 1.

0: आरामदायी रहेछ, स्वादिष्ट खाना, मनै लोभ्याउने दृश्य, एक अलौकिक अनुभव। मिटिङ होस् या सेमिनार, कुनै पनि कार्यक्रमका लागि उचित गन्तव्य तपाईँको सेवा सत्कारका लागि सधैँ तयार छ। लग्जरी होटल मिस्टिक माउन्टेन नगरकोट।
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैङ्क लिमिटेड, नेपालको पहिलो बैङ्क।

अन्तर्राष्ट्रिय स्तरको हिल्टेकको सीपीभीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिल्टेकको सीपीभीसी र पीपीआर पाइप हिल्टेक फिट एन्ड फर्गेट।

0: गीत गुञ्जन।
1: Image FM 97.9 ma श्रोता साथी कस्तो लागिरहेको छ? रातको यो प्रहरमा पक्कै पनि गीत गुञ्जनले तपाईँहरूलाई साथ दिइरहेको छ भन्ने विश्वास मैले लिएकी छु। आउनुहोस् अर्को एउटा मिठो गीत फेरि तपाईँहरूको लागि राख्दैछु।

रातको यो प्रहरमा हामी कार्यक्रम गीत गुञ्जनमा छौँ। यो कार्यक्रम इमेज एफएम 97.9 मेगाहर्जमा हरेक दिन मिठा मिठा गीतहरूले तपाईँको यो रातमा अझ मिठास भर्ने प्रयास गर्नेछ। निन्द्रा लागेको छैन अथवा कुनै रात्रिकालीन कार्यमा व्यस्त हुनुहुन्छ होला, यस्तो बेला तपाईँलाई साथ दिन इमेज एफएम 97.9 को कार्यक्रम गीत गुञ्जन साताको हरेक दिन तयार रहने गर्छ मिठा मिठा गीतहरूको साथ।

0: इमेज एफएम 97.9 को कार्यक्रम गीत गुञ्जन सुन्दै हुनुहुन्छ। कार्यक्रमको नाम गीत गुञ्जन। यो शीतल रातमा मिठा मिठा गीतहरू गुन्जिने एक मात्र कर्णप्रिय कार्यक्रम गीत गुञ्जन।
1: I just can't.

कोही अस्पतालमा निन्द्रा नलागेर बस्नुभएको होला, कोही बिरामी कुरुवा हुनुहुन्छ होला, कोही रातिको ड्युटीमा हुनुहुन्छ होला, कोही रातिको लामो यात्रामा पनि हुन सक्नुहुन्छ। यस्तो बेला तपाईँहरूलाई साथ दिने एक मात्र कार्यक्रम इमेज एफएम 97.9 को कार्यक्रम गीत गुन्जन, मिठा मिठा गीतहरूको साथमा।

0: गीत गुन्जन
1: इमेज एफएम 97.9 मा कार्यक्रम गीत गुन्जन सुनिरहनु भएको छ र कार्यक्रममा सधैँ तपाईँहरूलाई यस्तै यस्तै मिठा मिठा गीतहरू सुनाएर तपाईँहरूको रातलाई अझ सुमधुर बनाउने हाम्रो प्रयास रहने गर्छ। श्रोता साथीहरू, जीवनमा मानिसको सबैभन्दा नजिकको साथी भनेको सङ्गीत नै हो। अझ एक्लो अनुभव भएको बेला सङ्गीतले जतिको साथ अरू कसले पो दिन सक्छ र त्यसैले त गीत गुन्जन तपाईँहरूको साथको लागि रातको यो प्रहरमा सदैव गुन्जिरहने गर्छ।

0: गीत गुञ्जन।
1: इमेज एफएम 97.9 मा।

रातको यो प्रहरमा हामी कार्यक्रम गीत गुञ्जनमा छौँ। यो कार्यक्रम इमेज एफएम 97.9 मेगाहर्जमा हरेक दिन मिठा मिठा गीतहरूले तपाईँको यो रातमा अझ मिठास भर्ने प्रयास गर्नेछ। निन्द्रा लागेको छैन अथवा कुनै रात्रिकालीन कार्यमा व्यस्त हुनुहुन्छ होला, यस्तो बेला तपाईँलाई साथ दिन इमेज एफएम 97.9 को कार्यक्रम गीत गुञ्जन साताको हरेक दिन तयार रहने गर्छ मीठा मीठा गीतहरूको साथमा।

इमेज एफएम 97.9 को कार्यक्रम गीत गुञ्जन सुन्दै हुनुहुन्छ। कार्यक्रमको नाम गीत गुञ्जन। यो शीतल रातमा मिठा मिठा गीतहरू गुन्जिने एक मात्र कर्णप्रिय कार्यक्रम गीत गुञ्जन।

कोही अस्पतालमा निन्द्रा नलागेर बस्नुभएको होला, कोही बिरामी कुरुवा हुनुहुन्छ होला, कोही रातिको ड्युटीमा हुनुहुन्छ होला, कोही रातिको लामो यात्रामा पनि हुन सक्नुहुन्छ। यस्तो बेला तपाईँहरूलाई साथ दिने एक मात्र कार्यक्रम इमेज एफएम 97.9 को कार्यक्रम गीत गुन्जन, मिठा मिठा गीतहरूको साथमा।

0: गीत गुञ्जन।
1: Image FM 97.9 ma कार्यक्रम गीत गुञ्जन सुनिरहनु भएको छ र कार्यक्रममा सधैँ तपाईँहरूलाई यस्तै यस्तै मिठा मिठा गीतहरू सुनाएर तपाईँहरूको रातलाई अझ सुमधुर बनाउने हाम्रो प्रयास रहने गर्छ। श्रोता साथीहरू, जीवनमा मानिसको सबैभन्दा नजिकको साथी भनेको सङ्गीत नै हो। अझ एक्लो अनुभव भएको बेला सङ्गीतले जतिको साथ अरू कसले पो दिन सक्छ र त्यसैले त गीत गुञ्जन तपाईँहरूको साथको लागि रातको यो प्रहरमा सदैव गुन्जिरहने गर्छ।

श्रोता साथी, कस्तो लागिरहेको छ? रातको यो प्रहरमा पक्कै पनि गीत गुञ्जनले तपाईँहरूलाई साथ दिइरहेको छ भन्ने विश्वास मैले लिएकी छु। आउनुहोस्, अर्को एउटा मिठो गीत फेरि तपाईँहरूको लागि राख्दैछु।

0: गीत गुञ्जन।
1: इमेज एफएम 97.9 मा गीत

मानिसको जीवन हो उतार चढाव त आइ नै रहन्छ, तर जस्तो सुखी अवस्थामा शान्त रहन सक्नु नै मानव हुनुको अर्थ हो र मानवलाई नभई नहुने कुरा पनि संगीत नै हो। आउनुहोस् कार्यक्रम गीत गुञ्जनमा तपाईँहरूको लागि अर्को यो मिठो गीत प्रस्तुत गर्दैछु।

कार्यक्रम गीत गुन्जन मात्र इमेज एफएम 97.9 मा हरेक रातको 12 बजेदेखि 3 बजेसम्म मीठा मीठा गीतहरूको साथमा सुन्न सक्नुहुन्छ। अहिलेलाई फेरि राख्दैछु यो अर्को सुमधुर गीत।

प्रिय श्रोता, मलाई विश्वास छ कार्यक्रम गीत गुञ्जनले तपाईँहरूको आजको रात पक्कै पनि सुमधुर बनाइरहेको होला। आउनुहोस्, कार्यक्रममा फेरि सुन्छौ यो अर्को सुमधुर गीत।

0: गीत गुन्जन।
1: Image FM 97.9 ma श्रोता न्यानो रात अनि मीठा मीठा गीतहरू यस्तै यस्तै गीतहरूले हामी आजको रातलाई अझै न्यानो बनाउने कोसिस गर्नेछौ। अहिलेलाई फेरि यो गीत तपाईँको लागि

एकान्त रातमा यस्ता मिठा मिठा गीतहरू सुन्नुको मजा नै बेग्लै हुन्छ कि कसो श्रोताहरू, आउनुहोस् फेरि सुनौ यो अर्को सुमधुर गीत।

0: गीत गुञ्जन।
1: इमेज एफएम 97.9 मा श्रोता साथी कस्तो लागिरहेको छ? रातको यो प्रहरमा पक्कै पनि गीत गुञ्जनले तपाईँहरूलाई साथ दिइरहेको छ भन्ने विश्वास मैले लिएकी छु। आउनुहोस् अर्को एउटा मिठो गीत फेरि तपाईँहरूको लागि राख्दैछु।

0: Image FM 97.9.
1: आराधना
2: मात्र इमेज एफएम 97.9 मा

0: Bridge FM 97.9.
1: आराधना
2: मात्र इमेज एफएम 97.9 मा.